0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: का साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0754-94-33 4-95-555।
6: काया कैरनमा अब खबरको सिलसिला। दुई समुदायको असमझदारीका कारण गएको आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिणी क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ। अस्ति मंगलबार रातिसम्म झडप र तनावको स्थिति रहे पनि हिजोदेखि अवस्था केही सामान्य बन्न थालेको हो। स्थानीय प्रशासनले कर्फ्यू आदेश कायमै राखेको छ। देवानगंजको कप्तानगंजमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न 5 बुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनीहरूले विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद, हिंसा र हुलदंगाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवांछित गतिविधि रोक्न सबै पक्षले आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। आक्रोश र प्रतिशोधको भावना भन्दा संयम, विवेक र संवाद मार्फत समस्या समाधान गर्नुपर्नेमा जोड़ दिँदै सबैलाई संयमित रहन आग्रह गरिएको छ। सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री नफैलाउन, आधिकारिक सूचना मात्रमा विश्वास गर्न र अफवाहको पछि नलाग्न पनि अनुरोध गरिएको छ। यसैबीच कप्तानगंजमा दुई धार्मिक समुदायबीच भएको विवादसँगै निम्तेको झडप र हिंसा मत्थर गर्न तत्काल सक्रिय हुनुपर्नेमा घटनाको 2 दिनपछि फेसबुक स्टाटस लेखेर चुपचाप बसेका प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना हुन थालेको खबर नयाँ पत्रिकाले लेखेको छ।
7: नयाँ सरकार गठन भए यता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच औपचारिक संवाद शून्य जस्तै छ। शपथ ग्रहण समारोह र संवैधानिक अनिवार्यतासँग जोड़िएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न सीता निवास जानुभएको छैन। मन्त्री परिषद विस्तार, मन्त्री नियुक्ति तथा हेरफेर, संसद अधिवेशन आह्वान र स्थगन जस्ता महत्वपूर्ण निर्णय गर्दा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर जानकारी गराउने अभ्यास थियो। तर प्रधानमन्त्री बालेन्द्र शाह यस्ता निर्णयबारे जानकारीका लागि शीतल निवास पुग्नु भएको छैन। पछिल्लो समयको तनावपूर्ण सुनसरी घटनाबारे समेत प्रधानमन्त्रीले नभई सत्तारूढ़ राजसभाका सभापति रवि लामिछानेले हिजो राष्ट्रपति पौडेललाई भेटेर जानकारी गराउनु भएको छ। शीतल निवासका एक अधिकारीले प्रधानमन्त्री संसदप्रति मात्र होइन राष्ट्रपतिप्रति पनि संवैधानिक रूपमा उत्तरदायी हुने व्यवस्था बालेन्द्र शाह सरकारको नेतृत्वमा आएपछि ब्रेक लागेको बताउनुभयो। उहाँका अनुसार देशभित्रको अवस्था, सुरक्षा, त्यसै गरी अर्थतन्त्र, कूटनीति गतिविधि, मन्त्री परिषदका निर्णय, संसदमा आउने विधेयक र समग्र राष्ट्रिय वस्तुस्थितिबारे प्रधानमन्त्रीले आफै उपस्थित भएर वा राष्ट्रपतिले जिज्ञासा राखेको अवस्थामा जानकारी गराउनुपर्छ। आजको कान्तिपुर दैनिकमा खबर छ। यसैबीच चालू आर्थिक वर्ष 2083-84 लागि बजेट पारित भएसँगै प्रतिनिधि सभाको ध्यान कानून निर्माणतर्फ जानुपर्ने हो। तर दुई तिहाई नजिकैको बलियो सरकारले पर्याप्त विधेयक बिजनेस दिन नसक्दा संसद भूमिका विहीन जस्तै बनेको छ। चालू बजेट अधिवेशन वैशाख 28 शुरू भए यता कम्तीमा 45 विधेयक ल्याउने घोषणा गरेको सरकारले त्यही अनुसार गर्न नसक्दा बिजनेस संकट भएको छ। यही संकटकै कारण असार 31 स्थगित प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको नागरिक दैनिकले खबर छापेको छ।
6: वीरगंजको नारायणी अस्पतालका डाक्टर कुटिएको विरूद्धमा 2 दिनसम्म देशभरका अस्पतालमा ओपीडी सेवा ठप्प पारेका डाक्टर र सरकारबीच हिजो बेलुकी 5 बजे लिखित सहमति भएको छ। सहमतिसँगै आजदेखि ओपीडी सेवा सञ्चालन हुँदैछन् भने डाक्टर कुट्नेलाई ऐन बमोजिम कार्यवाही हुनेछ। स्वास्थ्य मन्त्री, नेपाल चिकित्सक संघका पदाधिकारी, नेपाल मेडिकल काउन्सिल लगायतका सरकारवाला पक्षबीचको छलफलपछि भएको सहमतिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 2, 3 र 15 तथा मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने पनि उल्लेख छ। त्यस्तै पुराना सहमतिहरू कार्यान्वयन गर्न कार्यदल गठन गर्ने, उपभोक्ता संरक्षण 2065 स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्ने सहमति भएको छ। मुलुकी अपराध संहिताको दफा 232 र 233 उपचारमा गल्ती गरेकामा डाक्टरलाई फौजदारी सजाय अन्तर्गत जेल सजायको व्यवस्था छ, तर अब उपचारका क्रममा बिरामीको मृत्यु फौजदारी भन्न नमिल्ने र सजाय तथा जरिवानाका व्यवस्था हटाउने सहमति भएको स्रोतले बताएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
7: राष्ट्रपतिले वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहलाई मनोनयन गरेको छ। महाधिवेशन सकिएको एक महिनापछि हिजो केन्द्रीय समिति बैठकले वरिष्ठ नेता मनोनयन गरेको हो। शाह पक्षले नाम नबुझाउँदा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन भने अड्किएको छ। राज्यसभाको विधानमा सभापतिले 51 केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ, त्यसलाई केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ। 158 सदस्य केन्द्रीय समितिमा सभापति सहित 100 जना महाधिवेशनबाट निर्वाचित भएका छन्। 7 प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य हुन्छन्। वरिष्ठ नेता सहित 12 पदाधिकारी मनोनयन गर्नुपर्नेमा अब 11 पदमा मनोनयन बाँकी छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता शाह बीच पदाधिकारी र केन्द्रीय समिति सदस्यमा मनोनयन हुने नेताहरूबारे पर्याप्त छलफल र तयारी हुन नसकेकाले बैठकमा निर्णय नभएको राष्ट्रपतिका नेताहरूले बताएका छन्। पार्टी महामन्त्री विपिन आचार्यले हिजोको बैठकमा वरिष्ठ नेतामा शाहलाई मनोनयन गर्ने बाहेकका पदमा मनोनयन गर्ने विषयमा चर्चा नै नभएको जानकारी दिनुभयो। आजको कान्तिपुरमा खबर छ।
6: काया कैरनमा डिजिटल उपकरणको प्रयोग र उपयोग बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601 98578-35990 98578-31-84 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगाए अन्य खर्चने सामान घर ले आना तो है ना सफाई पर ही भंडों के साथ बोला इसे Better को पानी लग सके तो सर Better appliances Better को पानी लग सा
11: उही celebration
10: इसे हिस्सा गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन हिस्सा टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक सर्तहरू लागू हुनेछन् हिस्सा टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
12: हिस्सा फर अ कम्प्लिट
13: NBL सर्वसुलभ आवास कर्जा
14: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
13: आधार दरमा मात्र 0.5% प्रिमियम थप
14: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
13: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
14: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
13: न्यून सेवा शुल्क न्यून ब्याज दर
14: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
13: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
14: शर्तहरू लागू हुनेछन्।
15: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, शान्ति कायम गर्न पाँच बुँदे प्रतिबद्धता, अवस्था सामान्य बनाउन प्रधानमन्त्री सक्रिय नभएको भन्दै आलोचना, आन्दोलनरत डाक्टर र सरकारबीच सहमति, आजदेखि अस्पतालका ओपीडी खुल्ने लगायतका खबर प्रस्तुत गर्यौं।
7: कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन तीनै तहका सरकारले संचालनमा ल्याएको आयोजना बैंकलाई एकीकृत गरिने भएको छ। अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षभित्र त्यस्तो कार्य सम्पन्न गर्ने गरी तयारी अघि बढ़ाएको हो। यसको कार्यान्वयनको जिम्मेवारी भने राष्ट्रिय योजना आयोगले हुने तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिमा उल्लेख गरिएको छ। एकीकृत आयोजना बैंकले प्राथमिकता प्राप्त आयोजनामा वस्तुनिष्ठ विनियोजन हुने मन्त्रालयले जनाएको छ। अहिले संघ सरकारले कार्यान्वयन गर्ने आयोजना आयोग अन्तर्गत रहेको आयोजना बैंकमा प्रविष्ट गर्नुपर्ने व्यवस्था समेत रहेको खबर गोर्खा पत्रमा छ। यसैबीच बाँझो निजी जग्गा र उपयोगमा नरहेकाहरूलाई सम्बन्धित पालिका तह मार्फत उपयोगमा ल्याउन भूमि बैंकको अवधारणा अघि सारिएको छ। भू उपयोग ऐन 2076 र भू उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 बमोजिम प्रत्येक पालिकामा भूमि बैंक स्थापना तथा संचालन गर्न भूमि बैंक स्थापना तथा संचालन कार्यविधि 2083 ल्याइएको छ। संघको भूमि मन्त्रालयले यो कार्यविधि स्वीकृत गरी सबै पालिकालाई परिपत्र समेत गरेको छ। सम्बन्धित पालिका मार्फत यो व्यवस्थाको लाभ लिने समेत सरकारले आग्रह गरेको छ। भू उपयोग वर्गीकरण सम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने र भूमिको अधिकतम उपयोग गरेर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले व्यक्ति विशेषको उपयोगविहीन वा न्यून उपयोग भएको जग्गा निश्चित शर्त र सुविधामा उपयोगमा ल्याउन पालिकाहरूमा भूमि बैंक स्थापना गरी संचालनमा ल्याउन लागि छ। भूमि बैंक संचालनका लागि पालिकाले आवश्यक पूर्वाधार सहित भूमि शाखा स्थापना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। आफ्नो कार्यक्षेत्रमा उपयोगमा नभएका वा जग्गा ढंगले उपयोग गर्न नसकेका वा अन्य कारणले बाँझो रहेका निजी जग्गा जमीनको पहिचान गरी विवरण तयार गर्ने काम पनि भूमि शाखाले गर्नुपर्नेछ। पालिकाहरूलाई भूमि बैंक संचालन गर्न बाटो खुल्यो। आजको कान्तिपुरमा खबर छ।
6: विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै डिजिटल उपकरणहरू जीवनशैलीको अभिन्न हिस्सा बनेका छन्। कम्प्युटर, ल्यापटप, स्मार्टफोन, ट्याब्लेट, स्मार्ट टेलिभिजन, स्मार्ट वाच लगायत आधुनिक उपकरणहरूले शिक्षा, स्वास्थ्य, बैंकिङ, व्यापार, कृषि, संचार र सरकारी सेवासम्म पहुँच विस्तार गरेका छन्। अहिले घरमै बसेर बैंकिङ सेवा लिन, अनलाइन कक्षा सञ्चालन गर्न, सरकारी सेवा प्राप्त गर्न, व्यवसाय गर्न तथा विश्वभरका व्यक्तिसँग केही सेकेण्डमै सम्पर्क गर्न सक्ने अवस्था बनेको छ। थप जानकारी अबको पालोमा।
7: पछिल्ला केही वर्ष यता स्मार्टफोन र इन्टरनेट प्रयोगकर्ताको संख्या उल्लेखनीय रूपमा बढ़ेको छ। डिजिटल भुक्तानी, अनलाइन किनमेल, भिडियो कन्फरेन्स, सामाजिक सञ्जाल र ई गवर्नेन्स सेवाप्रति नागरिकको आकर्षण बढ़दो छ। तर उपकरणको प्रयोग बढ़े पनि त्यसको वास्तविक र उत्पादनमुखी उपयोग अपेक्षित रूपमा हुन सकेको छैन। कतिपयले स्मार्टफोन वा कम्प्यूटरलाई मुख्यत सामाजिक सञ्जाल, मनोरञ्जन र सामान्य संचारका लागि मात्र प्रयोग गरिरहेका छन्। कम्प्यूटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदार,
15: पहिलेको जेनेरेसनले त्यसलाई धेरै मात्रामा प्रयोग गरिरहेछ, युज भइरहेछ। धेरै मान्छेलाई जुन हिजो त्यो फोन गर्ने मात्रै डिभाइसेस थियो भने त्यो कोरोना पछि चाहिँ धेरै कुराहरू सिकाइदियो र आजको जेनेरेसनले त्यसको चाहिँ नयाँ जेनेरेसनले लगभग 90% त्यसको फाइदा लिइरहेछ। के लिइरहेछ भने मोबाइल उसले फोन त्यसबाट चलाइरहेछन्, त्यसबाट तपाईँको कम्युनिकेशन गरिरहेछन्, स्कूल कलेजहरूले दिएको ट्राक्सहरू सबै त्यहाँबाट पूरा गरिरहेछन्। अहिलेको जेनेरेसनले चाहिँ धेरै मात्रामा यसको युज गरिरहेछन् र पुरानो जेनेरेसनलाई डेफिनेटली उसलाई त्यो कुरोको भानी भएको छैन र त्यो युज पनि उसले नहोला।
7: डिजिटल उपकरण खरिद गर्दा आवश्यकता र बजेटलाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ। नयाँ मोडल बजारमा आयो वा अरूले प्रयोग गरिरहेका छन् भन्दैमा अनावश्यक रूपमा महँगा उपकरण खरिद गर्नु उपयुक्त हुँदैन। सामान्य अध्ययन, कार्यालयको काम, अनलाइन बैठक वा इन्टरनेट उपयोगका लागि मध्यम क्षमताको उपकरण नै पर्याप्त हुन सक्छ।
15: यी ग्याजेटहरू जति सक्दो हुन्छ कम मात्रामा किन्न राम्रो। एउटा ग्याजेटले हामी धेरै वर्ष चलाउन सक्छौ क्या। आज कति कुराहरू तपाईँको सेकेन्ड ह्यान्ड ल्यापटप, सेकेन्ड ह्यान्ड मोबाइल, डेस्कटप, यी कुराहरू भित्रिरहेछ, बाहिर फ्याल्ने कुरा हो। हाम्रो देशमा ल्याएर डम्पिङ हाम्रो साइडमा, होला छ महिना एक वर्ष चल्छ आज तपाईँको कुनै पनि ल्यापटप या कम्प्युटर न्यू सिरिजको किन्नु भयो भने त्यसको लाइफ पाँच वर्ष छ वर्ष सात वर्ष हुन्छ त्यो कुराले रोक्ने कसै कि डब्लिङ चाहिँ नबनाउ भोलिको लागि सक्दो ती मोबाइल ल्यापटप के छ भने पहिले बनाउने कुरा गर्नु बनाएरमा हुँदै भएन भने ती कुरालाई चाहिँ विचार पुर्याउनुपर्छ
7: डिजिटल उपकरणले हाम्रो जीवनलाई सहज छिटो र प्रभावकारी बनाएको छ तर यसको अधिकतम लाभ लिन डिजिटल सिपको विकास जिम्मेवार प्रयोग साइबर सुरक्षाप्रति सचेतना र सबै नागरिकमा प्रविधिको समान पहुँच सुनिश्चित गर्नु आजको आवश्यकता बनेको छ पछिल्लो समय साइबर अपराध अनलाइन ठगी डेटा चोरी र व्यक्तिगत गोपनीयतामाथि हुने आक्रमणका घटना बढ़दै गएकाले सुरक्षित डिजिटल अभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ अध्यक्ष रञ्जित पोदार
15: कति त्यहाँनिर ह्याक हुने कुराहरू छन् यो लिङ्क खोलेर यसमा सबै कुरा भर्ती हुन्छ चारचोटि सोच्नुपर्ने हुन्छ मैले त्यो लिङ्कलाई क्लिक गर्दाखेरि मेरो डेटा कहाँ गइरहेछ त यो डेटाले त्यहाँ कहिले कहाँ ब्याङ्क अकाउन्ट माग्दिन्छ कहिले कहाँ तपाईँको पर्सनल सबै कुराहरू माग्दिन्छ तपाईँको घरमा फ्यामिलीमा को को छ त्यो सबै डेटाले के हुन्छ भने भोलिको दिनमा तपाईँलाई असर पर्छ आजको भोलि नगरेर एक महिना दुई महिनापछि उसले रिसर्च गरिरहेको हुन्छ त्यस्ता क्लिकहरू त्यस्ता कुराहरूमा चाहिँ हामी एकदमै ध्यान पुऱ्याउनु नचाहिने कुरामा चाहिँ हामी जानु हुँदैन नचाहिने कुराहरूलाई चाहिँ डाउनलोड गर्नु भएन
6: डिजिटल उपकरणको प्रयोगका विषयमा कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रञ्जित पोदारसँगको विस्तृत कुराकानी अहिले बिहान आठ बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ फेरि खबरको सिलसिला अघिल्ला वर्षहरूका तुलनामा यो वर्ष मुख्य खाद्यान्न बाली धानको रोपाई धेरै भएको छ बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउन एघारसम्ममा देशभर झन्डै 86% धान रोपाई सकिएको छ नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,97,062 हेक्टर छ यसमध्ये साउन एघारसम्म 11,97,556 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको यो धान रोपाई कुल क्षेत्रफलको 85.73% हो केन्द्रका अनुसार पछिल्ला केही वर्षहरूमा साउन एघारसम्म धान रोपाई 85% पुगेको थिएन गएको वर्ष साउन एघारसम्म देशभर 78.84% क्षेत्रफलमा मात्र रोपाई भएको थियो गएको वर्ष साउन एघारसम्म 10,21,438 हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो अनुकूल मनसूनले देशभर अहिलेसम्म 85.72% रोपाई सकिएको खबर कारोबारले लेखेको छ काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
16: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ
17: जमीनका धाराहरू फाट्नु रूख र बिजुलीका खम्बाहरू ढल्कनु मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्
16: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: आपको एकमात्र डीटीएच के बाद जिस हो
1: डिश हो खुशी को कनेक्शन।
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ में पायल्स फिस्टुला फिसर लगायत का रोग दैनिक विशेषज्ञ द्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निःशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सक द्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
2: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
3: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पाटेबाघ संरक्षणका लागि नेपाल अब्बल भूमि साबित भएको छ। पाटेबाघको संख्या फेरि बढेसँगै नेपाल पाटेबाघ संरक्षणका लागि अब्बल साबित भएको हो। नेपालमा पाटेबाघको संख्या वृद्धि हुँदै 429 पुगेको छ। सन् 2022 गणनामा नेपालमा 355 पाटेबाघ थिए। बाघ बढेसँगै संरक्षण र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। गएको पुछदेखि 6 महिनासम्म क्यामेरा ट्रयापिङ विधिबाट नेपालमा पाटेबाघ गणना भएको थियो। यस अनुसार 4 वर्षको अन्तरालमा 74 बाघ थपिएका छन्। विश्व बाघ दिवसका अवसर पारेर सरकारले गएको 8 वर्षको भएको बाघ गणनाको नतिजा हिजो सार्वजनिक गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा भएको गणना अनुसार संरक्षण क्षेत्रमा बाघको वर्चस्व राम्रो रहेको पाइए पनि बाघको जनसंख्या वृद्धि दर भने निकै कम देखिएको विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलले बताउनुभयो। यसरी कृषि वन तथा वातावरण पर्यावरण मन्त्री गीता चौधरीले अब बढ़ेका बाघ व्यवस्थापन गर्नुपर्ने बेला आएको बताउनु भएको छ। विश्व बाघ दिवसका अवसरमा बाघ गणना नतिजा सार्वजनिक समारोहमा उहाँले अहिलेको प्राथमिकता बाघको संख्या वृद्धि मात्र नभई यसको व्यवस्थापन पनि हो। बढ़दो बाघ संख्यासँगै मानव बाघ द्वन्दका घटना समेत बढ़ेका छन्। उहाँले भन्नुभयो बढ़दै बाघ थपिँदै चुनौती गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। अमेरिकाले चीनलाई लक्षित गरेर ह्युमनोइड अर्थात मानव आकारका रोबर तथा पावर इन्भर्टरको नयाँ आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। अमेरिकी संघीय संचार आयोग एफसीसीले यो प्रतिबन्ध आयात हुने नयाँ किसिमका उपकरणमा लागू हुने जनाएको छ। आयोगका अध्यक्षका अनुसार यसको उद्देश्य अमेरिकाको महत्वपूर्ण आपूर्ति श्रृंखला साइबर सुरक्षा र ऊर्जा पूर्वाधारलाई सुरक्षित गर्नु हो। यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच आउँदो सेप्टेम्बरमा हुने प्रस्तावित भेटवार्ता अघि आएको र यसले दुई देश बीचको प्रविधि र व्यापारिक प्रतिस्पर्धालाई थप तीव्र बनाउने अनुमान गरिएको समाचार संस्था एपीले जनाएको छ। विश्व ह्युमनोइड रोबोट मानव आकारका रोबोट बजारमा चीनको हिस्सा झण्डै 85% रहेको छ। अमेरिकाले यसअघि पनि चीनियान ड्रोन दूरसंचार उपकरण सेमी कण्डक्टर तथा उन्नत एआई प्रविधि मार्फत विभिन्न प्रतिबन्ध लगाइसकेको छ। पछिल्लो निर्णयलाई पनि चीनमाथिको प्रविधि नियन्त्रण नीतिको निरन्तरता मानिएको छ। चीनले भने अमेरिकी कदमलाई संरक्षणवादी नीति भन्दै कड़ा विरोध गरेको छ।
5: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत चौथो खेलमा पनि नेपाल पराजित भएको छ। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग एक तथा नामिबियासँग दुई खेलमा पराजित भइसकेको छ। हिजो घरेलु टोली नेदरल्याण्डसले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपाल 48 ओभरमा 168 रनमा अल आउट भएसँगै पराजित भयो। नेपालका लागि आशिष सिखले सर्वाधिक 38 रन बनाए भने कप्तान रोहित पौडेलले 26 तथा करण केसीले 23 रन जोडे। ईशान पाण्डेले 16 गुलशन झाले 11 तथा भीम सार्कीले 10 रन बनाए। दिपेन्द्र सिंह गिरी पनि 6 रनमा आउट भयो भने त्यसको केही समयमै कप्तान रोहित पनि आउट भए। नेदरल्याण्डसका लागि काइल क्लेनले 3 विकेट लिए भने रोलफ भान डर मेले चार्ज लाइन साकेट र रोगन भानविकले दुई तथा आर्यन दत्तले 1 विकेट लिए। त्यसै गरी टस हारेर ब्याटिङको निम्ति पाएको नेदरल्याण्डसले 50 ओभरमा 9 विकेट गुमाएर 225 रन बनाएको थियो। दिपेन्द्र सिंह गिरीले 2 विकेट लिँदा ललित राजवंशी र हेमन्त धामीले नेपालको तर्फबाट 1 विकेट लिए। श्रृंखलाका चारै खेलमा पराजित नेपालको घरेलु मैदान बाहिर लगातार 8 हार हो। यसैले अब लीग टूमा शीर्ष 4 पर्ने सम्भावना लगभग नेपालको समाप्त भएको छ। नेदरल्याण्डसले भने श्रृंखलामा लगातार तेस्रो जीत निकालेको छ। नेदरल्याण्डसको 31 खेलमा 38 अंक भएको छ, नेपालको 32 खेलमा 24 अंक छ। नेपालले बाँकी चार मध्ये एक मात्र खेल हारे पनि शीर्ष चारमा पर्ने सम्भावना पूर्ण रूपमा सकिनेछ। नेपालले ओमान र क्यानाडासँगको श्रृंखला भने खेल्न बाँकी छ।
4: आया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका पश्चिमी क्षेत्रमा मध्यमसम्मको वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार बागमती प्रदेशका थोरै ठाउँमा तथा कोशी लुम्बिनी कडाई र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा भने मध्यमदेखि ठूलो पानी परेको छ। गैरातीको वर्षापछि काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबी खोला, हनुमन्ती, मनहरा लगायतका नदी तथा खोलामा पानीको बहाव बढ़ेको थियो, तर अहिले बिहानसम्म ती नदी तथा खोलामा पानीको बहाव घट्दै गएको छ। आज कोशी बागमती प्रदेशका हिमाली र पहाड़ी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
5: संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई अनुमोदन गरेको छ। समितिले अस्ति र हिजो बुधबार दुई दिनसम्म सुनवाई गर्दै तीनजनालाई सर्वसम्मत अनुमोदन गरेको सभापति बोध नारायण श्रेष्ठले बताउनुभयो।
4: सवारी चालक अनुमति पत्र, लाइसेन्स, छपाई र वितरण सम्बन्धी सबै काम अब पूर्ण रूपमा प्रदेश मार्फतका यातायात व्यवस्था कार्यालयबाट हुने भएको छ।
5: न्याय परिषदको बैठक बस्न नसक्दा सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्ति प्रक्रिया लामो समयदेखि रोकिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
4: सरकारले विद्युत खपत वृद्धि गर्न मौसमी महसुल दर सिजनल ट्यारिफ कार्यान्वयनमा ल्याउने तयारी थालेको छ। बर्खामा खेर गइरहेको विद्युत समेत खपत गर्ने उद्देश्यले साबिकको महसुल दर पुनरावलोकन गरी मौसमी दर लगाउने प्रक्रिया अघि बढ़ाएको खबर कारोबारले लेखेको छ।
5: गाड़ी चालक अनुमति पत्र लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्ने सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
4: विगतमा पटक पटक काठमाडौँमा आन्दोलन गरेका लघुवित्त पीड़ितहरूले फेरि माइतीघरमा आएर आमरण अनशन शुरू गरेका छन्। विगतमा लघुवित्त कम्पनी विरूद्ध आन्दोलनरत उनीहरू अहिले भने सरकार विरूद्ध आन्दोलनमा उत्रिएका हुन्।
5: पछिल्लो समय विद्युतीय गाड़ीहरूमा उपभोक्ताको आकर्षण बढ़्दो छ। विशेष गरी विभिन्न कम्पनीका विद्युतीय कारको माग बढ़ी छ। माग अनुसार नै विद्युतीय गाड़ीको आयात पनि भइरहेको छ, तर त्यस अनुसार सड़क पूर्वाधार राम्रो बन्न नसकेको व्यवसाय र गाड़ी प्रयोग गुनासो छ।
4: र सरकारले उच्च अधिकारी सहित ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौती गरेको छ। अनावश्यक दरबन्दी हटाएर प्रशासनलाई चुस्त बनाउने योजना अनुसार दरबन्दी कटौती गरिएको सरकारको भनाई छ। काया कैरनमा अब पालो उखानको,
5: मान्छे राम्रो के राम्रो मन मिलेको राम्रो।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
5: सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, शान्ति कायम गर्न 5 बजे प्रतिबद्धता, अवस्था सामान्य बनाउन प्रधानमन्त्री सक्रिय नभएको भन्दै आलोचना।
4: आन्दोलनरत डाक्टर र सरकारबीच सहमति, आजदेखि अस्पतालका ओपीडी खुल्ने।
5: डिजिटल उपकरण अझै सीमित काममा मात्रै उपयोग, अनावश्यक महँगा उपकरण खरिद नगर्न विज्ञको सुझाव।
4: राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीन लक्षित अमेरिकाको नयाँ प्रतिबन्ध, मानवाकारको रोबोट र पावर इन्भर्टर आयातमा रोक, चीनको कड़ा विरोध।
5: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार चौथो हार।
4: र अन्त्यमा आजको कार्टुन, आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। सुनसरीमा उत्पन्न तनाव साम्य पार्न प्रधानमन्त्रीले खासै सक्रियता नदेखाएको अनि विपक्षीले सहयोग गर्छु भन्दा पनि वास्ता नगरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दाढ़ी पालेका, कालो चश्मा लगाएका, प्रधानमन्त्री जस्तै देखिने मान्छे कोठाभित्र कुर्सीमा गजदम्म बसिरहेका छन्। भित्रबाट ढोकामा आग्लो पनि लगाइएको छ अनि ढोकातिर हेर्दै उनी भन्दैछन्, म ढोकै खोल्दिन, विपक्षी भएर सरकारलाई सहयोग गर्ने रे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: 사쿠라 플래시토 비전
1: 우주 라디오 네트워크
2: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि छ वटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
3: प्रहरी सहयोग चाहिँदा 100,
2: दमकलका लागि 101,
3: एम्बुलेन्स सेवा चाहिँदा 102,
2: ट्राफिक प्रहरीका लागि 103,
3: बालबालिका खोज तलासका लागि 104
2: र विपद व्यवस्थापनका लागि 1177।
3: यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
2: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
2: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:30 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
2: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलू दुधकुण्ड नगरपालिका उदानगर पाँच समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 र 98160034203।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको उत्तम रक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्तिमा गौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता छोडिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: ना अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: जङ्गल कस्यो घर आँगन।

पसे पछी नजन को छेती हुन्छ सच्चा बसे।

0: onda, só se vai pra नेपाल सरकार विज्ञापन बोर्ड
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
3: उपभोक्ता अधिकारको संरक्षण गरौं। नस्तुरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्दै वस्तु सेवाको मूल्य मात्रा न्यासपक्षी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Sábados, 10:15 mesmo, Rádio Posse do Rosai.
1: युनिटका बाटा बच्चाहरूलाई बचाउँ यौनसम्मी हिंसा सामाजिक अपराध हो बाल बालिका यौनसम्मी हिंसाको भुक्तीमा हुन सक्छन् नियमित सम्पाद फोन गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुन्डा नगरपालिका 5 सोलु कुम्बु

नमस्कार, पूर्व नेपाल के पहिलो सामुदायिक रेडियो सुलेख मिक्स 1.2 मेगाहर्ट्ज देश का विभिन्न भाग www.sulekhin.com संसारभर एक साथ प्रसारण भईर बिहान 7 बजे सोलो समाचार लेकर आईपुगे अंजु कार्की। सोलो समाचार को शुरूआत में मुख्य मुख्य खबर का शीर्षक सलेबाट सुर्खेका छुटे बोलेरो माथि ढुंगा खस्यो, चालक सकुशल डिवीजन वन कार्य सुलखुंगू को भौतिक तर्फ 98 और वित्तीय तर्फ 87% बढ़ी सफलता हासिल। सुलखुंगू का चार पालिका में 7% धान रोपाई संपन्न, सेवन सुनत फाउंडेशन को 15 वार्षिक साधारण सभा संपन्न, काप्तिन को बुद्ध मूर्ति निर्माण का थप सहयोग करिने। काठमाडौंमा महाकुलम गांवपालिकाको घुम्ती प्रशासनिक शिविर संचालन हुँदै साना सिंचाई कार्यक्रम द्वारा खल्डुङ्गाका 243 वटा कुलो निर्माण, देवगंज घटनाका मृतकका परिवारलाई 2 लाख राहत दिने सरकारको घोषणा र नेदरल्याण्ड टुर नेपालको निराशाजनक एक खेल पनि जित्न सकेन। सल्लेरीबाट सुर्के लुक्लातर्फ जाँदै गरेको बोलेरो जीपमाथि हिजो अचानक फुटबाट ठूलो ढुंगा खस्ता उक्त सवारीमा ठूलो क्षति पुगेको छ। सोलु गुटकुण्ड नगरपालिका देवचुबान क्षेत्रमा गुदिरहेको अवस्थामा माथिबाट खसेको ढुंगाले गाडीमा थिचेको थियो। जिल्ला प्रहरी कार्यालय सोलुखुमका अनुसार बागमती प्रदेश 01031443 नम्बरको बोलेरो जीप सड़कमा गुदिरहेका बेला सड़कभन्दा माथिको डाँडाबाट एक्कासी ठूलो ढुंगा खसेको थियो। उक्त ढुंगाले जीपको अगाडिको भाग, इन्जिन र क्याबिनको क्षेत्रमा प्रत्यक्ष लागेर गाडीमा ठूलो भौतिक क्षति पुगेको छ। घटना घटेको समयमा गाडीमा चालक मात्र सवार रहनु भएको थियो। भीरबाट ठूलो ढुंगा खसेर गाडीमा क्षति पुगे पनि चालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभएको छ। घटनाको जानकारी पाउन साथ खटेको प्रहरी टोली स्थानीयको सहयोगमा जीपमाथि अट्केको ठूलो ढुंगालाई सुरक्षित रूपमा हटाइसकिएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी थापाको अनुसार बाटोमा परेको अवरोध हटाई दुर्घटनाग्रस्त बोलेरो जीपलाई थप मर्मत सुधारका लागि सल्लेरीतर्फ लगिएको छ। डिभिजन वन कार्यालय सोलुखुम्बुले गत आर्थिक वर्ष 2082-83 भौतिक रूपमा 98.39% र वित्तीय रूपमा 87.27% प्रगति हासिल गरेको छ। कार्यालयको वार्षिक प्रगति विवरण अनुसार चालू र पुँजीगत गरी स्वीकृत कुल 3,72,74,000 रूपियाँ मध्ये 3,51,06,000 रूपियाँ खर्च भएको उल्लेख गरिएको छ। कुल विनियोजित बजेट मध्ये चारूतर्फ स्वीकृत 3,16,34,000 रूपियाँमा 3,01,87,000 रूपियाँ खर्च भएको छ भने पुँजीगत तर्फ स्वीकृत 56,40,000 रूपियाँ बजेट मध्य 49,19,000 रूपियाँ खर्च भएको छ। कार्यक्रमगत रूपमा हेर्दा प्रदेश वन विकास तथा जडीबुटी प्रबन्धन कार्यक्रमका लागि चालूतर्फ 30,85,000 रूपियाँ र पुँजीगत तर्फ 24,40,000 रूपियाँ बजेट विनियोजन भएकोमा क्रमशः 25,50,000 रूपियाँ र 23,40,000 रूपियाँ खर्च भएको छ। यस कार्यक्रममा भौतिक प्रगति 7% र वित्तीय प्रगति 88.50% रहेको छ। यस्तै वातावरण र जैविक विविधता संरक्षण कार्यक्रमतर्फ चालू बजेटमा 5,90,000 रूपियाँ मध्ये 5,80,000 रूपियाँ खर्च भएको, 7% खर्च भएको र 98.47% वित्तीय प्रगति हासिल भएको छ। यसै गरी डिभिजन वन कार्यालय संचालन तथा व्यवस्थापनतर्फ स्वीकृत चालू बजेट 2,61,84,000 रूपियाँ र पुँजीगत 17,00,000 रूपियाँ मध्ये क्रमशः 2,54,30,000 रूपियाँ र 16,61,000 रूपियाँ खर्च भएको छ। यसबाट 99.93% भौतिक र 97.16% वित्तीय प्रगति हासिल भएको छ। संघीय सशस्त्र अनुदानतर्फ राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रममा चालू बजेट 17,85,000 रूपियाँ मध्ये 16,20,000 रूपियाँ खर्च भई 92% भौतिक र 91.39% वित्तीय प्रगति हासिल भएको छ।
महाकुरी गाउँपालिकाको न्यायिक समितिमा दर्ता हुने अधिकांश मुद्दा मिलाप मेलमिलाप मार्फत समाधान हुने गरेका छन्। आर्थिक वर्ष 2082-83 दर्ता भएका 9 मुद्दा मध्ये सबै सफलतापूर्वक मेलमिलाप गराइएको गाउँपालिकाले जनाएको छ। दर्ता भएका मुद्दाहरू मध्ये 2 जग्गा सम्बन्धी, 7 श्रीमान श्रीमती बीचको पारिवारिक वाद विवाद सम्बन्धित रहेका थिए। न्यायिक समितिले दुवै पक्षलाई राखेर छलफल गराई सबै समस्या समाधान निकालेको छ। गाउँपालिकाका अनुसार औपचारिक रूपमा मुद्दा दर्ता हुन अघि नै धेरै जस्तो विवाद फोन मार्फत समन्वय र छलफल गरेर मिलाउने अभ्यास गरिँदै आएको छ। फोनबाट समाधान हुन नसकेका मुद्दामा मात्रै सम्बन्धित पक्षलाई पत्रचार गरी दुवै पक्षको भनाई सुनेर न्यायिक समिति मार्फत मेलमिलाप गराउने उल्लेख गरिएको छ। गाउँपालिका उपाध्यक्ष विपना कुलुङका अनुसार मुद्दा किनारा लगाउनु चुनौतीपूर्ण भए पनि दुवै पक्षलाई 2-3 चरणमा छलफल गराई झगडाको मूल कारण बत्ता लगाउने गरिएको छ। छलफलपछि झगडा गर्न राम्रो हुन्न भन्ने महसुस भएर दुवै पक्षबाट मेलमिलापको निवेदन आउने गरेको र मुद्दामा दुवै पक्षको जित हुने गरी न्याय सम्पादन गर्ने गरिएको उहाँले बताउनु भएको छ। सोलुखुम्बु जिल्लामा यस वर्षको बर्खे धान रूपाई अन्तिम चरणमा पुगेको छ। कृषि ज्ञान केन्द्र सोलुखुम्बुले दिएको जानकारी अनुसार 12 गतेसम्म जिल्लाभर कुल धान खेती हुने 1,22,25 हेक्टर क्षेत्रफल मध्ये 1,15,002.5 हेक्टर अर्थात 94.08% भूभागमा धान रोपाई सम्पन्न भएको छ। जिल्लाका स्थानीय तह मध्ये सोलु रुत्कुण्ड नगरपालिकाको कुल 30 हेक्टर, महाकुलुङ गाउँपालिकाको 15 हेक्टर, मापेदुकोशी गाउँपालिकाको 45 हेक्टर र लिखुपिके गाउँपालिकाको 135 हेक्टर क्षेत्रफलमा 7% धान रोपाई सकिएको छ। यसै निजुसल्याम गाउँपालिकामा 360 हेक्टर मध्ये 342 हेक्टर अर्थात 95%, थुलुङ दुतकोशी गाउँपालिकामा 475 हेक्टर मध्ये 437 हेक्टर अर्थात 92% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। सोताङ गाउँपालिकामा 165 हेक्टर मध्ये 140 अर्थात 90% सकिँदा खुम्बुपासुङ लामो गाउँपालिकामा हिमाली क्षेत्र भएकाले माटो धानका लागि उपयुक्त छैन। त्यसरी रोथाङ पञ्चर खुम्बु क्षेत्रमा धान खेतीको क्षेत्रफल उत्पादन रोपाई संख्या 0 रहने गरेको छ। त्यहाँ धानको सट्टा फापर, उवा, आलु र जौ जस्ता हिमाली हावापानीमा सप्रिने बालीहरूको खेती गरिन्छ। सेभेन समिट फाउण्डेशनले उपाध्यक्ष श्याम तामाङको अध्यक्षतामा बुधा नीलकण्ठको एक होटलमा आफ्नो 15 वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ। सोलु गुटकुण्ड नगरपालिका 10 टापटिङका उपाध्यक्ष होम बहादुर मगरको प्रमुख आतिथ्यता तथा मोटिभेशनल स्पिकर विकास टेनियोञ्जनको विशेष उपस्थितिमा सम्पन्न उक्त सभामा फाउण्डेशनको वार्षिक प्रगति विवरण आय व्यय सार्वजनिक गरिएको थियो। अमेरिकाबाट अनलाइन मार्फत कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका अध्यक्ष श्री शेर्पाले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन र सामुदायिक विकासका क्षेत्रमा सबलाई निरन्तरता दिने दृढ़ प्रतिबद्धता व्यक्त गर्नु भएको छ। यस साधारण सभाको मुख्य आकर्षण भने काप्टिङमा निर्माणधीन 35 फीट अग्लो बुद्धको मूर्ति निर्माण सम्बन्धी गरेको विस्तृत छलफल रहेको थियो। फाउण्डेशनका महासचिव तृप्ति शेर्पाका अनुसार बुद्धको मूर्ति निर्माणका लागि प्रतिबद्धता जनाइएको 45 लाख मध्ये 35 लाख रूपियाँ हस्तान्तरण भइसकेको छ भने बाँकी 10 लाख रूपियाँ किने हप्ताभित्र हस्तान्तरण गर्ने योजना रहेको छ। महाकुलुङ गाउँपालिकाले विभिन्न पेसा, व्यवसाय तथा अध्ययनका सिलसिलामा काठमाण्डुमा अस्थायी बसोबास गर्दै आएका नागरिकलाई लक्षित गर्दै काठमाण्डुमा नै प्रशासनिक शिविर सञ्चालन गर्ने भएको छ। महाकुलुङ गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय र माकहतका 5 कार्यालयहरूबाट प्रवाह हुने विभिन्न प्रकारका प्रशासनिक सेवाहरू एकीकृत रूपमा प्रदान गर्न यो शिविर आयोजना गर्न लागि जनाइएको छ। कुलुङ शेर्पा किदुक र नेपाल शेर्पासँग महाकुलुङ गाउँ कार्य समितिको समन्वयमा यो शिविर सञ्चालन हुन लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिलाल कुलुङले जानकारी दिनुभएको छ। शिविर आगामी साउन 29 31 गतेसम्म गोकर्णेश्वर नगरपालिका नम्बर 6 स्थित शेर्पा पार्टी प्यालेसमा आयोजना गरिनेछ।
साना सिंचाई कार्यक्रम अन्तर्गत ओखलढुङ्गामा छ वर्षको अवधिमा 243 वटा सिंचाई कुलो निर्माण सम्पन्न भएका छन्। निर्माण गरेका कुलो मार्फत जिल्लाका 2,323 हेक्टर खेतीयोग्य जमीनमा 12 महिना सिंचाई सुविधा पुगेको छ भने 9,417 घरधुरी कृषक प्रत्यक्ष लाभान्वित भएका छन्। नेपाल सरकार र स्विजरल्याण्ड सरकार बीच 2077 असार 12 गते भएको द्विपक्षीय सम्झौता अनुसार कोशी प्रदेशका 8 जिल्लाका 59 स्थानीय तहमा 52 वर्गको कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य सहित संचालन गरेको साना सिंचाई कार्यक्रमको दोस्रो चरण 2083 असार 32 गते सम्पन्न भएको थियो। परियोजनाका जिल्ला संयोजक कृष्ण तामाङका अनुसार आर्थिक वर्ष 2077-78 देखि 82-83 सम्म जिल्लाका 8 स्थानीय तहमा सिंचाई पूर्वाधार विस्तार गरिएको छ। 10% जनश्रमदान सहित कुल 76,67,55,000 रूपियाँ खर्च भएको कार्यक्रममा 2,15,000 जनश्रम दिन सूचना भएको र स्थानीय समुदायले जलावापात 20,16,00,000 रूपियाँ आमदानी गरेका छन्। कोशी प्रदेश सरकारले सुनसरीको देवानगंजमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई 2,00,000 रूपियाँ घर पसल तथा साथै अन्य आगजनी भएका परिवार र घाइतेलाई 50,000 का दरले राहत दिने घोषणा गरेको छ। मुख्यमन्त्री हिक्मत कार्कीले राखेको सर्वदलीय बैठकमा सरकारले राहतको घोषणा गरेको छ। सर्वपक्षीय बैठकले सामाजिक सद्भाव शान्ति सुरक्षा काम गर्न आत्मदे निर्णय समेत गरेको छ। मृतक ओम प्रकाश मेहताप्रति श्रद्धांजली व्यक्त गर्दै परिवार समवेदना सहित घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। सामाजिक सद्भाव र सम्प्रदायिक एकता कायम गर्न राजनीतिक सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठकको आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ। यसै समुदाय तथा सामुदायिक मेलमिलाप सद्भाव कायम गर्न स्थानीय प्रशासनसँग समन्वय गरी सद्भाव यात्रा तथा सार्वजनिक अपील का कार्यक्रम संचालन गरिने भएको छ। बैठकमा सबै धार्मिक समुदायका संघ संस्थाले संयुक्त अपील जारी गर्दै समन्वय र सहजीकरणमा भूमिका खेल्नुपर्ने सीमा क्षेत्रबाट हुन सक्ने आसंगिक गतिविधिप्रति सुरक्षा सतर्कता अपनाउने तथा घाइतेको उपचार र मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय समेत गरेको छ। नेपाली आईसीसी विश्वकप लिग दुई अन्तर्गत 8 औं त्रिकोणात्मक श्रृंखलामा आफ्नो दयनीय यात्रालाई हारका साथ अन्त्य गरेको छ। बुधबार आफ्नो 4 औं खेलमा नेपाल नेदरल्याण्डसँग 58 रनले पराजित भएको छ। नेदरल्याण्डसले दिएको 226 रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले पछ्याउन सकेन। 48 ओभरमा सबै विकेट गुमाउँदै नेपालले मात्र 168 रन बनाउन सक्यो। श्रृंखलामा नेपालको लगातार 4 औं हार रहेको छ। निराशाजनक ब्याटिङ प्रदर्शनले लगातार 4 औं खेलमा निरन्तरता पाउँदा नेपालले फेरि पनि विपक्षीलाई नतिजा सुम्पिएको छ। नामिबिया विरूद्धको अघिल्लो खेलमा नेपालका ओपनिङ जोडी कुशल भोटेल र आशिष सेठले आफ्नो प्रदर्शन मार्फत पुनरागमनको संकेत गरेको थियो। तर अन्तिम खेलमा भोटेल पनि फ्लप बनेका छन्। भोटेल खाता नै खोल्न नपाई दोस्रो बलमा डकआउट भए। 93 ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। आशिषले 78 बलमा सर्वाधिक 38 रनको योगदान गरे। यस्तै कप्तान रोहित पौडेल 26 र करण केसीले 23 रन जोडे। ईशान पाण्डेले 16, हिमन्त धामीले 15, गुलशन झा 11 र भीम सार्की 10 रन बनाउँदै प्लेअफमा फर्किएका थिए। डच टोलीका लागि कायल पेनले सर्वाधिक 3 विकेट लिए। यसै लेगेन भान बीक रोयल डार्फिक र जार्स लाइनले क्याप्सनले समान 2-2 विकेट लिएको उल्लेख गरिएको छ। यसअघि खराब शुरूआतका बावजुद नेदरल्याण्ड्स नेपाललाई 226 रनको प्रतिस्पर्धा आत्मक लक्ष्य प्रस्तुत गरेको थियो। हवस्त बिहान 7 बजेको सोलुसमा अञ्जुदा फिर्दा हुन्छ। बिहान 10 बजे सुलहल्क लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वास्थ्य मनोरञ्जनका लागि सोलु फिल्म सुन्दै रहनुहोला।

0: रत्न पाएको छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेत बारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्षे वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेत बारी जोत्ने टिलर छँदैछ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा शोरूममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही शोरूमबाट उपलब्ध हुनेछ
2: खेतबारी जोत्न रोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत

0: रत्न पाँच छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ट्याङ्क बनाउन उकेर लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 037-590-222 98-528-80-222 साथै 98-010-20-895 मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
3: हत्केरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समयमा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ ल सुन बहिनी सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइज नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोजु त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी
4: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरुङ कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु दुखकुण्ड नगरपालिका 5 सल्लेरी सुनु

0: आँखाकी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता

0: 대신 인생 후 함부로 퍼지도록 사이.
1: अलिकति जोत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा
2: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हल्का खेतबारी जोत्ने टिनर छँदै छ नि
1: यो कहाँ किन्न पाइन्छ अनि पास्टर सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
2: यो नेपाल अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही स्वरूपबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन उकेरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528880222 साथै 98010208595 मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ

0: मुइलापाती आसपास गर्ने बात लाग्दैन
1: यसमा त पुलिस थानामा लड्नु पर्ने नि
2: हजुर हुन्न मलाई पुलिस थाना नलानु हजुर
0: अब यस्तो गल्ती गर्दैन
2: गर्दैन
1: हजुर
2: हजुर

0: 아야, 아야, 보내라고 버셔서도 미란이 못겨요.
1: 3일째 다 두개라, 뭐다 하이란, 와이니. 우바자르가나 카트만두 나이 자누 퍼서.
0: 아, 코티 피르마네고. 키코 카트만두 자누 퍼서. 대히 살레리 버선다 바다르마, 다트코 소베인 세와 수비다 소잇코. 에브레스 덴탈 클리닉 아이쇼케다. 버르자누 스테이.
1: 오라, 키 덴탈 레.
2: 에브레스 डेंटल क्लिनिक सुलुदुत कुंडनगर पालिका पांच बसंत बाजार सलेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: ए गुरु आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँदा र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सिंह चाँदी पसलबाट हो नि विधान सिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सिंह चाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
8: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
7: व्यक्तिवासीलाई
8: किन खोज्नु भएको होला हजुर रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
9: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
8: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
9: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौ न हजुर
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ

0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुनुखुम्बु
1: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदैन नि है
2: सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको पन्छै गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: ए कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
5: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो
6: ए के भो दौडिदिई पो आइस त
5: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
6: भन् को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एसेम्बली तयार पारेको सामाजिक सन्देश

0: त्रिभुवन एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुत्कु नगरपालिका 5 सोलु खुम्बु
2: अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल

0: नमस्कार, कार्यक्रम बदलिदो नेपालमा स्वागत छ। म हृदय रिमाल। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। पछिल्लो समय मोबाइल, ल्यापटप र कम्प्यूटर जस्ता डिजिटल उपकरणहरू हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेका छन्। एक समय थियो मोबाइल केवल कुरा गर्ने साधन थियो, तर आज यही उपकरण बैंक, कार्यालय, विद्यालय, बजार र संचार क्षेत्रमा उपयोगसँगै मनोरञ्जन र ज्ञानको स्रोत बनेको छ। सरकारी सेवा, बैंकिङ, शिक्षा, स्वास्थ्य, व्यापारदेखि दैनिक भुक्तानीसम्मका धेरै काम डिजिटल प्रणालीमा आधारित हुँदै गइरहेका छन्। त्यसैले पछिल्ला वर्षहरूमा यस्ता उपकरणको प्रयोग र माग तीव्र रूपमा बढ़ेको छ। आर्थिक वर्ष 2081-82 झण्डै 35 अर्ब 54 करोड़ रूपियाँ बराबरका 21,84,000 भन्दा बढ़ी स्मार्टफोन आयात भएका थिए भने आर्थिक वर्ष 2082-83 यो बढ़ेर 48 अर्ब 69 करोड़ रूपियाँ बराबरका 22,67,000 भन्दा बढ़ी स्मार्टफोन आयात भएका छन्। अर्थात एक वर्षमै स्मार्टफोन आयातको मूल्य झण्डै 37% बढ़ेको छ। यसबाट सरकारले 9 अर्ब रूपियाँ भन्दा बढ़ी राजस्व पनि संकलन गरेको छ। यी तथ्याङ्कले नेपालीहरूले वर्षेनी नयाँ र महँगा मोबाइल किन्ने क्रम बढ़दै गएको स्पष्ट देखाउँछ। हामीले यी महँगा उपकरणहरूको पुनः सदुपयोग गर्न सकेका छौं त भन्ने प्रश्न पनि छ। धेरैले मोबाइलको प्रयोग फोन गर्ने, फेसबुक चलाउने, टिकटक हेर्ने, युट्यूबमा भिडियो हेर्ने, मेसेन्जर चलाउने र फोटो खिच्ने काममा मात्र सीमित गरेका छन्। यदि हामी वर्षेनी नयाँ मोबाइल किन्ने मात्र गर्छौ तर त्यसबाट नयाँ सिप सिक्दैनौ, उत्पादन गर्दैनौ, सृजना गर्दैनौ र आमदानी पनि बढ़ाउँदैनौ भने ती उपकरणहरू केवल उपभोक्ता वस्तुमा सीमित हुन्छन्। आज कार्यक्रम बदलिदो नेपालमा हामी दैनिक जीवनमा हामीले प्रयोग गर्दै आएको डिजिटल उपकरण र यसको सदुपयोग लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कम्प्युटर एसोसिएशन अफ नेपाल ज्ञान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदार। पछिल्लो समय कम्प्युटर मोबाइलको प्रयोगको अवस्था कस्तो छ? आजभन्दा तपाईँले व्यवसाय शुरू गर्ने बेला र अहिलेको अवस्थालाई कसरी चाहिँ हेर्ने?
1: डेफिनेटली अहिले यो कुरा एकदम राम्रो कुरा राख्नु भएको छ, किनभने यो चाहिँ आईटीले जुन हिसाबले फड्को मारेको छ नेपालमा, त्यो सबभन्दा बढी कुनै कुराले मारेको छैन आईटीले हो। हिजोको दिनमा देखिराख्नु भएको थियो एजुकेशनै सेक्टरमा एकचोटि जानुभयो भने हामी चाहिँ एउटा ब्ल्याक बोर्डमा पढ़ौं, त्यसपछि व्हाइट बोर्डमा पढ़ौं, आज आएर स्मार्ट बोर्डमा गइसक्यौं। भनेपछि हिजो एउटा एकजनासँग कनेक्सन गर्नलाई पनि वायर टेलिफोनबाट हामी चाहिँ कनेक्सन गर्नु पर्थ्यो भने आज हामीले चाहेको व्यक्तिलाई चाहेको समयमा हामीले खोज्न सक्छौं, उसँग भेट्न सक्छौं। यो सबै भनेको के हो भने सूचना प्रविधिको प्रयोगले गर्दाखेरि यहाँसम्म पुगेको। हिजो एउटा गाउँमा हामी कनेक्ट गर्नु पर्यो भने त्यो व्यक्तिलाई कहाँबाट बोलाएर त्यहाँ कुराएर फेरि हामी कनेक्सन गर्छौं, आज त्यो अवस्था छैन। भनेपछि यो सबै कुरा के गर्यो भने यो सबै यो ग्याजेटहरूले नै हामीलाई चाहिँ नजिक बनाएको छ। अब त्यसका नजिक बनाउँदाखेरि चाहिँ फाइदाहरू के हो भने हामीलाई चाहिँ धेरै कुराहरूको जानकारी भयो, जुन कुराहरू हामी जानेको थियौं, जुन कुराहरू सहर बजारमा मात्रै जानकारी हुन्थ्यो, आज गाउँ गाउँमा ती कुराहरू जानकारी भयो। त्यसले गर्दा यो ग्याजेटहरूले चाहिँ तपाईँको धेरै हिजोको जहिले पनि हरेक वर्ष हरेक दिन नै तपाईँको अपडेट हुँदै आइरहेको अवस्था छ।
0: यसरी यो ग्याजेट्सहरू यन्त्र उपकरणहरूको प्रयोग बढ़िरहँदा पछिल्लो समय सबैभन्दा बढ़ी प्रयोगमा आउने भन्या नेपालीहरूको लागि अथवा विश्वव्यापी रूपमा मोबाइलै भनौं, मोबाइलको प्रयोगको अवस्था के हो खास? पछिल्लो समय वार्षिक रूपमा नयाँ नयाँ किसिमले अपग्रेड भएर आउने, त्यसलाई भनौं परिष्कृत भनौं नेपालीमा हामीले बुझ्ने भाषामा यो छ, र त्यो चाहिँ किन्नै पर्ने खालको पनि देखिन्छ समाजमा, होइन? प्रत्येक व्यक्तिको हातमा मोबाइल,
1: अब हिजोको दिनमा तपाईँको के थियो भने एउटा टिकटिकै मोबाइलले हाम्रो चाहिँ कुरा गर्न चाहिँ एउटा पहल बनाइदियो। त्यसपछि के भयो भने त्यो मोबाइलबाट हाम्रो एउटा एसएमएस फेसिलिटीहरू सुरु भयो। त्यसपछि हामीलाई के भयो भने सफ्टवेयरहरू, त्यतिखेर हार्डवेयर बन्यो, त्यसपछि तपाईँको सफ्टवेयरहरूको उत्पादन भयो। अब सफ्टवेयर बनिसके त्यो सफ्टवेयर त ल्यापटप कम्प्युटरमा मात्रै होइन कि, यो मोबाइलको लागि चाहिँ एप्सहरू बन्दै गयो, त्यसैको हिसाबले स्मार्टफोनहरू चाहिँ बन्दै गयो। भनेपछि त्यो स्मार्टफोनहरू बन्दै जाँदाखेरि त्यो फोनहरूबाट हामीले फाइदा लिन चाहिँ सक्यौं। फाइदा के लियो भने एउटा सोसियल मिडियादेखि लिएर व्हाट्सएपदेखि भाइबर विभिन्न जुन कुराहरू हामी फ्री अफ कस्टमा चलाउँदै आइरहेको अवस्थाहरू छन् र त्यो कुरोले सबभन्दा बढी कहाँनिर हिट गर्यो भने जतिखेर तपाईँको नेपाल या विश्वभरि जुन कोभिड आयो कोभिडको टाइममा चाहिँ त्यो मोबाइलले चाहिँ तपाईँको के देखाइदियो भने यो मोबाइल मात्रै होइन कि यसले चाहिँ हामी पढ्न पनि सक्छौँ कुरा गर्न पनि सक्छौँ अफिसको मिटिङ पनि राख्न सक्छौँ विभिन्न जानकारीहरू चाहिँ हामी यो मोबाइलबाट चाहिँ युज गर्न सक्छौँ हिजोको दिनमा मान्छेले जस्ट फोन उठाउन फोटो हेर्नु फोटो खिच्न र सोसियल मिडिया मात्रै हेर्नु थियो भने त्यतिखेर चाहिँ त्यो फुल एजुकेट गराइदियो कोरोना टाइममा चाहिँ र त्यतिखेरदेखि अझ मोर अपडेट भर्सनहरू आउँदै गर्यो जहिले पनि तपाईँको सफ्टवेयर चाहिँ अपडेट भइरहेछ सफ्टवेयर अपडेट भइसकेपछि हार्डवेयर पनि अपडेट हुनु पर्यो त्यही भएर नयाँ फिचर भएको सफ्टवेयर आउँछ नयाँ फिचर भएको तपाईँको हार्डवेयर पनि आइरहेछ त फाइदा चाहिँ त्यो हिसाबले चाहिँ हामीले हो हामी धेरै कुराहरू देख्न चाहिँ अझ बाँकी नै छ के मात्रामा भने हामी उत्पादन मूलक चाहिँ होइन हामी चाहिँ यी ग्याजेटहरू चाहिँ उत्पादन गर्दैनौँ उत्पादन नगरिसकेपछि चाहिँ हामी चाहिँ त्यसमा त पछाडि छौँ र जहाँ उत्पादन भइरहेछ उनीहरूले फर्स्टमा हेर्छ नि त त्यसपछि विभिन्न देशहरूमा जान्छ अनि फेरि हामीसँग एसियन कन्ट्रीमा पछि मात्रै रूपमा चाहिँ तपाईँको यहाँ आइरहेको अवस्थाहरू छन् र बिस्तारै के भइरहेछ भने यो कुराहरू पनि अब कमी चाहिँ पूरा हुँदै गइरहेछ कहिलेकाहीँ तपाईँको कुनै ग्याजेटहरू यदि बाहिर निक्ल्यो भने हाम्रो देशमा पनि लगभग हप्ता दस दिन पन्ध्र दिनमा चाहिँ आइसकेका हुन्छ कति एआईका टुल्सहरू कति एआईका जुन डिभाइसेसहरू बनेको छ रोबोटहरूदेखि लिएर ती कुराहरूमा चाहिँ अहिले हामी अलिकति पछाडि छौँ तर पनि यसमा पनि स्टार्टअप भाइहरू बहिनीहरू लागिरहेछन् हामी कति गर्न सक्छौँ हामीले पनि त्यसलाई चाहिँ बाहिरबाट ल्याएर यहाँको मार्केट कत्रो छ यदि बाहिर कोही उत्पादन गर्ने मान्छे यहाँ नेपालमा आयो भने मेरो यो कत्रो साइज हो त त्यो साइज हेरिकन यहाँ लगानी गर्नुहुन्छ त्यसले गर्दा हाम्रो साइज धेरै ठुलो नभएर पनि त्यस्ता एकदमै आधुनिक कुराहरू हेर्न कम पाइरहेछौँ तर पनि त्यो अरूको दाजुमा हेर्दाखेरि हामी धेरै नै अगाडि चाहिँ छौँ र टेक्नोलोजीको कुरा गर्नुहुन्छ अब भनौँ न मोबाइलकै तपाईँको 3G 4G अहिले हामी चलाइरहेछौँ 5G का कुरा 6G का कुराहरू बाहिर चाहिँ लन्चिङ भइसकेको होला हामी त्यसमा चाहिँ अलिकति पछाडि छौँ केही कारणले गर्दाखेरि पछाडि भइरहला केही कानुन केही प्रक्रिया होला त्यहाँ तिनीहरूले गर्दा कम होला नभए हामी चाहिँ लगभग धेरै नै धेरै त एकदमै माथि नै त भन्दिनौँ हामी 70%सम्म चाहिँ माथि छौँ अगाडि छौँ
0: अब हामीलाई सबैलाई लाग्ने तपाईँ हामीलाई सामान्य दैनन्दिन प्रयोगमा लिइरहँदा मोबाइलमा लाग्ने कुरा जति चिज हामीसँग प्रविधि छ त्यो चाहिँ सबै उपयोगमा आएको जस्तो त्यो अनुभव हुन्छ कि हुँदैन अथवा चाहिँ सशरी हेर्दाखेरि के देखिन्छ हात हातमा मोबाइल छ होइन विद्यार्थीको हातमा पनि त्यही छ सामान्य ज्येष्ठ नागरिकहरूको यो चाहिँ सबै प्रयोगमा आएको अवस्था छ अथवा हामीले यसलाई चाहिँ प्रयोगमा लिन सक्थ्यौं अथवा यो कुरामा हामी अलिकति चुक्यौं कि भन्ने अनुभव चाहिँ आम नागरिकको हिसाबले यहाँलाई के लाग्छ
1: यसमा तपाईँको आम नागरिकमा जानुभयो अहिलेको जेनेरेसनले चाहिँ त्यसलाई धेरै मात्रामा प्रयोग गरिरहेछ युज भइरहेछ अब हिजो त तपाईँको के थियो भने हामी मानौ न तपाईँ हामी म एज अ एसी दिँदा एसएलसी दिँदाखेरि चाहिँ मोबाइल आएकै थिएन त्यो कति वर्ष कुन उमेरमा आएर मैले त्यो टच गरेँ त होइन त्यो टच गर्दाखेरि मैले त एटलिस्ट खालि एउटा फोनको हलो गर्ने हिसाबले टच गरेँ होला त्यसपछि विभिन्न सोसियल मिडियाहरू युज गर्न सक्यो मैले बताएँ नि धेरै मान्छे लाई जुन हिजो त्यो फोन गर्ने मात्रै डिभाइसेस थियो भने त्यो कोरोना पछि चाहिँ धेरै कुराहरू सिकाइदियो र आजको जेनेरेसनले त्यसको चाहिँ नयाँ जेनेरेसनले लगभग 90%ले त्यसको फाइदा लिइरहेछ के लिइरहेछ भने मोबाइल उसले फोन त्यसबाट चलाइरहेछन् त्यसबाट तपाईँको कम्युनिकेसन गरिरहेछन् स्कूल कलेजहरूले दिएको ट्राक्सहरू सबै त्यहाँबाट पूरा गरिरहेछन् एउटा राम्रो मोबाइल यदि हो भने उसले चाहिँ त्यहाँबाट आफ्नो एजुकेसन पूरा पनि त्यसैबाट गर्न सकिने अवस्था चाहिँ छ कति डिजाइनहरूको कुराहरू हुन्छन् कति ग्राफिक्सहरूको कुराहरू त्यो सबै त्यसबाट गर्न नसकिने अवस्था होला तर आजको दिनमा त्यो पनि के यस्तो यस्तो सफ्टवेयर टुल्सहरू आइसकेका छ एआई टुल्सहरू कि हामीले बोलेको लेखेको भरमा चाहिँ उसले हामीलाई चटक्क बनाइदिन्छ फेरि यो होइन यो एडिट गर यो गर भनेपछि ल्यापटपको जमाना पनि बिस्तारै उसले हटाउने हो कि भन्ने टाइपको पनि अहिलेको अवस्था भएर त्यसले गर्दा युजर अहिलेको जेनेरेसनले चाहिँ धेरै मात्रामा यसको युज गरिरहेछन् र पुरानो जेनेरेसनलाई डेफिनेटली उसलाई त्यो कुरोको भानी भएको छैन र त्यो युज पनि उसले नहोला आज स्कूल कलेज गइरहेछ मलाई के युज छ
0: आवश्यक
1: नहोला मिटिङहरूको कुरा आज मोबाइलबाट गरिरहेछन् होइन त एकअर्कासँग कम्युनिकेसन मोबाइल फोनबाट होइन कि व्हाट्सएप भाइबर व्हाटएभर हुने त्यस्ता चिजहरू बढी गरिरहेछन् आवश्यकता अनुकूल मान्छेले चाहिँ अहिलेको अवस्थामा चाहिँ युज गरिरहे जस्तो मलाई लाग्छ
0: अब यसको मिसयुज भनिन्छ होइन त्यो पनि देखिन्छ होला यहाँ लाइक विद्यार्थी वर्गमा यसको कस्तो प्रभाव छ असर छ नकारात्मक पक्ष पनि अलिकति
1: जुन कुरो हामीले बढी मात्रामा युज गरेको छ जुन कुरोको डिमाण्ड बढी छ त्यसमा केही कुराहरू त्रुटिहरू पनि हुन्छ र त्यसलाई हामीले लिने कसरी भन्ने कुरा हो त्यसबाट यदि हामीले पोजिटिभ भान लिएर गयो भने राम्रो हुन्छ जब त्यसमा तपाईँले नेगेटिभ कुराहरू खोज्न थाल्नुहुन्छ तपाईँलाई पनि त्यही हिसाबको असर चाहिँ पर्छ आजको दिनमा भइरहेकै त्यही नै कुराहरू छन् मैले देख्दाखेरि चाहिँ तपाईँको के हुन्छ भने हिजोको दिनमा पनि यो मोबाइल सोबाइल बिर्सिनुहोस् सबै राम्रै मान्छे त थिएन चोर फटाहरू पनि थिए के गर्थ्यो काल्चा फुटाउँथ्यो भित्र गएर चोरी गर्थ्यो आफ्नो आफ्नो आजको दिनमा पनि त्यही टेक्नोलोजी त्यही भएर छ मैले तपाईँको मोबाइललाई भित्र छिरेर म तपाईँको पैसा चाहिँ कसरी तान्न सक्छु त्यसका पढाइ पनि त्यसका पनि पढाइहरू भइरहेछन् र त्यसलाई चाहिँ मिसयुज नगरिकन युज गरेको भए अझ मोर बेटर हुन्थ्यो तर मानव भन्ने कुरो हामी सबै बराबर छैनौ सबैका सोच फरक फरक छन् त्यसले गर्दा त्यसलाई चाहिँ पोजिटिभ भान चाहिँ लिएर जानुपर्छ पोजिटिभ भानमा गयो भने सबै कुराहरू राम्रो हुन्छन् तर त्यही कुरालाई चाहिँ नेगेटिभ लिएर भनौँ हिजो आज तपाईँको सोसियल मिडियामा कसैको फोटोसँग टाँसेर त्यसका तपाईँको मेरो कुनै रिसिभी भयो भने एउटा त्यो टाइपको कामहरू पनि भयो त्यो त गलत हो नि त त्यस्ता गलत कुराहरूलाई मैले यसरी लिनु हुँदैन यो प्लेटफर्म भनेको तपाईँ मेरो मित्रता हो तपाईँ मेरो फोटो राखेर एउटा मित्रता गरेर पठाउन त्यो राम्रो देख्यो नि त तर त्यसमा चाहिँ नेगेटिभ भाइब्सहरू हालिदिनु भयो भने त्यो त खराब भयो यी कुराहरूमा चाहिँ गर्ने मान्छेहरूले चाहिँ त्यो कुराहरूलाई सुधार गर्नुपर्छ
0: हामीले कसरी ग्रहण गर्ने भन्ने कुरा
1: एक्ज्याक्टली ग्रहण गर्ने तरिकाहरू फरक छ
0: यन्त्र उपकरणहरूको दैनिक जीवनमा प्रयोग गरेर यसपालि अलिकति केही कुराहरू हामीले जानेनौँ भने त्यो त्यसको खतरा पनि हुँदो रहेछ होइन जस्तो मोबाइलहरू अधिकतम चार्ज गर्दाखेरि विस्फोट हुनेदेखि लिएर अथवा त्यही उपकरणमा पनि आन्तरिक रूपमा केही क्षति हुने ल्यापटपकै सन्दर्भमा पनि होला पछिल्लो समय के छ अलिकति हाम्रो बानी बेहोरामा त्यो चाहिँ हामीले अलिकति मिलाउन जानेनौँ कि भन्ने पनि लाग्छ यहाँलाई के छ अनुभव
1: त्यसमा हामी जस्तै एउटा चार्जिङको कुरा गर्नुभयो अहिलेको नयाँ टेक्नोलोजी मोबाइलहरू तपाईँलाई चार्जमा भनौँ न राति मैले कसैले भन्छ रातभरि चार्ज गर्नु हुँदैन आजको टेक्नोलोजीहरू त्यसमा सेटिङ छन् उसले तपाईँको रातभरि चार्ज हुने गरी तपाईँको कति बजे तपाईँ सुतिराख्नु भएको छ कति बजे चार्ज हाल्नु तपाईँको रेगुलर त्यसलाई थुप्ने टाइम कति हो चार बजे पाँच बजे हो भने उसले बुझिसक्छ र त्यो टाइममा उसले 100% गरेर सकाइदिएको अवस्थाहरू पनि अहिलेका टेक्नोलोजी अहिलेका मोबाइलहरूमा आइसकेको अवस्थाहरू चाहिँ छन् होइन ती कुराहरू लिएर चाहिँ त्यसलाई अर्को के भन्नुभएको थियो जस्तै तपाईँको हामी खालि मोबाइल त फोन उठाउनु मात्रै गरिरहेछौँ अघिदेखि कुरा विभिन्न सोसियल मिडिया विभिन्न न्युज पनि चल्ने भनेको त्यसमा एड आउने हो किनभने जसले पोर्टलहरू बनाएको छ ऊ यतिकै हामीलाई त फ्रीमा भनौँ न फेसबुकैको कुरा गरौँ उसले त हामीलाई फ्रीमा एक्सेस दिइरहेछ तर उसको फ्रीको लागि त त्यहाँ एडहरू छन् एडहरू कति जेन्युनली एड छ कति नन जेन्युनली छ कति त्यहाँनिर ह्याक हुने कुराहरू छन् कुनै कुरा कसैले पनि फ्रीमा चाहिँ कसैले केही दिँदैन हेर्नुहोस् कसैले यदि तपाईँ गएर पसलमा कुनै सामान किन्नुहुन्छ र यो फ्री भन्यो भने त्यो फ्रीको पैसा त्यसैमा चाहिँ एड गरे हुन्छ भनेपछि उसले कुनै कुराहरू फ्रीमा छ यो तैँले चाहिँ लिङ्क गर यो लिङ्क खोल र यसमा सबै कुरा भर त्यसमा चारचोटि सोच्नुपर्ने हुन्छ मैले त्यो लिङ्कले क्लिक गर्दाखेरि मेरो डेटा कहाँ गइरहेछ त यो डेटाले त्यहाँ कहिले कहाँ ब्याङ्क अकाउन्ट मागिदिन्छ कहिलेमा तपाईँको पर्सनल सबै कुराहरू मागिदिन्छ तपाईँमा घरमा फ्यामिलीमा को को छ ती सबै डेटाले के हुन्छ भने भोलिको दिनमा तपाईँलाई त्यसैले चाहिँ असर पार्छ आजको भोलि नगरेर एक महिना दुई महिनापछि उसले रिसर्च गरिरहेको हुन्छ यो मान्छेसँग अब मैले ट्याकल गरेँ भने के हुन सक्छ त्यस्ता क्लिकहरू त्यस्ता कुराहरूमा चाहिँ हामी एकदमै ध्यान पुऱ्याउनु नचाहिने कुरामा चाहिँ हामी जानु हुँदैन नचाहिने कुराहरूलाई चाहिँ डाउनलोड गर्नु भएन कति कुराहरू हुन्छ यो गर यो गर्दाखेरि तपाईँलाई फ्रीमा हो यो लाग्दैन तर त्यो हामी गरिदिन्छौँ पछि त्यो कुरा हाम्रो कम्प्युटरमा बढिदिन्छन् आजको दिन जस्तोसम्म छ कि तपाईँ हामी यसरी जुन कुरा गरेर यो सबै कुरा हाम्रो मोबाइलले चाहिँ लिइरहेछ रेकर्डेड छ अब एकछिनपछि यदि हामी त्यो सोसियल मिडियातिर हामी कुनै साइटहरू खोल्यो भने त्यो कुरा सरर तपाईँको आउँछ अब कहाँबाट बन्द गर्ने त त्यो उपाय नै त्यो चाहिने कुराहरू हुने कुराहरू गर्ने उसलाई चाहिँ यो मान्छेले के चाहिँ जरुरी छ त आज हामी यहाँ कम्प्युटरको कुरा गरौँ अब एकछिनपछि तपाईँ हामीले सोसियल मिडिया खोल्यो भने त्यसैको विषयमा छ बढी मात्रामा भनेदेखि ऊ भगवानले होइन भनेपछि उनले चाहिँ हाम्रो कुराहरू चाहिँ क्याप्चर गरेर चाहिँ क्यामेरा छन् ल्यापटप अगाडि बसेर हुन्छ हाम्रो एक्टिभिटीहरू चाहिँ तपाईँको लिइरहेको हुन्छ क्यामेरामा लक हुन्छ लक छैन भने गरेर टेप टालिदिने ल्यापटपहरूको अगाडि कहिले काहीँ अरू दृश्य अरू केही काम हामी गरेर हुन सक्छौँ यी कुराहरूमा चाहिँ हामीले ध्यान दियो भने चाहिँ भोलिको दिनमा दुर्घटना कम हुन सक्ने सम्भावना
2: गोपनीयताको ख्याल राख्नु पर्यो। विश्वकपको अवधिमा पनि धेरै किसिमका यस्ता घटनाहरू भए लाखौं करोड़ौं पैसा चाहिँ नेपालीहरूको समेत त्यो प्रहरीमा उजुरी भयो भन्ने सुनिरहेको थियो यहाँ त्यस्तो के छ
1: होइन त्यो कुराहरू विश्वव्यापी नै तपाईँको यो भइरहेको हुन्छ क्रिकेट होस् फुटबल होस् यो कुरामा नेपाल सरकारले बारम्बार हरेक पोर्टलमा बताइरहेको हुन्छ तपाईँले यसमा नराख्नुहोस् जुन कुरो यो बाटो नरोप्नुहोस् जुवा भन्ने कुरो जहिले जित हुन्छ भन्ने छैन त्यो हार्ने हो क्या हार्ने कति भन्ने कुरा हुन्छ एउटा लिमिटेसन हुन्छ र मान्छेलाई त्यो खेलहरू खेल्दाखेरि चाहिँ त्यो मजा आउनको लागि पनि त्यसमा लगानी गरे हुन्छ कति जेन्युनली कमायो पनि कति जेन्युनली हार्यो पनि कतिले केही पाएन पनि यी न्युजहरू हामीले पनि पढ्न पायौँ सुन्न पायौँ त्यो सबै गलत हो त्यो कुरामा लाग्नु हुँदैन आफू व्यक्तिगत रूपमा गेम हेर्ने हो गेमको मजा लिने हो तर त्यसमा गएर म लगाउने त्यो जुवा खेलेर त्यो जुवा नै हो क्या एक प्रकारको 2 रुपियाँ दिएर मलाई 4 रुपियाँ आउँछ भने त्यो जुवा नै हो क्या त्यसले गर्दा त्यो नेपाल मात्र होइन वर्ल्ड वाइड अरबौं खरबौंको कारोबार चाहिँ भएको हामीले पनि सुनेको तर त्यो चिज गलत हो त्यस्ता कुरामा भोलिका दिनमा पनि हामी तपाईँकै लाग्नु हुँदैन र लाग्ने व्यक्तित्वलाई पनि त्यसलाई त्यहाँबाट रोक्नुपर्छ यस्तो लाग्नु दिनु हुँदैन भनेर
2: आज हामीसँग कार्यक्रम बन्दियो नेपालमा कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पदारजी हुनुहुन्छ। उपभोक्ताले पछिल्लो समय यो मोबाइल अथवा अन्य यन्त्र उपकरण कम्प्युटर भनौं अथवा अहिले त पछिल्लो समय म्याकबुक भनेर आएछ ल्यापटप यो खरिद गर्दाखेरि सबैभन्दा बढी कुन पक्षलाई चाहिँ प्राथमिकता दिएर त्यो खरिद गर्ने गरेको पाइन्छ माग के देखिन्छ बजारमा पछिल्लो समय
1: यस्तो छ यहाँ तपाईँको डिमाण्डहरू भनेको 3-4 खरिदका ल्यापटपहरू चाहिँ यहाँ मार्केटमा पाउनुहुन्छ र कम्पनी बाहेक विभिन्न 4-5 कम्पनीले आफ्नो होल्ड गरेर राखिरहेको अवस्था छ भनेपछि तिनीहरूमा चाहिँ एउटा मिड रेन्जको सबभन्दा बढी डिमाण्ड हुन्छ त्यो भनेको तपाईँको एसीदेखि लिएर +2 ब्याचलरसम्मको लागि हुनसम्मको लागि चाहिँ एउटा i5 सिरिजहरू का ल्यापटपहरू हुन्छन् त्यो बढी डिमाण्ड हुन्छ त्यसपछि माथि इन्जिनियरिङ कोर्सहरू गर्ने भने त्यसको अलिकति ग्राफिक्स डिजाइनिङ ग्राफिक्सहरू एडेड भएको ल्यापटपहरूको डिमाण्ड हुन्छ कोही अफिस वर्कहरूलाई मात्र मलाई नर्मल सिम्पल चाहियो भने त्यो i3 रेन्ज हुन्छ कसैले नर्मल मलाई वर्ड एक्सलहरू मात्रै छ भने त्योभन्दा एक स्टेप मुनि पनि त्यसको एकदमै थोरै मात्रामा डिमाण्ड भइरहेको देखिन्छ म्याकहरू भयो यिनीहरू पनि अब अलिकति जो सफ्टवेयर कम्पनीमा ठूला कामहरू गरिरहेछन् उनीहरूलाई त्यही नै चाहिन्छ कतिलाई एकदम पातलो सिरिज चाहियो म्याकतिर जान्छन् तर अरू विन्डोज देशमा पनि अरू अरू ल्यापटपहरू पनि आइसक्यो समयक्रममा भन्दाखेरि चाहिँ मिडको जुन छ तपाईँको i3 i5 i7 3 क्याटेगोरी चल्यो त्यसैमा चाहिँ जेनेरेसनहरू अप भएर हरेक वर्ष जाँदै गर्छ भने i5 सिरिजहरू चाहिँ बढी मात्रामा चाहिँ सेल भइरहेको मार्केटमा देखिन्छ।
2: मैले एउटा मोबाइलको विषयमा अलिकति कुरा फेरि पछाडि फर्के यो हामीले किनिसके पछाडि जुन हराउने समस्या हुन्छ यसमा कतिपय अब त्यो केही प्राविधिक कुराहरू त प्रहरीले पनि यो राख्नुहोस् अथवा यसरी ल्याउनुहोस् भनेर त्यहाँ चाहिँ पछि दिन्छ त्यो निवेदन दिँदाखेरि हराइसके पछाडि खोजी गर्दाखेरि किन्दाखेरि नै उपभोक्ताले चाहिँ के कुरामा ध्यान दिने हो किनिसके पछाडि हामीले के कुराहरू सुरक्षित राख्नुपर्छ
1: होइन मोबाइलमा त तपाईँको अलरेडी त्यसमा जुन सिरियल नम्बरदेखि लिएर सबै कुराहरू डेटा वारेन्टी कार्डहरूमा सबै राखिदिया हुन्छ मोबाइललाई चाहिँ एक्सेस गर्न चाहिँ सजिलो छ र भेटिन्छ पनि हिजो आज प्रायः मान्छेले मोबाइल चाहिँ हरायो या कसैले पायो भने उसले दिने चाहिँ मैले सुनिरहेको छु है देखि पनि रहेको छु 2-4-5 नहोला। ल्यापटपहरूको केसमा चाहिँ अलिकति गाह्रो विषय छ ल्यापटपहरूमा जबसम्म तपाईँको त्यसको वाइफाईका सिरियल नम्बरहरू हुन्छन् ती कस्टमरले सिरियल नम्बर वाइफाईका आइपी एड्रेसहरू चाहिँ यदि नोटेट गरेर राख्यो भने जुन बेलामा त्यो कुनै वाइफाईमा यदि कनेक्ट भयो भने मात्र तपाईँको थाहा हुन्छ कि यो ल्यापटप कहाँ छ नभए त्यो ल्यापटपहरू प्राय चोरी भएको ल्यापटपहरू यतिकै चाहिँ मान्छे बेच्दैन सामानहरू कि बेचिदिन्छ कि बनाउने ठाउँमा गएर बेचिदिन्छ उसले ती सामानहरू झिकेर चाहिँ त्यो कहाँ गयो कसो गयो कसैलाई पनि थाहा हुने अवस्था चाहिँ रहँदैन त्यो ल्यापटप डेस्कटपहरूमा चाहिँ अलिकति चाहिँ विचार पुर्याउने कुराहरू चाहिँ हुन्छन् त्यसमा
2: व्यवसायिक कुराहरू पनि गरौँ अब यो महत्वपूर्ण देशकै ठूलो व्यापारिक केन्द्रमा छौँ हामी होइन के छ बजारको अवस्था, बजारमा व्यवसायिक कुराहरू गरौँ अब अलिक।
1: अब व्यवसायको कुरा गर्नुहुन्छ भने अहिलेको अवस्थामा इन टोटल सबै मार्केटहरू अलिकति डाउन नै छ, डाउन डाउनमा चलिरहेछ। र आइटी मार्केट पनि भन्नुहुन्छ भने आज आइटीको ग्लोबल्ली नै एआईले गर्दाखेरि चाहिँ प्राइसहरू एकदमै अप साइजमा गइरहेछ। हिजोको दिनमा एउटा जुन मिड रेन्जको भन्यो त्यो मिड रेन्जको लागि मान्छेलाई 55-60-65-70 हजारको बीचमा चाहिँ उसले एउटा मिड रेन्जको ल्यापटपहरू चाहिँ लिएर जान सकिन्थ्यो। आज त्यो रेन्जको लिनलाई उसलाई 80-90 हजारको रेन्जमा चाहिँ जानुपर्छ मिनिमम त्यतिसम्म। भनेपछि एउटा एउटा ल्यापटपमा विगत 6-7-8 महिनामा चाहिँ तपाईँको 25-30 हजारको हारिमा चाहिँ प्राइसहरू चाहिँ बढ़िरहेछ। त्यो एउटा कारणले गर्दाखेरि पनि के भइरहेछ भने सेल्स अलिकति डाउन भएको आभास हुन सक्छ। हिजोको दिनमा तपाईँको घरमा ल्यापटपहरू थियो, 4-5 वर्ष चल्यो, होइन अब नयाँ लिनुपर्छ। आजको बेलामा होइन सक्दो यदि त्यसले चल्छ भने चलाइदिउँ न त भन्ने हिसाबले ती पुराना ग्याजेटलाई पनि बनाएर चाहिँ रियुज गर्ने पनि गरिरहेछ। मोबाइलमा पनि त्यस्तै कुराहरू सुनिन्छ किनभने मोबाइलहरूको प्राइसहरू मेन यो चिप्सहरूले गर्दाखेरि, स्टोरेजले गर्दाखेरि, मेमोरीहरूले गर्दाखेरि एकदमै प्राइसहरू चाहिँ अप भइरहेको अवस्थाले मार्केट साइज चाहिँ अलिकति अहिले डाउन नै छ। फेरि यो इन्टरनेसनल्ली नै त्यस्तो कुराहरू सुन्नमा आइरहेछ।
2: आयात निर्यातको अवस्था के छ अघिल्लो वर्षको र यसपछिको अलिकति फरक हेर्दाखेरि? सामान्यहरूले पनि अध्ययन गर्नुभयो होला होइन, अथवा सामानहरू बढ़ी आइरहेको छ कि अथवा चाहिँ केही खपत कम भयो? अहिले चाहिँ अब आर्थिक संकट भनिन्छ धेरै ठाउँमा होइन, पैसा छैन मान्छेसँग त्यही भएर खर्च पनि गर्दैन भन्ने भाषा छ बजारमा, त्यो बिक्रीको हिसाबमा के छ?
1: होइन, बिक्रीको हिसाबमा अघि नै भनिसके यो प्राइसहरू डाउनले गर्दाखेरि सेल्स डाउन छन्, त्यसमा दुई मात्रै भएन। सेल्स डाउन भएपछि आयात पनि कमै हुने हो। विगतको वर्षहरूभन्दा यसपालिको आयात कम नै छ किनभने लगानी पनि त्यही मात्रामा बढ्यो। हिजोको दिनमा जुन थियो भनौँ न 20-30 हजार रुपियाँ नर्मली एउटा ल्यापटपमा बढ्दाखेरि लगानी त त्यसको त थपेर गयो नि त, त्यो भोलम पनि फेरि डिमान्ड जबसम्म तपाईँको हाई हुँदैन तबसम्म आयात पनि हाई हुने हुने। त्यसले गर्दा विगतको वर्षभन्दा यो गएको वर्षमा चाहिँ तपाईँको आयात चाहिँ कमै भएको अवस्था चाहिँ छ।
2: अब उपभोक्ताको आजभन्दा 8-10 वर्ष पहिले र अहिलेको अवस्थामा के छ? उहाँहरूको चेतनामा अलिकति केही फरक आएको छ कि? अथवा ई कमर्स, डिजिटल ब्याङ्किङ होइन, अब त पैसा दिँदाखेरि मान्छेले व्यापार गरिसकेको अहिले अनलाइनबाटै तिर्ने खालको आएको सिस्टम, त्यसमा के परिवर्तन छ? उपभोक्ता कति सचेत छ अहिले?
1: अहिलेको अवस्थामा धेरै सचेत छ नि। हिजोको दिनमा तपाईँले भन्नुहुन्छ भने सम्पर्कमा क्यान इम्पोर्टेड क्यान महासंघले विगत 30 क्यान इम्पोर्टेड सम्पन्न गर्यो भिरगुडी मण्डपमा। क्यान महासंघले चाहिँ ब्लूबर्ड होटलबाट चाहिँ सुरु गरेको क्यान इम्पोर्टेड हो, वीरेन्द्र सभागिरी पानीश्वरसम्म लगेको, त्यसपछि भिरकोटी मण्डपसम्म। क्यान इम्पोर्टेड हुनु 4-5 महिना अगाडि मान्छे होल्ड गरेर बस्थ्यो ग्याजेट किन्नलाई, कि त्यहाँ चाहिँ प्राइस सस्तो हुन्छ, त्यहाँ टच गरेर छोएर हेरेर चाहिँ किन्न पाइन्छ भन्ने कुरा। आजको दिनमा त्यो रहेन। त्यो भने के हुन्छ भने जेनेरेसनहरू चाहिँ अपग्रेड भयो। आज अनलाइन पोर्टल छ सबै। आज सेल्सम्यानलाई चाहिँ किन्ने मान्छेले बताइदिन्छ क्या, ऊ आउने बित्तिकै मलाई यो यो मोडल, यो ल्यापटप चाहियो, यो मोबाइल चाहियो भन्ने कुरा चाहिँ आफैले हिजोको दिनमा तपाईँलाई सम्झाउनु पर्थ्यो, यसमा यो यो फिचर छ, यो यो छ, यो गर्दाखेरि तपाईँलाई यो हुन्छ। तर आज उसैले भन्ने त्यो भनेको अपग्रेड भएको अवस्था हो। पैसाको कुरा आयो, पेमेन्टको डिजिटल पेमेन्ट, पैसा बोकेर किन चोरी चकारी होला? आज एउटा मोबाइल बोकिसकेपछि उसलाई सबै कुरा त्यसमा छ क्या, वालेट पनि बोक्नु परेन, मोबाइल पनि के अरे तपाईँको लाइसेन्स पनि बोक्नु परेन, केही पनि परेन। आयो सामान लियो, क्युआर गर्यो। सबभन्दा बढी अहिले हेर्नुहोस् न ब्याङ्कहरूको डिजिटल पेमेन्ट बढी मात्रामा, क्युआर पेमेन्ट, डिजिटल पेमेन्ट, ब्याङ्क ट्रान्सफर यो धेरै मात्रामा भयो। त्यो भनेको अपग्रेड भएको हो। हिजोको दिनमा त्यो कुरा त थिएन नि त, क्यासै हामीलाई पनि क्यास लियो गएन, कहिले काहीँ घटी कम त्यो भएन, नउलाई भन्नु हामीलाई भयो।
2: अब यो ग्याजेट्सहरू आयातको हिसाबले सबैभन्दा बढी नेपालमा आउने सम्भवतः चीन हुन सक्छ नेपालको बजारको लागि, के छ त्यो अलिकति जानकारी लिनु?
1: होइन, वर्ल्ड वाइड नै कुरा गर्नुहुन्छ, सबभन्दा बढी प्रोडक्सन त चाइनामै हुन्छ नै, चाइनामा हुन्छ भने कति कुराहरू चाइनामा तपाईँको फ्याक्ट्री हुँदाहुँदै पनि डाइरेक्ट चाइनाबाट चाहिँ किन्न पाइँदैन। जति पनि हाम्रो यो ल्यापटपहरू, यो ग्याजेटहरू छन् चाइनाबाट डाइरेक्ट चाहिँ नेपाल आउँदैन। चाइनाको एउटा हब सिङ्गापुर हुनसक्छ, ताइवान हुनसक्छ, दुबई हुनसक्छ, उनीहरूले चाहिँ पहिला त्यहाँ पठाउँछ त्यो हबमा। त्यहाँ विभिन्न आफ्ना डेल, एचपीएसएल, स्यामसङ सबैलाई कम्पनीहरू त्यहाँ बसिरहेछन्। त्यसपछि उनले चाहिँ कहाँ कहाँ पठाउने हो त, डिस्ट्रिब्युसन कहाँ गर्ने, या कि कन्टेनर नै चाइनाबाट डाइरेक्ट कहाँ सिपिङ गर्ने त? डाइरेक्ट तपाईँको चाइनाबाट असोसिरिजहरू चाहिँ तपाईँको चाइनाबाट डाइरेक्ट यहाँ आइरहेको अवस्था छ, तर मेन ठुला ठुला सामानहरू चाहिँ बन्ने ठुलो फ्याक्ट्री ठुलो चाइना नै हो। त्यही भएर आज सामानहरू जुन सस्तो भएको छ कारणै त्यो हो नि, त्यहाँनिर तपाईँको कस्ट कम पर्छ, कम परेपछि चाहिँ हरेक कम्पनीको पहिला मलेसियामा अहिले पनि उत्पादन हुन्छन्, ताइवानमा हुन्छन्, तर पनि चाइनामै भर्किनु पर्ने त्यहाँ दुई पैसा सस्तो हुन सक्छ भन्ने हिसाबले चाहिँ तपाईँको आइरहेछ।
2: हामीसँग क्यान महासंघ नेपालका पूर्व अध्यक्षजी हुनुहुन्छ रंजित पोदारज्यू। पछिल्लो समय यो डेस्कटपको सट्टा अलिकति ल्यापटपमा बढ़ी प्रयोगमा आइरहेको अवस्था हो, अथवा यसको के छ फरक काम गर्दाखेरि, अथवा मूल्यको हिसाबले कति फरक पर्छ बजारमा, यसमा के छ उपभोक्ताको?
1: डेस्कटप भन्दा ल्यापटप हो अलिकति पहिला भन्दा रेन्ज चाहिँ फरक चाहिँ भएको छ, तर हिजोको डेस्कटप युजर गर्नेहरू चाहिँ बढ़ी मात्रामा इन्स्टिच्युटहरू थियो, गेमिङ जोनहरू थियो, तिनीहरूमा त्यो हिसाबले युज हुन्थ्यो। आज त्यो इन्स्टिच्युटहरू छैन, किनभने नर्मली कुरा सिक्नको लागि आफूसँग पर्सनली नै सकिन्छ। र ल्यापटप के भयो भने ल्यापटप एउटा मलाई भइसकेपछि इफ मेरो बत्ती गयो पनि मैले तीन घण्टा चार घण्टा दुई घण्टा वाट एभर उसको ब्याकअप टाइम हेरिकन मैले चलाउन पाएँ, त्यो टाइममा त मेरो बत्ती आयो, मेरो काम त रोकिएन नि त। डेस्कटप भयो फेरि त्यसको लागि एक्स्ट्रा युपिएस खर्च गर्नुपर्ने अवस्थाहरू हुन्छ। तर प्राइभेट अफिसहरूमा, सरकारी गभर्मेन्ट अफिसहरूमा, तिनीहरूमा चाहिँ अहिले पनि डेस्कटपहरू जुन ठाउँमा डेस्कटप चाहिनेछ त्यहाँ कमी चाहिँ भएको छैन, त्यहाँ डेस्कटप युज भइरहेकै छ। डेस्कटपको काम ल्यापटपले, ल्यापटपको काम डेस्कटप, दुइटैले गर्न सकिने सिमिलर कुरा हो। सानो ठाउँ पनि गयो, इलेक्ट्रिसिटी पनि कम खायो, त्यो हिसाबले कम धेरै नै डेस्कटप भइसकेको छ। पहिला सबभन्दा बढी तपाईँको सेम्बल कम्प्युटरहरू बिक्री हुन्थ्यो किनभने ब्रान्डेडहरू महँगो हुन्थ्यो, आजको दिनमा ब्रान्डेडहरूको मार्केट चाहिँ राम्रो छन्। जसलाई चाहियो बरू ब्रान्डेड किनिन्छ, किनभने प्राइस रेन्जहरू 5-7 हजार 10 हजारको फरक परेर मान्छेले होइन बरू ब्रान्डेडै लान्छु, र त्योभन्दा बढी चाहिँ ल्यापटपकै डिमान्ड बढी छ।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा डिजिटल उपकरणको सदुपयोग लगायत विषयमा केन्द्रित रहेर कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदारसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास कीर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: Sini Sakura Kastavija Jamu Radio Network.
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा डिजिटल उपकरणको प्रयोगका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रञ्जित पुरार। सरकारी नीति नियमहरू कस्तो छ, जस्तो सामान आयातको कुरामा चीनबाट सिधै नेपाल प्रवेश गर्न पाउँदैन भन्नुभयो यहाँले, होइन? यदि त्यो चाहिँ सिधै आउने खालको वातावरण चाहिँ उनीहरूकै आफ्नै नीतिले त्यो प्रभाव पार्छ कि, अथवा चाहिँ हामीले चाह्यो भने त्यो भोलि केही सहज बनाउने अथवा नेपालभित्रै सामानहरू सस्तो चाहिँ रूपमा भित्राउन सकिने त्यस्तो केही उपाय छ कि छैन?
2: त्यसले चाहिँ खासै एकदमै ठूलो फड्को चाहिँ मार्दैन। किन मार्दैन भने प्राइसिङ चाहिँ ग्लोबली उनीहरू आफ्नो हिसाबले एउटा फिक्स गरेको हुन्छ। जहाँबाट उठाए पनि, चाइनाबाट उठाए पनि, तपाईँको हङकङबाट उठाए पनि, सिङ्गापुरबाट उठाए पनि, प्राइसले एकदमै तपाईँको त्यो होला फेयरको जुन ट्रान्सपोर्टेसन हुन्छ त्यसमा थोरै बहुत फरक पर्न सक्छ। र नीति नियमको कुराहरूमा जानुभयो भने गभर्मेन्टसँग हो हिजोको दिनमा धेरै नै लबिङहरू। अहिले नेपालले चाहिँ हार्डवेयर उत्पादन गर्न सकिने अवस्था छैन र भोलिको दिनमा गरेर पनि हाम्रो साइज जुन छ सानो साइज छ, डिमाण्ड कम हुन सक्छ र यहाँको कुरा चाहिँ हामी बाहिर चाहिँ देख्न सक्छौ कि सक्दैनौँ भन्ने ठूलो क्वेसन मार्क छ। चाइनाले पनि जुन हिसाबले उत्पादन गर्छ सबै चाइनामा खपत हुने होइन नि त। आज डेलले भन्नुहोस्, एचपीले भन्नु, जसले पनि त्यहाँ फ्याक्ट्री आएको छ उसले त खालि चाइनामा मैले खपत गर्छु भन्ने होइन। भनेपछि त्यस्ता कम्पनीलाई नेपालमा ल्याउन सकिने अवस्था छ कि छैन भन्ने कुरामा हाम्रो कुराहरू चाहिँ हुने गर्थ्यो कि यदि त्यो भयो भने, तर यदि फ्याक्ट्री नै यहाँ भयो भने चिप्सहरू सबै बनाउन त सक्यो नि त, तर नेपाल मात्रै उसको मार्केट होइन, तिम्रो मार्केट चाहिँ बाहिर पनि हो भने एउटा टाइपको त्यो लगानीतिरको चाहिँ सोच एउटा बनायो भने केही हदसम्म केही कुराहरू पनि स्टार्ट मात्रै पनि भयो भने एउटा कम्पनी आयो भने त्यो सँगसँगै अर्को दुई तिनजना तपाईँको कम्पनीहरू चाहिँ आउन सकिने अवस्थाहरू हुन्छ। त्यसका लागि चाहिँ नीति नियमै नै जानुपर्छ। र अर्को सबभन्दा हामीले सकिने कुरा चाहिँ हिजोको दिनमा पनि, हिजो बजेटमा पनि आएका कुराहरू सबै जुन हामीले उत्पादन गरिरहेछौँ त्यसलाई हामी निर्यात गरेर ठूलो मात्रामा डलरहरू हामीले भित्राउन सकिने अवस्थाहरू चाहिँ छन्। त्यो कुरालाई चाहिँ सरकारले पनि जसरी उद्योगहरूलाई सुविधा दिएको छ, आइटीले पनि उद्योग सरहको मान्यता दियो भने यो क्षेत्रलाई चाहिँ हामी अझ पनि माथि पुर्याउन सकिने अवस्था छ। हार्डवेयरमा हामी बाहिरबाट ल्याउँछौँ तर सफ्टवेयर त हामी बेच्न सक्छौँ। आज भन्नुहुन्छ हामीसँग चाहिँ वर्षेनी 10-12 हजार हाम्रा जनसङ्ख्या आइटी स्टुडेन्टहरू चाहिँ उत्पादन हुन्छ। कहाँ जान्छ
0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क।

ती कुराहरुमा यदि हामीले ठूलो हिँड्नु त हिजोको सरकारले ती कुराहरु नयाँ सरकारले कुरा गरेको छ भर्खर तीन महिना भएको छ एकैचोटि हामीले पनि यही गरिहालोस् भइहालोस् भन्ने चाहिँ केही सोच त होला तर हिजो पनि हामीले चाहिँ गभर्मेन्टले योभन्दा अगाडिको गभर्मेन्टले तपाईँको लगभग दस तीस वर्षमा दस वर्षमा तीस खरब हामीले निर्यात गर्न सक्छौं भन्ने कुराहरू जुन थियो तर त्यसको केही पनि भएन खालि बोलेर चाहिँ तपाईँको त्यो समाधान हुँदैन रोड म्याप चाहिन्छ हामी यदि दस वर्ष हो भने एक वर्षमा के गर्ने दोस्रो वर्ष के गर्ने तेस्रो वर्ष के गर्ने हामी कहाँ पुग्यौं यो कुरा लिएर हेमन्त्रालयमा कुरा पनि गरेका थियौं तर त्यो के भयो भने एउटादेखि दुईटा मिटिङ हो त्यसपछि

0: जनशक्ति छ, क्षमता पनि छ, तर सरकारी नीति नियमहरू स्पष्ट नहुँदाखेरि त्यो चाहिँ त काममा एक्सनमा नजाँदाखेरि समस्या छ।
1: एक्ज्याक्टली, एकदमै हो नि, किनभने त्यो यहाँबाट पढेर बाहिर गएर त्यही त्यहाँका सफ्टवेयरमा कम्पनीमा काम गरेर लाखौं रुपियाँ कमाउन सक्ने, यहाँ बसेर किन्न, यहीँ पनि कमाइरहेछ 2 लाख, 4 लाख, 5 लाख, 6 लाख कम्पनीले कमाइसकेको छ त, 30,000 रुपियाँदेखि स्टार्टिङ छ। यहाँको दुखोज सबभन्दा हेर्नुहोस् न, दुखोज कहाँ छ भने 4 वर्ष, 4.5 वर्ष स्टुडेन्टले आइटी पढ्छ, पढिसकेपछि उसलाई एउटा इन्टर्न गर्नु पर्यो, इन्टर्न गर्नलाई त्यसलाई के गर्छ भने सफ्टवेयर कम्पनी धाउनु पर्यो, तपाईँको कोही चिनेको छ भने उसले इन्टर्न गर्न पायो, भने बिचरा एकदमै दुःख सुख कतै केही गरेर फ्री अफ कस्टमा 3 महिना, 6 महिना उसले इन्टर्न गर्छ, फ्री अफ कस्ट दे आफ्टर उसले यदि त्यहाँ इन्टर्न राम्रो गरेछ भने उसले 10-15 हजार रुपियाँ फेरि 6 महिना, 3 महिनाको लागि काम गर्छ, फेरि अर्को 3 महिना तपाईँको 15-20 हजार, 20 हजार, 25 हजारमा भनेपछि उसको 1-1.5 वर्षको पिरियड कहाँ पुग्छ भने 30-35 हजारमा गएर अड्किरहेको हुन्छ। तर त्यही स्टुडेन्ट यदि राम्रोसँग यदि त्यसलाई चाहिँ स्किल लेभलको बनायो भने कलेज पढ्ने बेला, अहिले त हुन त धेरै कलेजहरूलाई चाहिँ कम्पनीसँग टाइप गरेर चाहिँ त्यो टाइपले चाहिँ एउटा फिनिसिङ, हामीले चाहिँ गभर्मेन्टसँग के भनेको थियो फिनिसिङ स्कुल चाहिँ राखौँ, कलेजले पढाउँछ 4 वर्ष, 3.5 वर्ष कलेजले पढाउँछ, 6 वर्ष चाहिँ त्यो फिनिसिङ स्कुलमा त्यही स्टुडेन्टले हुने। हामीलाई कम्पनीलाई के कुरो चाहिएको छ, 6 महिनापछि तपाईँलाई 50 जना चाहियो, तपाईँलाई 10 जना चाहियो, तपाईँलाई 20 जना चाहियो, कस्तो कस्तो चाहियो त ती व्यक्तिहरूलाई त्यहाँ चाहिँ तपाईँहरूकै मान्छे पठाउनुहोस् होइन, त्यहाँनिर उसलाई फिनिस गर्नु, उसले निस्किने उसले काम पायो नि त हातमा, उसलाई इन्टर्न गरिराख्नु परेन, ऊ किन विदेश जानु, यहाँ तपाईँको 70-80 हजार रुपियाँ महिनाको कमाई आफ्नो नेपालमा बस्न पाए, साथीभाइ घर परिवार बस्न पाए पनि बिस्तारै उसको अपग्रेड भएर जान्छ, त्यो टाइपको हाम्रो चाहिँ कुरा थियो। तर त्यो कुरोमा चाहिँ अहिले कलेजहरू आफैले चाहिँ इन्डस्ट्रीसँग र तपाईँको कलेज मिट गरेर एउटा त्यो टाइपले चाहिँ आइरहेछन् थोरै मात्रामा, तर त्यसले चाहिँ एउटा 6 महिना चाहिँ जसरी भए पनि तिमीहरूले चाहिँ गराउनै पर्छ भन्ने टाइपले यदि गर्यो भने तपाईँको कहाँ हुन्छ भने ती स्टुडेन्टहरू बाहिर जानुबाट मलाई जाँच्नुलाई 60% नै रोकिन्छ, किनभने उसले जानिसक्यो नि त, सिप जानिसक्यो, नेपाललाई के चाहिने हो या विदेशमा के गर्दैछ, फ्रिलान्सर्स कामहरू गर्न सक्छ, धेरै कुराहरू जोडिन्छ।
0: यहाँले यो हार्डवेयरमा हामी पछाडि भए पनि सफ्टवेयरमा राम्रो छ भन्नुभयो, आम नागरिकले बुझ्ने भाषामा सफ्टवेयरमा भएका प्रगतिहरू, कामहरू अथवा त्यो सम्भावनाहरू अथवा विद्यार्थीहरूले पढिराखेका विषयमा के कुराहरू चाहिँ हामीले बुझ्ने, के छन् त्यस्ता?
1: यस्तो छ, सफ्टवेयरमा तपाईँ के हुन्छ भने बाहिरतिर पनि ठुला ठुला कम्पनीहरू छन्, उनीहरूले चाहिने कुराहरू, उनीहरूले पनि त सफ्टवेयर चाहियो नि त, जसरी म एउटा पसल गरेर बसेको छु, मलाई एउटा अकाउन्टको सफ्टवेयर, एउटा मैले सोसलमा चाहिने सफ्टवेयर, एउटा ई कमर्सको सफ्टवेयर चाहियो, मैले कसलाई गुहार्ने, जो यहाँ कम्पनी छ उसलाई गुहार्ने हो, उसले चाहिँ तपाईँको एउटा सफ्टवेयर बनाइदिन्छ, त्यसको बापतमा उसले मसँग पैसा लियोस्। त्यसै गरी बाहिरतिर पनि तपाईँको हुने त्यही हो, ठूलो मासमा उनीहरूले यो सफ्टवेयर चाहियो, यति सर्भिस चाहियो, त्यो कामहरू चाहिँ नेपालबाट उनीहरूले गरेर त्यहाँ फचे बनाउँछ, त्यहाँ पठाइसकेपछि यहाँ त चाहियो, बनाउने मान्छे त चाहियो। पहिला यो बढी मात्रामा इन्डिया बेङ्गलोर किन यत्रो अगाडि बढ्यो, कारण त्यो थियो, आज उनीहरूले नेपाली कम्पनीहरू इन्डिया छिरिरहेछन्, किनभने हिजोको दिनमा कोटिभुटीको एउटा केसहरू आएको थियो, ट्याक्सेसहरूको कुरा आएको थियो, तपाईँहरू पनि सुन्नुभयो होला, रातारात त्यो गर्नु हुँदैन, नियम कानुन आजको भोलि चेन्ज गर्न पाइयो भने एउटा मैले लगानी गर्छु यहाँ 10% मेरो राम्रो हुन्छ, 11% मेरो प्रफिट हुन्छ भन्ने हिसाबले लगानी गर्ने हो, अर्को सरकार आउन पाएको छैन, अर्को कोही आउन पाएको छैन ठाउँमा अनि चेन्ज गरिदिने अनि तर्न तिर्नुपर्छ, त्यो होइन, 5 वर्ष, 10 वर्ष एउटा फिक्स त्यो बनाउनु पर्छ यदि यो लाइनमा लाने हो भने, यसरी हामी जानुलाई त 5 वर्ष चाहिँ तपाईँहरूलाई यो ट्याक्स यो हो क्राइटेरिया, योभन्दा 1 रुपियाँ पनि तलमाथि हुँदैन, कसैले पनि गर्न सक्दैन, हाँसी हाँसी आउँछ नि काम गर्न, 5 वर्ष त हामी मिहिनेत गर्छौँ, त्यसपछि 5 वर्षपछि यो हुन सक्छ, 80% बढ्न सक्छ भन्ने यदि देखायो भने, वे आउट गर्यो भने काम त तपाईँको जति पनि ल्याउन सकिन्छ नि।
0: अब अहिलेको सरकार बनिसके पछाडि बजेटमा पनि अब सूचना प्रविधिलाई अलिकति प्राथमिकताले राखेको भन्ने छ, अहिले त मन्त्री पनि मन्त्रीजी पनि त्यस्तै खालको हुनुहुन्छ, अलिकति गर्ने खालको पनि भन्ने खालि बाहिर चर्चा छ, के छ व्यवसायसँग कस्तो छलफल भयो बजेट निर्माणको बेला र बजेटमा के विषयहरू यहाँहरूका सम्बोधन भयो?
1: होइन, बजेटमा धेरै कुराहरू आएको छन्, हिजोको दिनमा पनि नआएको होइन, आएको थियो, मेन कुरा इम्प्लिमेन्टको कुरा हो, सबभन्दा क्वेशन मार्क हाम्रो चाहिँ त्यही नै हुन्छ, बजेट हिजोको दिनमा पनि ल्याउँथ्यो, आइटीमा राम्रै बजेट ल्याएको थियो, कुराहरू राम्रै आएको थियो, इम्प्लिमेन्ट हुन नसकेपछि निराश भइन्छ, बरु कम ल्याउनुहोस् त्यसलाई चाहिँ इम्प्लिमेन्ट गरौँ, त्यसमा चाहिँ प्राइभेट सेक्टरले कहाँ के गरिदिनुपर्छ।

0: किलोमिटर चौडी छ उसलाई पनि त्यही हिसाबको फेसिलिटी गरिदिनु पर्यो. त्यो हिसाबले गर्दाखेरि चाहिँ काम हुनु राम्रो कुराहरू एकदमै राम्रो आएको छ. खालि सहर बेसमा मात्रै भनेर होइन कि गाउँमा पनि सोच्नु पर्यो. आज गाउँ खालि किन भइरहेछ भनेपछि त्यहाँ सुविधा नभएर हो नि त हामी यहाँको बाहिरबाट जो पनि आउँछ त्यहाँनिर हरेक सुविधा नपाइकन तपाईँको यहाँ आउँछ. आज डिजिटलाइजेसनमा स्कुलहरू गर्छौँ भनिरहेछ. आज हिजो पनि तपाईँको स्कुलहरूमा कम्प्युटर ल्याबहरूको लागि राष्ट्रपतिको त्यसमा चाहिँ फण्डमा चाहिँ तपाईँको हरेक स्कुलहरूमा मोर देन धेरै स्कुलहरूमा चाहिँ तपाईँको आइटी ल्याबहरू गएको छ. ल्याब त गइसक्यो, आइटी कम्प्युटर पुगिसक्यो, स्मार्ट बोर्ड पुगिसक्यो, टिचर चाहिन्छ कि चाहिँदैन गभर्मेन्टसँग ठुलो कुरो आयो. बिना टिचर त्यसले कसरी पढाउँछ? हिजोसम्म त जो टिचर त्यहाँ थियो उसले म्याथ इङ्ग्लिस नेपाली वाट एभर के पढाइरहेको थियो. आज आइटीको टिचर नभइकन आजको अवस्था के छ भने ती कम्प्युटरहरू चाहिँ बेडसिटले तपाईँको कपडाले छोपेर राखेको अवस्था छ. त्यो राखेर त त्यो गुणस्तरीय एजुकेसन त आउँदैन. मेन त्यहाँ ध्यान दिनु पर्यो कि त्यो यदि छ भने त्यो कपडालाई चाहिँ उठाउनु पर्यो, उद्घाटन गर्नु पर्यो. आइटी यत्र जुन पढेको मैले भने तिनीहरूलाई कमसे कम तीन तीन महिना ती स्कुलहरूमा गएर पढाउ न त, एक्सपिरियन्स त भयो नि त. हुनसक्छ कोही बच्चा चाहिँ आफ्नै गाउँमा गएर म कम्प्युटर टिचर भएर बस्न सक्छु भन्ने कुराहरू पनि आउन. यस्ता खालका फन्डामेन्टहरू यदि ल्यायो भने हाम्रो चाहिँ जुन बाहिर जाने जुन बास
1: छ.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
1: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
1: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app.
0: थाहा भए पनि ऊ आफूलाई जति छ क्षमता आफूले चलाउन सक्छ. कुनै कुरा भयो भने यताउता गरेर स्टुडेन्टले केही कुरा सोध्यो ओ पख म हेरेर भन्छु भन्नु पनि मिलेन. बिचरा त्यो ज्ञान पाएको छैन नि. त्यो हिसाबको चाहिँ इन्टरनेटका कुराहरू इन्टरनेटमा पुगिसक्यो त्यो स्पिडमा पुगेको छ कि छैन, हामी जति चाहिने हो मान्छेलाई त्यतिलाई पुग्यो कि पुगेन. यी कुराहरू हेर्नु ग्रामीण क्षेत्रहरूमा धेरै नै कठिनाइ पनि भइरहेछन्. धेरै ठाउँमा नपुगेको अवस्थाहरू पनि छन्, कति ठाउँमा पुगेका पनि छन्, पुगेको ठाउँमा पनि त्यसको प्रयोग चाहिँ प्रयोग विहीन छन्, प्रयोग भएको छैन.
3: पछिल्लो समय बढ्दो सूचना प्रविधिको प्रयोग होइन हाम्रै देशभित्र धेरै सम्भावनाहरू, अहिले त झन् नयाँ सरकार अझ युवाहरूको सरकार पनि भनिन्छ, सबै कुराहरू नयाँ परिवर्तन भयो. तर युवाहरू विदेश जाने क्रम रोकिएन. अहिले सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रहरू अथवा तपाईँहरूको यो व्यावसायिक क्षेत्र पनि एउटा रोजगारसँग सरकार राख्ने विषय पनि भयो. तपाईँले भने जस्तै यदि दक्ष जनशक्ति उत्पादन भएर पठाइयो भने यो जानकारी योसँग स्कूलहरूमा आवश्यक छ शिक्षक भन्नुभयो होइन, यसलाई कसरी लिनुभएको छ? एउटा युवाको हिसाबले पनि व्यवसायको हिसाबले अथवा क्यान महासंघ संस्थाको पनि यहाँ निवर्तमान उपाध्यक्ष के छ त्यस्तो खालको सरकारलाई सुझाव?
0: विदेश प्लान जुन प्लान गरिरहेछन् जुन गइरहेछन् अहिले आज तपाईँको यो जयन्ती आन्दोलन पनि भएको कारणहरू पनि त्यही दुई तिनवटा कुराहरू थियो. सुशासनका कुरा थियो, रोजगारीका कुराहरू थियो. यी कुराहरूमा चाहिँ गभर्मेन्टले चाहिँ हेर्नुपर्ने गर्नुपर्ने भन्ने कुराहरू थियो. भनेपछि आज गभर्मेन्टको पनि कुरा थियो नि त, स्कुललाई चाहिँ हामी डिजिटलाइजेसनमा लान्छौँ, राम्रो गर्छौँ, हुन्छ. आज हो एउटा रिजल्टका कुरा गभर्मेन्टले गर्छ, एक महिनामा रिजल्ट निकाल्यो, राम्रो कुरा हो. त्यो सेन्टरमा चेक गरिकन चाहिँ तपाईँको रिजल्ट आयो, कतिका रिजल्ट धेरै राम्रो आयो, कतिका बिग्रे पनि भन्छन्, प्लस टूका रिजल्टहरूमा कुराहरू सुनिन्छ. तर राम्रो काम हो चाँडै रिजल्ट निकाल्नुहरू. एजुकेसनका जुन कुरा थियो, हामीले गभर्मेन्ट स्कुलमा प्राइभेट स्कुल सरको हामीले एजुकेसन दिन्छौँ भन्ने कुरा सरकारले बोलिरहेको आज कहाँ छ त? त्यो दिन सक्ने अवस्था त छ. कहाँ छ भने तपाईँको जुन टिचरहरू हिजोको दिनमा पढाइरहेको थियो आज त्यही टिचर पढाइकन कोही प्रधानमन्त्री कोही मन्त्री कोही भएको छन्, तर ऊ त्यही देशमा पढाएर भएको छन्। आजको देश चेन्ज भएको छ भने आज उहाँले ती टिचरहरूले यदि स्टुडेन्टलाई पढाउन सक्छ भने त्यो टिचर पनि आफू पनि पढ्न सक्छ नि त। विदेशमा पनि बाहिर पनि या हाम्रो प्राइभेट सेक्टरमा पनि ट्रेनिङका कुराहरू हुन्छन्। तपाईँ जति जान्ने भए पनि कुनै एउटा नयाँ ट्रेनिङ छ भने तपाईँलाई कम्पनीले पठाइन्छ ट्रेनिङ गरेर आउनुहोस् होइन। त्यस्ता कुरा उहाँहरूले यदि दियो भने यो चाहिँ ट्रेनिङ तपाईँले गर्न एउटा दक्ष बनाएर बागमती प्रदेश सातवटा प्रदेश प्रदेश बाहेक चाहिँ तपाईँको चेन्ज गर्न सक्यो भने मलाई जहाँसम्म लाग्छ त्यो चेन्ज गर्न सकिने अवस्था हुन्छ। त्यहाँ रोजगारी पनि छिर्छ होला। हामी दसवटा त्यहाँ टिचर छ भने दुईवटा तिनवटा थप्नुहोस् न, थप्दै गएपछि पो पढ्ने हो रोजगारी, गुणस्तर बढ्छ। त्यो काममा चुकिरहेको जस्तो लागिरहेछ त्यो एउटा रोक्नको लागि जुन फन्डामेन्ट मैले भने सफ्टवेयरका कुराहरू फिनिसिङ स्कुल एउटा फिनिसिङ स्कुल बनाऊ गभर्मेन्टसँग धेरै बजेट प्राइभेट सेक्टर गभर्मेन्ट सेक्टर बनाएर भएको यदि चार वर्षको स्कुल कलेजले पैसा लिएको छ भने छ महिनाको कति पैसा हुन्छ त्यो फिनिसिङ स्कुललाई दिउँ या तीन महिनाको मात्रै दिउँ, तीन महिनाको गभर्मेन्टले दिन्छ। एउटा स्किल लेभलमा गयो नि त। आजको दिनमा आइटीको कुरा गर्नुहुन्छ नि एट नाइन टेनदेखि नै तपाईँको उनीहरू स्किल लेभलमा निक्लिनुपर्छ, बाहिर त्यही नै हुन्छ। पढ्दै गएर चाहिँ प्लस टूसम्म त्यसले पैसा कमाउनु थालिसक्छ घर बसेर। आज चाहिने के हो त, आज गएर तपाईँको लेबर क्याम्प गरेर चाहिँ स्किल मात्रै होइन। आज आइटीमा तपाईँको साइबर सेक्युरिटी छ, एआईका कुराहरू छन्, डिजिटल मार्केटिङका कुराहरू छन्। ती कुराहरूलाई अब हामी कोर्समा चाहिँ राख्नुपर्ने बेला भयो कि स्टुडेन्टले भोलि प्लस टू गरेर पनि म पढ्दिनँ भने उसले केही न केही गरेर खान सक्छ, एसी दिएर पनि म बसेँ भने मैले केही न केही गरेर खान सक्छु भन्ने टाइपको कुराहरू कोर्समा डेभलप गर्यो भने उसले यहाँ काम गर्न सक्छ र काम गर्ने वातावरण बन्छ। आज त त्यो एसी पास गर्यो के भयो, एसी पास भयो प्लस टू भयो भयो, त्यसपछि उसले धेरै पसल बनाउन पायो भने यसो सेल्सको कामहरू पाउँछ, आफ्नो निमित्त काम पाएन। योभन्दा राम्रो त यहाँ मैले 15-20 हजार कमाउनु भन्दा बाहिर गयो भने मेरो 40-50 हजार रुपियाँ आउँछ, बरु बाहिर छु उत्तिकै काम मलाई उत्तिकै मिहिनेत छ भन्ने हिसाबले उनीहरू बाहिर गइरहेको। त्यो कुराहरूले रोक्ने त उसले यदि पर्सनली आफूले आज मोबाइलको एउटा तपाईँको सिक्यो भने गाउँघरमै बसेर उसले 40-50 हजार रुपियाँ कमाउन सक्यो। ल्यापटप बनाउने एउटा सिक्यो भने किन सबै ठाउँ पुगिसक्यो नि त ग्याजेट, उसले 50-60 हजार रुपियाँ महिनामा कमाउन सकिन्छ। त्यो ट्रेनिङ त चाहियो। कति तपाईँको सिटिबिटीले ट्रेनिङहरू त्यस्ता दिइरहेको हुन्छ, सुनिरहेको हुन्छु, ती दिएकोमा उनीहरू कतिको युज भएको छ त, गरा छ कि छैन, लगानी मात्र भइरहेछ कि, यी कुराहरू छन्। यसलाई त्यो हिसाबले चाहिँ रोक्न सकिन्छ जस्तो मलाई लाग्छ।
3: अब अन्त्यमा छ हामी, अब हामीले सफ्टवेयरको कुरा गर्यौं, सफ्टवेयरको सम्भावना, त्यसै गरी त्यससँग सम्बन्धित जनशक्ति होइन, विद्यालयहरूमा पनि त्यो चाहिँ सिकाउने कुरा पनि रह्यो। हार्डवेयरको कुरा गरौँ, अब महत्वपूर्ण यहाँले चाहिँ अध्ययन चाहिँ गर्नुभयो होला, भलै हाम्रो चाहिँ एक्सेसमा छैन त्यो कुरा। हार्डवेयर उत्पादन नहुँदाखेरि अथवा चाहिँ हामीले यो समग्रमा ग्याजेट्सहरू देशभित्रै यसको कच्चा पदार्थ उत्पादन गर्न नसक्दाखेरि हामीले महँगोमा बाहिरबाट वर्षेनी आयात गर्नुपर्छ अर्बौंको सामानहरू होइन। हामी चाहिँ कहाँ छौँ त्यो अन्य देशहरूको तुलनामा, जस्तो चाइनाकै कुरा गर्दाखेरि होइन, हामीसँग त्यो सम्भावना छ कि छैन भविष्यमा, अथवा अहिले चाहिँ सरकारले त्यसमा गर्नुपर्ने के थियो, अलिकति यसलाई जाउँ न, हार्डवेयर उत्पादनसँग सम्बन्धित रहेर नेपालको चाहिँ सम्भावना के हो भोलिको दिनमा।
0: नेपालमा तपाईँको भनौँ न, नेपालमा हार्डवेयर उत्पादन गरेर नेपालमा मात्रै खपत गर्ने हिसाबले हो भने त्यो सम्भावना न्यून छ, किनभने जुन
3: हिसाबले आफूलाई चाहिने मात्रै पनि गर्न
0: सक्दैनौँ, त्यो गर्नका लागि पनि तपाईँको बरु चाइनाबाट ल्याएको सस्तो पर्छ। किनभने एक ताका अहिले त होइन, 15-20 वर्ष अगाडि हामीले एसेम्बल कम्प्युटर धेरै बेचिन्थ्यो, त्यसका जुन केसिङ हुन्छ, जुन सिपियू हामी बनाउँछौँ भन्छौँ, त्यो केसिङ हामी चाइनाबाट ल्याउँथ्यौँ भने यो त यही नेपालमा पाता हो नि त, नेपालमै बनाउन सकिन्छ भने म आफैले पनि स्वयं त्यसलाई प्रयास गरियो भने चाहिँ कति कस्ट हुन्छ त। त्यो त्यतिखेर मलाई यहाँ आउँदाखेरि त्यसमा पावर सप्लाई एउटा हुन्थ्यो, त्यो शुद्ध गरेर 1500-1600 रुपियाँमा यहाँ डेलिभर हुन्थ्यो, तर यहाँ त्यो पावर सप्लाई बिनाकै 1500-1600 पर्न गयो। एउटा पावर सप्लाई 500-600 रुपियाँको थियो भनेपछि 2200 रुपियाँ त, त्योभन्दा बेटर त के भयो भने, किनभने हामीसँग हरेक कुरा त्यो कच्चा पदार्थ छैन नि त, त्यो अनुसन्धान गर्ने हिसाबमा भएको पनि होला, तर जिस्टमा हामीले बोल्दाखेरि चाहिँ त्यो सम्भवको विषय छैन। सम्भव कहाँ छ भने जुन यो कम्पनीहरू ठुला कम्पनी छन् उसलाई चाहिँ के फेसिलिटी दिएर तिमी नेपालमा आऊ। मैले भने विभिन्न ग्याजेटहरू हुनसक्छ, विभिन्न डेल एसर आसुस यिनीहरूलाई चाहिँ चाइनामा मात्रै किन, तिनीहरू यहाँ के छैन,
3: तिनीहरूको सामान लिएर
0: तिनीहरूको फ्याक्ट्री यहाँ, यदि नयाँ फ्याक्ट्री कतै राख्न खोजिरहेछ या तिनीहरू यो ठाउँ हेरिरहेछौ, यहाँबाट त उसले त वर्ल्ड वाइड बेच्न पायो नि त, आज तपाईले कुनै मोबाइल मानौ नेपाल भनेर एउटा कुनै मोबाइल या केही उत्पादन गर्नुभयो भने त्यसको मार्केट नेपाल मात्र भयो, बाहिर तपाईँको बिक्री हुन्छ कि हुँदैन? त्यो त गाह्रो विषय छ नि त। यदि बेलको उत्पादन यहाँ भयो भने यहाँ पनि बिक्री भयो र उसको वर्ल्ड वाइड नै बिक्री भयो। त्यो हिसाबको यदि सरकारले कुनै फन्डामेन्ट ल्यायो, कुनै सुविधाहरू दियो, पाँच वर्ष ट्याक्स फ्री हुन सक्छ, के गर्न सकिन्छ त? यो कुरामा ल जग्गा तिमीलाई यो ठाउँमा दिइदिन सक्छु, त्यसमा तपाईँको के हुन्छ भने जुन रिसोर्स मेन पावरहरू छन् त्यो त्यसमा लाग्न सक्छ। भोलिको दिनमा ती मेन पावरहरू 5,000-10,000 बाहिर जान पाएन, त्यहीँ बस्न पायो, काम गर्न पायो। यस्ता कुराहरूमा चाहिँ यी फन्डामेन्टहरूमा चाहिँ हेऱ्यो भने चाहिँ त्यो सम्भव छ। तर यही चाहिँ आइटीका कुराहरू हार्डवेयर चाहिँ उत्पादन गरेर चाहिँ निम्ति विश्व बजारमा लान गाह्रो छ। त्योभन्दा बेटर सफ्टवेयर सबभन्दा बेस्ट अहिलेको मार्केट नै तपाईँको, त्यसमा जति सक्दो गभर्मेन्टले लगानी गर्यो भने या प्राइभेट सेक्टरलाई यतिसम्म छुट दिन्छु भनेर एउटा उद्योगलाई जुन हिसाबले गराए हुन्छ त्यसरी गरेर र तपाईँहरूको यो बाहिर पठाउनुहोस् यतिसम्मको ट्याक्सेसहरू यति वर्षलाई फिक्स बन्यो भने सायद धेरै अगाडि बढ्न सक्छौँ हामी।
3: अब अहिले प्राणजीले पनि दैनिक कोही न कोही दिन क्षेत्रको प्रभाव व्यक्तित्वहरूसँग भेटघाट गर्ने काम गरिराख्नु भएको छ, यहाँहरूको के छ योजना त्यस्तो खालको होइन, उहाँ सरकारसँग भेटेर यो कुराहरू चाहिँ राख्दाखेरि हामीलाई चाहिँ उपयुक्त हुन्थ्यो अथवा चाहिँ भन्ने खालको के छ सुझाव?
0: होइन, सरकारसँग डेफिनेटली हाम्रो पनि सायद पालो होला आइटी, किनभने आइटीमा अहिले सबै चलिरहेछन्, उहाँहरू पनि त्यस्तै लेभलमा हुनुहुन्छ। पनि सरकारसँग भेटघाट गर्दाखेरि एउटा त हामी यतिकै नर्मल कुरा लिएर जाँदैनौँ, एउटा ग्रुप बसिकन चाहिँ यो गर्न सकिन्छ। मेन कुराहरू यही हो मेरो चाहिँ सफ्टवेयरका कुरा, हामी उत्पादन गर्न सक्छौँ, हामी ती कुराहरू नेपालमा तिमीहरू नेपाललाई चाहिँ आइटी हब बनाउन सकिन्छ, कसरी बनाउन सकिन्छ ती फन्डामेन्टको कुरा भयो, डेटा सेन्टर हामीले बनाउन सक्छौँ, नेपालले नै बनाउनु पर्छ भन्ने छैन, विदेशीले हामीले चाहिँ डेटा सेन्टरको ठाउँ चिसो ठाउँ यो सहरमा भन्दिनँ, सहरभन्दा पर जानुपर्छ क्या डेटा सेन्टरको लागि, जहाँनिर तपाईँको चिसो आफैमा माइनस छ, आफैमा जिरो छ, त्यहाँ उनीहरूको खर्च कम लाग्छ, होला ट्रान्सपोर्टेसनको एउटा कस्ट बढी पर्न सकिन्छ, यी कुराहरूलाई र रोजगारी, यी रोजगारीलाई कसरी रोक्न सकिन्छ त, यी फन्डामेन्टहरूलाई लिइकन चाहिँ मेन यो तीन चारवटा एजेन्डा बोकिकन चाहिँ हामी त्यहाँ पुग्नेछौँ र सायद गभर्मेन्ट पनि त्यसमा काम पनि गरिरहेछ र प्राइभेट सेक्टर र सरकार दुइटैको एउटै बाटो निक्लियो भने सायद अझ मोर बेटर हुन सक्छ जस्तो मलाई लाग्छ।
3: कार्यक्रम बदली नेपालमा क्यान महासंघका निवर्तमान अध्यक्षजी हुनुहुन्छ रञ्जित पोदारज्यू। अन्त्यमा आम उपभोक्ता व्यवसायी अथवा समग्र रूपमा यो जुन जुन यन्त्र उपकरण प्रयोगकर्ताहरू हुन्छ उहाँहरूलाई चाहिँ यहाँले छोटकरीमा दिने सुझावहरू के छ, होइन दैनिक दिनमा हामीले प्रयोग बढ्दो छ अनि जस्तो एकपटक प्रयोग गरिसके पछाडि सामान चाहिँ हामीले चाहिँ कतिपय ठाउँमा त्यो अहिले त कबारमा बेच्ने अथवा सामान्य यसको चाहिँ उपयोगिता के छ, होइन यो सुझाव सहित म पुर्याउन चाहे।
0: राम्रो कुरा गर्नुभयो। कति कुराहरू के छ भने हामी पैसा छ भन्दैमा नयाँ किनिहाल्छौँ क्या, या सानो केही कुरा बिग्रियो र फाल्दिउँ अर्को लिउँ, यी ग्याजेटहरू जति सक्दो हुन्छ कम मात्रामा किन्न राम्रो हो। एउटा त व्यापारीलाई यो कस्तो भनिरहेछ भन्ने होला, त्यो होइन, एउटा ग्याजेटले हामी धेरै वर्ष चलाउन सक्छौँ क्या,
3: देशको अर्थतन्त्रको कुरा छ नि,
0: अर्थतन्त्र कुरा छ। र अर्को कुरा यो तपाईँको डम्पिङ साइड भइरहेछ, आज कति कुराहरू तपाईँको सेकेन्ड ह्यान्ड ल्यापटप, सेकेन्ड ह्यान्ड मोबाइल, सेकेन्ड ह्यान्ड डेस्कटप, यी कुराहरू भित्रिरहेछ जेन्युनली पाराले, नन जेन्युनली पाराले। यो कुरालाई नेपाल सरकारले रोक्नुपर्ने ठुलो, किनभने बाहिर फ्याल्ने कुरा हो, हाम्रो देशमा ल्याएर डम्पिङ हाम्रो साइडमा होला, छ महिना एक वर्ष चल्छ। आज तपाईँको कुनै पनि ल्यापटप या कम्प्युटर न्यू सिरिजको किन्नुभयो भने त्यसको लाइफ 5 वर्ष, 6 वर्ष, 7 वर्ष हुन्छ, तर त्योभन्दा मुनि सिरिजमा तपाईँ जानुभयो भने उसको लाइफ त सकिसकेको छ त। अब मार्केटमा गएर हेर्नुभयो भने ब्रान्डेड कम्प्युटरहरू 3rd, 4th, 5th, 6th जेनेरेसनहरूको मार्केटमा आइरहेछन्, कहाँबाट आउँछ त्यो? तपाईँ हाम्रो काम पनि छैन त्यसलाई भित्राउने, फेरि पनि भित्रिरहेछ। त्यो कुराले रोक्ने कसै कि डम्पिङ साइड नबनाऊ भोलिको लागि, सक्दो ती मोबाइल ल्यापटप के छ भने पहिले बनाउने कुरा गर्नुहोस्, बनाएर हुँदै भएन भने नयाँ किन्नु पऱ्यो, कि नयाँ किन्ने बित्तिकै त्यो तपाईँको डम्पमा गयो, अर्थतन्त्र हाम्रो बाहिर गयो, एकचोटि त गइसक्यो, अर्कोचोटि जाँदाखेरि यी कुरालाई चाहिँ विचार पुर्याउनुपर्छ। व्यापारी वर्गमा सबै एकै नाश हुँदैन, व्यापार कहिलेकाहीँ डाउन हुन्छ, कहिले कहाँ अप हुन्छ, अहिलेको बेलामा सबै व्यापारीहरू आतिरहेको बेलामा छ, डाउन छ, अप पनि हुन्छन् किनभने ग्लोबली नै अहिले डाउन चलिरहेछन् कुनै कुनै टाइम यस्तो आउँछ र यसमा यही बेलामा जो टिक्यो टिक्यो उसले गरायो खर्च कम गर्ने होइन आमदानीका स्रोत यदि कम भयो भने खर्च पनि त्यही हिसाबले कम गरेर चाहिँ अगाडि बढ्नु पर्छ र युजरहरूलाई चाहिँ युजरहरूले सक्दो त्यो जुनै कुराहरू सोसियल मिडिया अहिले त सबभन्दा बढी सबै जानकारहरू हुन्छन् र नचाहिने कुरामा क्लिक गर्ने नचाहिने कुरामा भित्र नछिर्ने त्यो आफूले बुझिन्छ पनि यो मेरो लागि हो होइन यदि हो भने त्यसलाई क्यान्सल गरेर र कुनै घटना तुरुन्तै दुर्घटनाहरू भयो भने सिआइबीलाई चाहिँ जानकारी गराउने कि तुरुन्तै जानकारी भयो भने उहाँहरूले चाहिँ त्यसलाई ट्याकल गरेर चाहिँ अगाडि बढ्न सकिने हुन्छ एउटा यो डिजिटल पेमेन्टका पनि ठूलो कुराहरू आइरहेछन् डिजिटल पेमेन्टमा चाहिँ स्क्याम भइरहेको अब सिआइबीले त्यो कुराहरू पनि हेरिरहेछन् यसको चाहिँ छुट्टै एउटा चाहिँ यन्त्र छुट्टै एउटा फन्डामेन्ट छुट्टै एउटा ग्रुप बनाएर डिजिटल पेमेन्टमा किन आजको दिनमा डिजिटल पेमेन्ट धेरै मात्रामा बढिरहेछ र सबैले त्यही सन्दर्भमा हेरिरहेछ यसको युनिट चाहिँ एउटा छुट्टै बनाइदिनुपर्छ जस्तो मलाई लाग्छ त्यही अन्तर्गत नै डिजिटल पेमेन्टलाई चाहिँ तपाईँको कुनै पनि कुरा भयो भने तुरुन्तै किन ब्याङ्क पनि जवाबदेही हुँदैन कहाँ गयो पैसा थाहा छैन यो कुरालाई रोक्नलाई एकदमै जरुरीको विषय छ र साइबर सेक्युरिटीहरूका कुराहरूमा साइबरहरूमा जुन आक्रमणहरू जुन सोसियल मिडियामा तपाईँको एट्याकहरू व्यक्तिहरूमाथि भइरहेछन् ती कुराहरू चाहिँ जिल्ला प्रदेश बाहेक चाहिँ पुलिस जुन बिट छ चौकी छ जहाँ जहाँ छ त्यो ठाउँमा एउटा युनिटहरू चाहिँ नेपाल सरकारले खडा गर्नुपर्ने देखिन्छ सबैजना काठमाडौँ बेसमा मात्रै तपाईँको बसिरहेछ केही कुरा भयो भने त्यहाँ जानुहोस् यहाँ हुन्छ त्यहाँ एटलिस्ट एउटा ट्रेनिङ भएको मान्छे बसेर के भयो त तपाईँको यो डिटेलको त्यहाँबाट हेर्न सकिने के हो त त्यो हेरिकन उसलाई चाहिँ त्यसपछिका बाँकी फर्दर यदि नर्मल छ भने त्यहीँबाट सकायो होइन भने अनि माथि पठायो बिस्तारै त ऊ काम गर्दै गयो पनि एक्सपर्ट हुँदै जान्छ त यो कुरामा हरेक ठाउँमा त्यो कुरा दियो भने मान्छेलाई के हुन्छ भने मैले आज यहाँ चोरी गरेँ अब तुरुन्तै पुलिस आइपुग्छ यसलाई गरेँ अब यो त काठमाडौँ जान्छ कहिले कहाँ पुग्छ त्यो म त्यतिखेरसँग भागिसक्छु यी कुराहरूलाई चाहिँ नेपाल सरकारले पनि विचार गरिदिनुपर्छ
3: हस् यहाँलाई धन्यवाद समय कुराकानीको लागि उहाँ हुनुहुन्थ्यो कम्प्युटर एसोसिएसन अफ नेपाल ज्ञान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदार उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै

0: सुनता मेरे कपड़ा प्याकिङ गर्दिउ त सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
0: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध औषधको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 0 97 494 33 4 93 5 55
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविशेष सुरक्षा
2: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुविशेष सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
2: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने पूरा जीवन का रंग पूरा मन माता की तन मन
2: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिकाहरूलाई पोषण युक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फल फूल दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय

हत्केरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहन तिमी पनि कस्तो समयमा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरु

0: वस्तुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनो धुपकुण्ड नगरपालिका 5 सोलिरी सुनखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आरो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचपछि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: を100%お聞きください。
1: यौन हिंसाबाट बचौं र बचाऊ। यौनचन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुसी प्रदेशद्वारा जनहित

0: ना अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त।

0: बिजुली का सामान किन्न त उ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलु कुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
2: वन जंगल को छेमा घर आंगन पर निधारी वारी पारी झाड़ी बूटिया घास साझ पर्दा घर छोड़ी गांव घूम जानू बाघ भालू बीड़ा हाथी चित्त पसे पछि।

0: आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: लौ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हेड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
8: ए बाबु नौन मेरो त हात खुट्टा अरुणासा झमझम गर्छ पिनासले भैराम बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि बिमार नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछ कि समय जाउँ
10: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0983 5420 86 92 9943 74 18 9943 4� 6 92 143 3014 आन्जी औषधालाई सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु
11: पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
8: मैले त सोचेकै छैन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
11: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
14: नेपाल सरकार विज्ञापन हो।
15: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन क्षेत्र।
16: होंडा का विशेषता
17: जापानीज ऊर्जा प्रविधि उत्पादित
16: उत्कृष्ट माइलेज,
17: राम्रो रिसेल मूल्य,
16: टिकाऊ र भद्भदो,
17: अफरोड का लागि पनि उपयुक्त।
16: BS6 तथा नयाँ नयाँ वर्षन बजार में लन्च भइरहेको
17: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
16: हाम्रा सेवाहरू
17: ओखलढुंगा र खोटाङ को डिक्चल बजार बाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने।
16: जुनसुकै मोडल का जेन्युइन पार्ट्स का साथ ही सर्विसिंग सेवा,
17: एक्सपेंस गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने।
16: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
17: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस टाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भुजानी, ओखलढुंगा।
16: सम्पर्क नम्बर 037590222, 98528802222 र 98428030।

0: संस्कृति जीव भन्ने त सबले बिर्सिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनु होला यति कार्पेट कार्पेटको शीर्षा
1: अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन
8: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने तुलना छैन भने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न छोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010 20895 मिसकल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
11: भनेर पो बसेछ त बिरामी भोक्या हो
12: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
11: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
12: हो र के डेन्टल रे
13: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
11: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129090 र 9746853487।
15: साथी हेर न, क्या खतरा समाचार आइसक्यो? अब चाहिँ
16: के हो के आयो त्यस्तो? यत्तिकै पत्ते आइसक्यो रोमन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त, मिथ्याएर भ्रामक सूचना हुनसक्छ, यसो नआतिर यसो त जल्ले पनि लगिहाल्छ नि।
15: अनि मिथ्या भ्रामक पनि छ के उनीहरूको चाहिँ?
16: तिमीलाई थाहा थिएन?
15: थाहा थिएन।
16: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
15: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
16: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
17: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
18: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनवा FM 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunwafm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 10 बजेको सुनु हालसाल लिएर आइपुगे म सरस्वती पुरी। आज पनि कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी परेको बेलामा बाढ़ी पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी मधेश बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा हावाहुरी समेत चल्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। राति पनि कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा तथा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित वर्षा हुने अनुमान छ। गै राति पनि काठमाडौँ सहित केही ठाउँमा ठूलो पानी परेको छ। राहदानी विभागले विद्युतीय राहदानी पासपोर्टको बढ़दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै 1500 वटा राहदानी छपाई तथा जारी गर्न थालेको जनाएको छ। विशेष गरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढ़ेसँगै राहदानी बनाउने सेवाग्राहीको चापो मुख्य रूपमा बढ़ेपछि विभागले उत्पादन क्षमता बढ़ाएको हो। विभागले निकालेको विज्ञप्तिमा नेपाली नागरिकलाई सहज छिटो सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी प्रणाली र उत्पादन क्षमतामा निरन्तर सुधार भइरहेको उल्लेख छ। विभागका अनुसार पछिल्लो एक हप्ता यता विद्युतीय राहदानीको माग उल्लेख्य रूपमा बढ़ेको छ। यही मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता थप विस्तार गर्ने काम भइरहेको विभागले जनाएको छ। विभागका अनुसार वैदेशिक रोजगारी अधीन भ्रमण उपचार तथा अरू प्रयोजनका लागि विदेश जानेहरूको संख्या बढ़दै जाँदा विद्युतीय राहदानीको माग निरन्तर बढ़ी गएको छ। दुई हप्ता अघि संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहिबार बस्दैछ। सिंह दरबारमा बैठक बिहिबार बिहान 11 बजेदेखि शुरू हुने संसद सचिवालयले जनाएको हो। बैठकमा अर्थमन्त्री डाक्टर सोनी मोहनले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। सभामुख डीपी अघियालले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपाल मान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठक 2 हप्तापछि बस्न लागेको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानीको दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न अर्को वर्ष सन् 2027 अधिकांश नयाँ दर्ता हुने गाड़ीलाई विद्युतीय बनाउने महत्वाकांक्षी नीति लागू गरिएको छ। नयाँ नीति अनुसार 3 पाङ्गे साना मालवाहक तथा त्यसपछि 2 पाङ्गे गाड़ीलाई अनिवार्य रूपमा विद्युतीय बनाइनेछ। विद्युतीय गाड़ी खरिदमा कर छूट र प्रोत्साहन रकमको व्यवस्था गरिएको छ भने पेट्रोलबाट चल्ने पुराना गाड़ी हटाउन पनि दान दिनेछ। अहिले दिल्लीमा दर्ता भएका गाड़ी मध्ये झण्डै 5% मात्र विद्युतीय रहेका छन्। अन्तिममा खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लेग्टू अन्तर्गत चौथो खेलमा पनि नेपाल पराजित भएको छ। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग 1 तथा नामिबियासँग 2 खेलमा पराजित भइसकेको छ। हिजो घरेलु टोली नेदरल्याण्डसले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपाल 48 ओभरमा 168 रनमा अल आउट भएसँगै पराजित भयो। नेपालका लागि आसिफ शेखले सर्वाधिक 38 रन बनाए भने कप्तान रोहित पौडेलले 26 तथा करण केसीले 23 रन बनाए। ईशान पाण्डेले 26, गुलशन झाले 11 तथा धनी सार्कीले 10 रन बनाएका छन्। दिपेन्द्र सिंह ऐरी पनि 6 रनमा आउट भए भने त्यसको केही समयमै कप्तान रोहित पनि आउट भएका छन्।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई शून्य 38 5 0 स्वरमा फुलवा सुलुवा @rbg.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त, अहिलेलाई सुनु हालचाल सकियो। अपराह 7 बजेको सुनु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनको लागि सुनु एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआतिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
6: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
6: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
5: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
6: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
5: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
6: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
6: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौ न साथीहरू बन्छ
7: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
6: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
7: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
5: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यस्तो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागि उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
8: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
6: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त
9: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
10: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
11: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
6: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
1: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
12: ए भागु हतियार सो टर्च बालेर जाऊ
13: पर्दैन आमा त्यही पुग्ने त हो
12: एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
13: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
12: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
13: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
12: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
13: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
14: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
17: डिप्रेसन मदिरा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको असफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्द्रा नलाग्ने खानामा रुचि नहुने बाँच्न नलाग्ने आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश
16: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कर्णधार
17: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
16: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिऊ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिऊ
17: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश
18: हेलो
19: हेलो बहिनी सन्चै छौ
18: हजुर सन्चै छु हजुरलाई कस्तो छ
19: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
18: अनि हुलाकमा पो जानु
19: हो नि हुलाकमा जाऊ न
18: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
19: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
18: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
19: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
18: ए सहरमा मात्र होला नि
19: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
18: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: लैंगिक हिंसा भनेको के हो?
1: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य, पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार, दबाव, प्रकाप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
0: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
1: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
0: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए, बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
5: भर्ना कार्यक्रम हुने मिति
6: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-51-01-05-56, 98-41-63-53-37 र 0-38-52-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु।
7: बत्तीको तार है ख्याल गरौं।
0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
8: पानी पर्दा झन् होस पुर्याउनु सुरक्षित भविष्य।
9: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
9: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिएमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मरमा समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-26 र काउन्टर 0-38-52-04-03।
9: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: फुट देखिए
2: यदि तपाईंको बच्चामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
2: अङ्कमा 9852055768।
3: कान्छा ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाछा खेर पर्ख लिन आउला।
4: होइन ए कान्छा, गीत गाउँदै कता हिँडिस्?
5: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
4: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है।
5: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
4: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेल चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
5: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ।
5: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
4: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा।
5: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
6: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
0: प्रोपाइटर सुरेश घिमिरे
6: 9855079779 र 01592226। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी, काठमाडौँ।
7: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
8: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। न्याट सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। न्याट नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: आर्थिक वर्ष 2083-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वैन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बैंक सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kosi.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।
0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: स्थानीय तहमा दर्ता भएका ई रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका ई रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निशा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।
1: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
2: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भौचर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: बालबालिकालाई लागु औषध दुरूपयोगबाट बचाऊ।
2: लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिऊ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सवारी साधनको इन्जिन र चेसिस रुजु गर्ने सम्बन्धी सूचना।
2: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ।
1: सड़क सीमा अतिक्रमण नगरौं। सड़क

0: हामी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौं र बचाऊ। यौनसन्नि हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नि हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
2: आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्लाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
4: लौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
3: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
4: ल, यो त लागु औषध प्रयोगकर्तामा देखिने जस्तै लक्षण छ त। कति श्री लागौ छ त
3: भाइ, के भएको तिमीलाई? नढाँटी भन त।
5: खै दिदी, के भनौ र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
4: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरुक्कै सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी नै त हो।
5: हुन्छ दिदी, धन्यवाद। अब म यो सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रने मौका देऊ न है।
6: मानिसमा लज सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग ओसार पसार, रोकथाम र नियन्त्रणमा जोड़ दिऊ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना।
2: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको बेहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल मिति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते

0: मध्ये 14 गति र 15 गति। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्जीकरण शाखा 9842390791 9765 97104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु। स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश। पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
1: सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सुलु खुम्बु।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
2: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
4: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याकसकी मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: स्मार्ट हुनु सधैँभरि एसियन पेन्ट्स नै रोजी।

0: गुणस्तरीय र टिकाउ, यी सबै एसियन गेम्स नै हो हाम्रो पहिलो रोजाई।
1: यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनाइ

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: वन जङ्गलको छेउमा घर आँगन पर्ने भए होसियारी अपनाउनु जोखिम टार्ने भए, वारिपारी झाडी बुट्यान घाँस राख्नुहुन्न, साँझ पर्दा घर छोडी गाउँ घुम्नु।

0: भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
8: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
9: राईको साझा स्टोर्समा तपाई पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
10: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
11: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
12: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843976852 9824417718 9843449696 र 9861231472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय त्यही अगाडि
13: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
14: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
13: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु
15: डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलू हिंसा हुन्।
14: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
15: होइन नि, घरेलू हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलू हिंसा हुन्, अपराध हुन्।
14: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
16: घरेलू हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
17: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
18: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब उखड़ा को मिलन चुकना।
19: होंडा का विशेषता
20: जापानीज उच्च प्रहरी उत्पादित
19: उत्कृष्ट माइलेज
20: राम्रो रिसेल मूल्य
19: टिकाऊ र भर पर्दो
20: अफ रोड का लागि पनि उपयुक्त
19: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
20: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
19: हाम्रा सेवाहरू
20: ओखलढुङ्गा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सब मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
19: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
20: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
19: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
20: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुइजाङ ओखलढुङ्गा।
19: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842880300।

0: मेरो साथी हेर न के खतरा समाचार आइसक्यो भयो फ्रेन्ड अब चाहिँ के हुनु हो
1: कतै के आयो त्यसको यत्तिकै पत्याइस रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्थेन यसो त जसले पनि लेखिहाल्छ नि
0: मिथ्या भ्रामक भन्छ के हुनु उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यति गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
5: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
5: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न
4: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
5: यता आइजाउ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
4: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुख
5: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
5: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ
6: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
5: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
6: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
4: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
4: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
9: समस्या सरुमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
1: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
10: ए बाबु अध्ययहरू सच्चा बालेर जाऊ
11: पर्दैन आमा त्यही पुग्ने त हो
10: एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
1: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
10: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
10: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
1: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
11: नेपाल सरकार विज्ञापन हो आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास जुम्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जारी सन्देश

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल शब्द नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल शब्द नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू
0: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोसी प्रदेश

तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: खुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा 37/17/83 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
5: भर्ना कार्यक्रम हुने मिति
6: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9141653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: गरी खुलिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समय नै महत्व दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईको वर्षमा सुनसाद पोटाला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी काभ्रे पनिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852055768 अंकमा 9853055568।

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाछा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सोफा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान छ बजीदेखि बेलुकी पाँच बजीसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9508570979
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चिच्चेपाटी काठमाडौँ

0: নিজেদের রকমভোগ সবারই সাধনপুর নম্বর এটিন গণেশ সম্বন্ধে সূচনা আদরণীয় সেবাগ্রাহী মহানুভাবহরু তপাইলে আফ্নো সবারী সাধনকো বার্ষিক রূপমা বুঝাউনু পর্ने সবারী কর নবীকরণ বস্তু र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँतको
0: सवारी साधनको इन्जिन र तेथि श्रृंखलाको सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय किराँतको
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझी सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बाँक्मा अलिअलि जमा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त नागौँसो कोलकातामा बेच्ने जस्तै लक्ष्य छ त कतै नागौँसो त भाइ के भएको तिमीलाई भाइ भन त
4: खै दिदी के भन्नु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
3: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्कै सत्य छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
4: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर
3: घरिष्ठ लज सृजना गरी धुबेसरी तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रमुख प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु अर्थ बुक कसबस निर्माण का लागि जिला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएम को संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
5: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राप्त भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैठकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजसाथी सम्बन्धित पैसा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पैसा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91 97 63 97 104
6: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्।

0: जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग हरू पूरा मन माता की तन्मय
2: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घंटा भित्र शिशुलाई स्तनपान गराऊ। छ महीनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महीना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय

0: अत्यंत दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहन तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो।
0: ल सुन बहिनी सुरु दुखकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई फर्मी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्ग खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97630057484 र विवेक श्रेष्ठ 98628200000 सुन दुखकुण्ड नगरपालिका पाँच सोलिरी सुनखुम्बु।
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिवेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आरो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु।
5: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: खेसा, खेसा,

युनिहिंसाबाट बचाउ र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्पाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय खोजी प्रदेशद्वारा जनहितमा

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइछ।
3: दिदी, छिमको छिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
2: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
2: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
4: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
2: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुकुम्बु।
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा खतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: वन जंगल को छेउमा घर आँगन।

पसे पछि रणजनको क्षति हुन्छ चुपचाप बसे।

0: सोलू एफ एम 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सोलू एफ एम स्टूडियो टाइम
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोलू दुदकु नगर पालिक पांच सोलू खुम्बु
3: बजेको नेपाल खबर में तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न हिमालयद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने कामदारले सम्झौताभन्दा फरक प्रकृतिको काम गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा 31 जिल्लामा आज बाढ़ीको जोखिम मुख्य नदीहरूमा जलसतह बढ़न सक्ने भएकाले सतर्क रहन आग्रह अमेरिकाद्वारा इरानमाथि शक्तिशाली आक्रमण मध्यपूर्वको क्षेत्रीय सुरक्षा चुनौतीपूर्ण बन्दै र आईसीसी T20 अन्तर्राष्ट्रिय अलराउण्डर बनेतामा दिपेन्द्रको एक स्थान सुधार प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले संसदीयको कप्तानगंजमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले कप्तानगंजमा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको ज्यान गएको घटनाप्रति सरकारको गम्भीर ध्यान आकर्षण गराउनु भएको छ। उहाँले यो घटनामा दर्जन नागरिक घाइते भएको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको समेत आरोप लगाउनुभयो। यस्तै नेकपा एमाले सुनसरी घटनालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको छ। बैठकमा एमाले संसदीय दलकी उपनेता पद्म आर्यले विगतमा काठमाडौँमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार ठहर गरिएको प्रसंग स्मरण गराउँदै सुनसरीमा पनि मानिसको ज्यान गएको अवस्थामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताउनुभयो। साथै एमाले सरकारले दंगा नियन्त्रण गर्न नसकेको समेत बताएको छ। सरकारले आजदेखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने हरेक नेपाली कामदारका लागि विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। अबदेखि श्रम स्वीकृति दिने प्रक्रियामा कामदारले आफूले विदेशमा गर्नुपर्ने कामको प्रकृति जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट उल्लेख भएको विस्तृत कार्य विवरण अनिवार्य पेश गर्नुपर्नेछ। मन्त्रालयले यो निर्णय आजदेखि कानूनमा आएको जनाएको छ। यसअघि वैदेशिक रोजगारीका लागि पेश गरिने कागजातमा कामको शीर्षक जस्तै लेबर हेल्पर ड्राइभर वा क्लिनर मात्र उल्लेख हुने गरेको थियो तर अब कामदारले वास्तवमा कुन प्रकारको काम गर्नुपर्ने दैनिक जिम्मेवारी के हुने आवश्यक सिप कार्यस्थलको अवस्था तथा रोजगारदाताले तोकेको कार्यक्षेत्र समेत स्पष्ट खुलाइएको जब डिस्क्रिप्सन अर्थात कार्यविवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका अनुसार यस व्यवस्थाले नेपाली कामदार विदेश पुगेपछि सम्झौतामा उल्लेख नगरिएको वा फरक प्रकृतिको काम गर्न बाध्य हुने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ। कतिपय कामदारहरू एउटा कामका लागि सम्झौता गरेर विदेश पुगेपछि अर्कै काममा लगाइदिने जोखिमपूर्ण वा अतिरिक्त जिम्मेवारी दिने गुनासो पटक पटक आउने गरेको छ। आज ताप्लेजुङ पाँचथर इलाम झापा मोरङ सङ्खुवासभा दोलखा रानीसाप काभ्रे काठमाडौँ भक्तपुर ललितपुर सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा लमजुङ कास्की पर्वत बागलुङ म्याग्दी हुङ्ला बजाङ बाजुरा अछाम डोटी कञ्चनपुर डडेलधुरा बैतडी दार्चुलामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले जोखिममुक्त जिल्ला आसपास भएर बहने नदी तथा खोला आसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। नारायणी कर्णाली महाकाली र बागमती नदी तथा तिनका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी कोशी नारायणी बागमती कर्णाली महाकाली र सहायक नदी र कन्काई कमला बबई पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ। विशेष गरी महाकाली नदी तटीय क्षेत्रमा विशेष जोखिम रहेकाले आसपासका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा स्मार्ट हुलाको कार्यक्रम तीव्र बन्दै सुनको भाव बढ़्यो चाँदीको घट्यो लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना सम्भावना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा साउन 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले संसारी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र बहुद्देशीय सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अनुसार सरकारले स्मार्ट हुलाक कार्यक्रमलाई तीव्रता दिएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी सय दिने कार्यसूचीमा राहदानी, नागरिकताको प्रतिलिपि, गाड़ी चालक अनुमति पत्र लगायत सरकारी कागजात नागरिकको घरमै पुर्याउने व्यवस्था गर्ने उल्लेख गरिएको छ। हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पन्दिनीका अनुसार पहिलो चरणमा देशभरका 50 हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको छ। यस अन्तर्गत कार्यालयहरूमा आधुनिक पूर्वाधार, डिजिटल सुरक्षा प्रणाली, अनलाइन ट्र्याकिङ, विद्युतीय भुक्तानी सुविधा, इन्टरनेट सेवा तथा सूचना प्रविधिमा आधारित सेवा विस्तार गरिनेछ। विभागले स्मार्ट हुलाक संचालनमा आएपछि सरकारी सेवामा नागरिकको पहुँच अझ सहज हुने, विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल सेवाको पहुँच विस्तार हुने अपेक्षा लिएको छ। आज सुनको भाव सामान्य बढ़ेको छ भने चाँदीको घटेको छ। सुन तोलामा 800 रूपियाँले बढ़दा चाँदी 10 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज 2,84,000 रूपियाँमा सुन कारोबार भइरहेको छ भने चाँदी 4,310 रूपियाँमा कारोबार भइरहेको छ। सुनको भाव हिजो तोलाको 2,83,200 रूपियाँमा कारोबार भएको थियो भने चाँदीको भाव 4,320 रूपियाँ थियो। झापाको बिरतामर नगरपालिका 5 भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा 3 घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य 3 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रंजन अभाका अनुसार गणेश पोखरेलको काठको 2 घरबाट विद्युत सट हुँदा सल्किएको आगो तारा आर्यालको 3 छानो भएको 1 घर र सुन्दर राजवंशीको 3 छानो भएको 1 घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। त्यसैगरी भरत पोखरेलको 1 घर र शारदा राजवंशीको 2 पक्की घरमा आंशिक क्षति पुगेको छ। अब विदेशको खबर। अमेरिकाले मध्य पूर्वमा रहेका आफ्ना सैनिकमाथि भएको आक्रमणको प्रयासको जवाफ स्वरूप इरानमाथि शक्तिशाली सैन्य आक्रमण शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्डकमका अनुसार यो कार्यवाही जोर्डनमा अमेरिकी सैन्य अड्डा र हर्मुज जलमार्गमा अमेरिकी जहाजलाई लक्षित आक्रमणको जवाफ हो। यो तनाव अमेरिका र साउदी अरबले इराकमा इरान समर्थित समूहहरू विरूद्ध सम्पूर्ण हमला गरेपछि थप चर्किएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकहरूमाथिको आक्रमणको प्रयासको कड़ा जवाफ दिने चेतावनी दिनुभएको थियो। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर आईआरजीसीले जोर्डनमा अमेरिकी हवाई अड्डा तथा कमाण्ड सेन्टरमा हमला गरेको र हर्मुज जलमार्गमा 3 तेल ट्याङ्करलाई पनि निशाना बनाएको दावी गरेको छ। यस घटनाले अमेरिका इरान बीचको सैन्य तनाव झन तीव्र र गम्भीर बनेको छ भने क्षेत्रीय सुरक्षा र स्थायित्वमा थप चुनौती सृजना भएको विश्लेषण भइरहेको छ। अब खेल खबर। आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्र सिंह गिरीको 1 स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको वरियतामा 1 स्थान सुधार गर्दै दिपेन्द्र दोस्रो स्थानमा उक्लिएका छन्। दिपेन्द्रले 256 रेटिङ अंकका साथ तेस्रो स्थान हासिल गरेका छन्। वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर रजा छन् भने पाकिस्तानका साइन अयुब 275 अंकका साथ दोस्रो स्थानमा छन्। हिजो सार्वजनिक भएको वरियतामा वेस्ट इन्डिजका रोस्टन चेज पनि 1 स्थान सुधार गर्दै 4 स्थानमा पुगेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न, एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, भनेदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने, कामदारले सम्झौताभन्दा फरक प्रकृतिको काम गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा, 31 जिल्लामा आज बाढ़ीको जोखिम, मुख्य नदीहरूमा जलस्तर बढ़न सक्ने भएकाले सतर्क रहन आग्रह, आफ्नो सैनिकमाथि आक्रमणको प्रयासपछि अमेरिकाद्वारा इरानमाथि शक्तिशाली आक्रमण, मध्यपूर्वको क्षेत्रीय सुरक्षा चुनौतीपूर्ण बन्दै, र आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरितामा टिपेन्द्रको एक स्थान सुधार। 12:12 बजेको नेपाल खबर सकियो। 12:03 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
9: नमस्कार सेनसेविका दिदी।
10: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
11: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
10: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
12: नेपाल सरकार विज्ञापन हो।
13: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको एक कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
14: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी छ।

0: एक यूनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: No. It's an hour, worry. Tolly Bossa. Chatu Nogara. As a cotton dinner?
1: Tim in boil.
0: Tim at Hasadina. Ozipoli did it, Hama Moina, where you boy, a pass dinner, for a bivar gorinza. Cotte, or by the rackinza. A cotte is a garbiter for a bivar gorinza.
1: Kim, Sumanami, I'm a key. Suffer very boy, Alini.
0: Ah, Jesuke Bono. Much home, they say, Sardinja Barnu Potai. What's Jesuke Gora?
1: Moina, very boy, could be like Sammy Madini. Bansa wa puja kotha ma jaane nadinu ke kura sunu nadinu istabai dibedinu esta karya karan ma samvidhan viparit ka kaam ho arula bhanu bhaye bhane ta karvai huncha ni paila ko jasto chaina aile
2: ho timile thik bhanyo buhari mahinawari hunda wa nahunda saman byabahar hunu parcha yesto kaam samanta swatantrata mahila hak viruddha cha yesto vibhed manasik sharirik yunjan le himsa ma pani jodieko huncha kasto nabujheko
0: bo bo ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौ केही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले
3: मुनाबारीलाई मर्यादित बनाऊ दिनहुने अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नागरिक सहायता कक्ष संचालन सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट नीतिको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्रपति अधिकार कार्यालय प्रमुख सूचना सम्पर्क राख्न सक्नुहुनेछ
6: कोची प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो
2: डाँडा पखालाले धेरै दुःख दियो तीन दिन भइसक्यो निको भएन डाक्टर साहब
3: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
2: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
3: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
2: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
3: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
2: हजुर
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
2: हवस् डाक्टर साहब हजुरले भने जसै गर्छु
0: नेपाल सरकार विज्ञापन हो
4: मरे के हो
3: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्रस बिचबाट पो बाटो काटेको एम्बुलेन्स एम्बुलेन्स लगिहाल्नु
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मरियो कि बाँच्यो केही ठेगान छैन
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
1: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं
0: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: आर्थिक वर्ष 2084-84 का लागि प्रवेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन संयुक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।
2: खै जन्मदाता दिनुहोस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
2: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्युदाता, परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओ साथी हेर नै, के खतरा समाचार आइसक्यो। भयो ट्रेन, अब चाहिँ के हुने हो?
2: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्याले भ्रामक सूचना हुन सक्छ, यसो नआत्तिन, यसो त जल्ले पनि लेखिहाल्छ नि।
7: अनि मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यति पनि गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
0: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।

0: खुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्ष अनुभवी शिक्षक द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याथ 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याथ 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841363537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलु।

0: केदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
0: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
0: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
0: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
2: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
0: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागि उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन के भन्नु भएको, हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
2: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त।
5: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या सरुमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिए, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।

0: इस्टम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ। किन हँ, तिमीलाई केही थाहा छ?
1: खोइ दिदी,

0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: ए बाबु अध्यारो सटोस बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकै छिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन हो
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश
5: कर प्रिन्ट रुजुकरको रकम र तवारी साबुनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
6: तपाईँको सुन्दर मुहारको सुरक्षा कवच
7: एम प्लस प्रोफेसनल
8: आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू आत्मा सेक लिँदै सुनौ रमाइलो गीत

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि हुलाकमा जाऊ न,
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
0: ए सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 1145 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियाद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जारी सन्देश।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
2: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं,
3: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ,
4: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं,
5: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ,
6: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ,
7: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ,
8: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउँ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउँ
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: खुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
3: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ
2: भर्ना कार्यक्रम हुने मिति
3: भर्ना म्याद 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भने म्याद 2083 साल मंगसिर मसान्तसम्म
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841663537 र 0385204656 उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिनौ, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको बस्नामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णै स्थापना केन्द्र एचआरडीसी काभ्रे बनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अङ्कमा 9852055768
3: काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
4: होइन एकान्छा गीत गाउँदै कता हिँडिस
5: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
4: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
5: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
4: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सोफा जापानिज भाषा पढ्ने अनि जापान जाने
5: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
5: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
4: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा
5: ल दिदी म त हिजे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
6: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबैल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क 9855017979 र 01592026 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपाटी काठमाडौँ
0: बालबालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ
7: लागू औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौ बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ बालबालिकाको संगतमा ध्यान दिऊ लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ बालबालिकासँग नियमित संवाद गर्ने गरौं बालबालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश

0: आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त नागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कतैसो नागौसो त भाइ, के भएको तिमीलाई? निधाती भन त।
1: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि न भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरुक्को सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुझाउने मौका दिउ नि।
2: बारिशमा लत सृजना गरे धुमेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्रायहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैठकमा पठाएको दोहोरा अनुरोध गर्दै

0: भएको जनहितमा जारी सन्देश पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताजगी तन्मा
1: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थुक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
1: ल सुन बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई भने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्।

0: आधुनिक स्मिथ वाइडिंग का सामान जे खुजो त्यही तयार लो नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्डा नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुतकुण्डा नगरपालिका 5 सल्लेरी सुनु खुम्बु
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलु खुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
3: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलु खुम्बु आँखा उपचार केन्द्र सोलु खुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलु खुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलु खुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
4: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर यकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: सवारी साधनको इन्जिन र चेसिस रूपकरण सम्बन्धी सूचना। आदरणीय सेवा ग्राही महानुभावहरू, तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
2: Hesa, hesa, ma tu no sa dai vari, esse pensai roje.

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सोनी एफएम स्टुडियो टाइम
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुदकुन नगर पालिका 5 सोलू खुम्बु
3: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: न छोड्नु पर्ण भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: सड़क प्रयोग गर्दा ध्यान दिउँ सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउँ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्दकुमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
4: खै जन्मदाता दिनुहोस् त
5: जन्मदाता गरेको छैन नि म्याडम
4: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
5: मलाई त थाहा नै थिएन म्याडम
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
5: पहिला कसैले भनेन
6: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
1: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
8: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
9: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
10: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन हो।
5: ए नानु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986652, 9824747718, 9843449096 र 9861314472। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
7: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटर साइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चोकमा।
8: होन्डाका विशेषताहरू:
9: जापानिज उच्च प्रविधिबाट उत्पादित
8: उत्कृष्ट माइलेज,
9: राम्रो रिसेल मूल्य,
8: टिकाउ र भरपर्दो,
9: अफरोडका लागि पनि उपयुक्त
8: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
9: सबै उमेर समूह, कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
8: हाम्रा सेवाहरू:
9: ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने,
8: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाल्नुका साथै सर्भिसिङ सेवा,
9: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
8: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
9: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भुइँचाङ, ओखलढुङ्गा।
8: सम्पर्क नम्बर 0375902222, 9852880222 र 9842803000।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिएर दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: राज्यको मान्यता सबै विशेषज्ञ आजकल आत्मता यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनुहोला यति कार्पेट कार्पेटको शिरसा
1: के भयो के को हल्ला सल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइले भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

ए मझेरी को धारे ठेको दहो लाके मै छ मझेरी को धारे ठेको दहो लाके मै छ गीतांगे को छोरो मत।

0: सास होइन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमा चाहिँ हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ? अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
2: खेतबारी जोत्न, खोपी गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, ढिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375992222, 98528880222, साथै 98010208095 मिसकल गर्नुहोस्। नगतै तपाईलाई फोन आउनेछ।
4: आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
5: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
4: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
5: हो र, के डेन्टल रे?
6: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
4: हाम्रा सेवाहरू:
6: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाइ दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
8: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98212990 र 97648 5387।
9: एउरो, आज मेरो जन्मदिन हो, याद त छ नि?
10: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बनाउला र? ल, आँखा बन्द गर त।
9: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
10: ल, अब आँखा खोल त।
9: वाउ, कस्तो राम्रो उठी! अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान र हड़ताल संपर्क नंबर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलु।

हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरु खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन

0: सबलीय बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ सरकार विज्ञापन
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै मुआइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगर पालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
2: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
3: होइन
2: यतिकै जाने मन लागेन
3: यतिकै पनि हुन्छ
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
3: ए कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
4: नमस्ते कति टाइमले पाल्नु भयो
3: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
4: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
2: हस् म्याडम
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: कत्तेरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त
0: दाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
1: भन कुहो त्यो अर्काको भाग खोज्ने, त्यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदूत कुंडी नगर पालिक पांच सलेरी सुलखुम्बू विगत देखि नई ग्राहक विश्वास जित्ती आएको न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिण्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलखुम्बु।

0: नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदीय घटनालाई लिएर प्रतिनिधि सभामा सांसदहरूद्वारा सरकारको चर्को आलोचना। कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन नेकपा संयोजक प्रचण्डको अपील। लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने। भर्खरमा संक्रामक रोगको जोखिम उच्च, ताजा खाना र सरसफाईमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाईबाट बस्नु डाक्टरको सुझाव। जिल्लाभरमा फरक प्रजातिको डायनोसरको पहिचान, 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड़ वर्ष पुरानो रहेको निष्कर्ष। र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको दिवानगंज र कप्तानगंज क्षेत्रमा भएको हिंसात्मक घटना तथा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको तीव्र आलोचना गरेका छन्। देशको सुरक्षा संवेदनशीलतासँग जोड़िएको यति ठूलो मुद्दा हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ दुवै संसद बैठकमा अनुपस्थित भएपछि सांसदहरूले उहाँहरूको खोजी र जवाफदेहिताको माग गर्दै सरकारको आलोचना गरेका हुन्। 14 दिनपछि बसेको आजको संसद बैठकमा एमाले सांसद पद्मा अरियाल र कांग्रेस प्रमुख सचेतक बास्नु थापाले विगतका आन्दोलनमा राजीनामा माग्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्री अहिले आफै नैतिक जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनुभयो। उहाँहरूले हिजो आक्रोश पोख्ने र सदनमा आँसु बगाउने नेतृत्व अहिले नागरिकको ज्यान जाँदा किन मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। यस्तै नेकपाका सांसद गोपाल शर्मा र राप्रपा प्रमुख सचेतक खुशबू ओलीले घटनाबारे सत्य तथ्य छानबिन गर्न र गोली चलाउने आदेश कसले दियो भन्ने स्पष्ट पार्न उच्च स्तरीय छानबिन आयोग गठनको माग गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले संकटको समयमा सरकार कोठाभित्र लुकेको टिप्पणी गर्दै देश चलाउन नसके प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो। प्रतिपक्षी सांसदहरूले बल प्रयोग र त्रास सृजना गरेर नभई संवाद, एकता र सामाजिक सद्भाव कायम गर्ने स्पष्ट योजनासहित प्रधानमन्त्री शाहले संसदमा आएर तत्काल स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन सरकारलाई अपील गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा पूर्व प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उहाँले घटनाको वास्तविकता बाहिर ल्याउन आग्रह गर्नुभएको हो। सुनसरीको देवानगंजमा आइतबार राति भएको घटनामा गोली लागेर घाइते भएका अर्का एकजनाको पनि उपचार क्रममा ज्यान गएको छ। यो सँगै घटनामा ज्यान गुमाउनेको संख्या 2 जना पुगेको छ। विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगंज टीमका 22 वर्षका जयप्रकाश मेहताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटनामा गोली लागेर घाइते भएका अरू 8 जनाको उपचार भइरहेको छ। घटनामा सुरक्षाकर्मी सहित 22 जना भन्दा बढ़ी घाइते भएका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। सुनसरीको घटनाको विरोधमा मधेसका विभिन्न जिल्लामा प्रदर्शन फैलन थालेपछि कार्यालयले गोल बजार नगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय अनुसार 3 वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मी निया गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुङटेलले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ। आज मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिको सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामो पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराम आचार्य सदस्य सचिव रहेको समितिले आज आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने अर्थ मन्त्रालयले जनाएको छ। सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा रहेका लघुवित्त पीड़ितहरूले अस्ति मंगलबारदेखि काठमाण्डुको माइती घरमा आमरण अनशन शुरू गरेका छन्। लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृद्धि ब्याज, विभिन्न शीर्षकमा असूल गरिने हर्जना र निजी शुल्क खारिज गर्नुपर्ने उनीहरूको माग छ। उनीहरूले सामूहिक आमरण अनशन आज 3रो दिन पनि जारी राखेका छन्। यति बेला वर्षासँगै आउने बाघी पहिरो र डुबानका कारण खानेपानीका स्रोत प्रदूषित भई झाडा पखला हैजा र आउँ तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम तीव्र रूपमा बढ़ेको छ। यस्तै उच्च तापक्रम र आर्द्रताका कारण लामखुट्टेको वंश वृद्धि भई डेंगी र मलेरिया फैलिएको छ भने घाँस र झाड़ीमा पाइने किर्णबाट सर्ने स्क्रब टाइफसको जोखिम पनि उच्च छ। जलवायु परिवर्तनका कारण अनियन्त्रित वर्षा र गर्मी बढ़दा यस्ता भाइरस जीवाणु तथा फंगस जन्य संक्रमण फैलन थप मदद पुगेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। यस मौसमी प्रदूषणले गर्दा कान नाक र घाँटीको संक्रमणका साथै छाला सम्बन्धी रोगका बिरामी पनि अस्पतालमा बढ़न थालेका शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बासुलाले बताउनुभयो। उहाँका अनुसार यस्ता जोखिमबाट जोगिन सधैँ पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन बाहिरको खुल्ला र बासी खाना नखान तथा खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। यस्तै डेंगीबाट बस्न घर वरिपरि पानी जम्न नदिने पानीका भाँडा छोपेर राख्ने र राति सुत्दा झुलको प्रयोग गर्ने गर्नुपर्छ। लक्षण देखिने बित्तिकै घरेलु उपचारमा नअल्छी तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन विशेषज्ञको आग्रह छ। जन रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: मेरो कपडा प्याकिङ गर्दा त सम्झेको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध अञ्चलको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। स्वास्थ्यकर्मीको आन्दोलन कारण हिजो र अस्ति बन्द रहेको अस्पतालको ओपीडी सेवा आजदेखि नियमित भएको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका चिकित्सकमाथि कुटपीट भएको विरोधमा नेपाल चिकित्सक संघले देशभर अत्यावश्यक भएका सेवा बन्द गर्दै आन्दोलन थालेको थियो। अस्ति र हिजो अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल आएका बिरामीहरू त्यत्तिकै फर्केका थिए। हिजो सरकार र नेपाल चिकित्सक संघबीच 5 बजे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो। आजदेखि चिकित्सकहरू नियमित सेवामा फर्किएका हुन्। 2 दिन बन्द गरेको ओपीडी खोलेपछि अस्पतालमा बिहानदेखि बिरामीको भीड़ देखिएको छ। विदेशको खबर अफ्रिकी देश जिम्बावेमा 8 वर्ष अघि फेला परेको डायनासोरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत जिम्बावे र दक्षिण अफ्रिकाका वैज्ञानिकहरूको संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दा डायनासोरको मेरुदण्ड, करङ, हातखुट्टा र पंजाको हड्डीका अवशेषहरू भेटाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डायनासोरको भएको जनाएको छ। अध्ययन प्रतिवेदन अनुसार झण्डै 21 करोड़ वर्ष पुरानो यो डायनासोर 4.5 मिटर अर्थात 15 फिट लामो रहेको अनुमान छ। अनुसन्धान टोलीका प्रमुख डाक्टर पल ब्यारेटका अनुसार यो डायनासोर पूर्ण रूपमा हुर्केपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा संक्रमणबाट बचेको संकेत स्पिसमा देखिएको छ। यसअघि दक्षिणी अफ्रिका भरि एउटै खालका डायनोसरहरू मात्र पाइन्थे भन्ने मान्यता रहेकामा यो नयाँ खोजले त्यस बेला पनि फरक फरक पारिस्थितिक प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि भएको छ। वैज्ञानिकहरूले अफ्रिकाको प्रागैतिहासिक इतिहास बाहेक अझै धेरै रहस्यहरू खोल्न बाँकी रहेको बताएका छन्। अब खेल खबर। विश्वकपको फाइनलमा स्पेनसँग हारेपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको विश्वकप फाइनलपछि घटेको घटनाको छानबिन गर्ने एक अनुशासनात्मक तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको थियो। विश्वकप फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाड़ी तथा सहायक कर्मचारीहरू स्पेनका खेलाड़ीहरूसँग विवादमा मुछिएका थिए। अभियोजकको सिफारिशमा फिफाले आफ्नो आचार संहिताको धारा 14 अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिना खेलाड़ी तथा सहायक प्रशिक्षकमाथि अनुसन्धान गर्नेछ। फिफाको अनुशासन संहिता अनुसार खेल भावना विपरीतको आचरणका लागि खेलाड़ी तथा पदाधिकारीहरू कम्तीमा एक खेलको निलम्बन पर्छन् भने कुटपिटका लागि कम्तीमा 3 खेलको निलम्बनको सामना गर्नुपर्ने हुन्छ। चार बन्झ्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि पटक। सुनसरी घटना लिएर प्रतिनिधि सभामा सांसदद्वारा सरकारको चर्को आलोचना। कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन नेकपाका संयोजक प्रचण्डको अपील। लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने। वर्षायाममा संक्रामक रोगको जोखिम उच्च, ताजा खाना र सरसफाईमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरहरूको सुझाव। जिम्बाब्वेमा फरक प्रजातिको डायनोसरको पहिचान, 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड़ वर्ष पुरानो रहेको निष्कर्ष। फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू।
6: गरेको छैन नि म्याडम।
7: बाउ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन।
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
9: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ल, अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
13: दिदी, छिमको ओछिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
12: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
13: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
14: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809590094 र 9863868418।
13: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुकुम्बु,
14: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
15: वन जंगल को छेउमा घर आँगन पर्ने भई होशियारी अपनाउनु जोखिम टार्ने भई परिपरि झाडी बुटीहरू सँगै सम्झना छोड्नु वन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
16: नेपाल सरकार विज्ञापन बोर्ड

0: मनोरंजन दिदै आँखा खोल्छ शहर बजार गाउँघरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.16

0: नमस्ते नमस्कार आणि लोक संगीतिक अभिवादन संपूर्णमा हार्दिक स्वागत को साथ में कार्यक्रम आफ्नै पाछा आफ्नै बाटा मेर उपस्थित भइसकेका छौं। प्राविधिक मित्र को साथ में आवाज में छू म सिर्की लम शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलाफ्याम 101.2 दैनिक हर्समा कार्यक्रम आफ्नै पाछा आफ्नै बाटा सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइ नै सकेका छौं भने आज चाहिँ हामी विशेष गरी बिहीबार व्यवसायमा रहेका छौं र बिहीबार व्यवसायमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाका रोजेर चाहिँ आफ्ना नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र पक्कै पनि तपाईँहरू हाम्रो कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र आउन सक्नुहुनेछ 97964 49 70 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। र यो समयमा तपाईँहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, मेलापाततिर हुनुहुन्छ होला, गोठालोतिर हुनुहुन्छ होला र पसल व्यवसायतिर हुनुहुन्छ होला र जस्तोसुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र थोरै समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन कोसिस गर्नुहोला र तपाईँहरूका निमित्त हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र 97964 49 70 को लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूले हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा उहाँलाई स्वागत गरिहालौं। को हुनुहुन्छ कहाँबाट? हेलो नमस्ते नमस्कार, को बोल्दै हुनुहुन्छ कहाँबाट? सलुखुङबाट रोजिना तामाङ बोल्दै हुनुहुन्छ। रोजिना जी हेलो
1: नमस्कार,
0: को बोल्दै हुनुहुन्छ कहाँबाट? ए खोटाङ आइसिलो खर्काबाट रोजिना तामाङ बोल्दै हुनुहुन्छ। के गर्दै हुनुहुन्छ त रोजिना जी यस समयमा? राम्रोसँग तयारी गर्नु होला है रोजिनाजी। अनि खाजा दिनुभयो कि बाँकी छ त रोजिनाजीले? मेरो चाहिँ बाँकी नै छ भन्नुपर्छ है रोजिनाजी। अनि आज खुटाङतिरको मौसम कस्तो छ नि? हाम्रो सोलुखुङतिर त आज धेरै पानी परिरहेको छ है रोजिनाजी। ल ठिक छ रोजिनाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन लोक बाका रोज्न चाहनुहुन्छ त रोजिनाजीले? तपाईँको लागि यो गीत राख्नेछ आफ्ना नजिकका मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है। ओके बाई साथी हुनुहुन्थ्यो, खुटाङको साथी रोजिनाजी हुनुहुन्थ्यो, उहाँले पनि मिठा कुराकानी गर्दै र मिठो लोक बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाका रोजेर चाहिँ आफ्नो नजिकका मात्र एकजना मित्रलाई पनि सम्झन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र अब भने चाहिँ हामी रोजिनाजीको रोजाईतर्फ नै जानेछ। उहाँको रोजाईमा पढ्न सफल निकै रमाइला लोक बाका रहेको छ। डालीको फूल बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ रामजी खान र टिका फुलको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ पहिला नै छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: ए बाबू मैं मेरे तो हाथ खुट्टा अनिवासा झमझम कर तिनासी हैरान बनाए मेरे पी हो के खरी एक बार को जिंदगी दुख दुख में बिताऊ पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हैरान भिंदा नगर रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हमजी औषधालय में हम अरे भर उपचार कराने भाग हमजी औषधालय तीर हिड़क नहीं होती और समय जाऊ
2: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
8: म पनि

0: lives through your heart.
1: Solo FM 101.2 MHz.
2: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाटाको युवा नै पहिला नै छुट्ट विश्राम रहेको थियो। पहिला नै छुट्ट विश्रामलाई पनि भर्खर हामीले पार गरेका भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलाफ्याम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र विशेष गरी 3:15 देखि 3:50 सम्म चाहिँ हामी तपाईँहरू माझ रहनेछौ र तपाईँहरू सँगसँगै रमाइलो गर्दै अगाडि बढ्नेछौ र आउन सक्नुहुनेछ 97649 5970 को लाइन हुने चाहिँ कार्यक्रममा सहभागिता जनाउनु हुने सक्नुहुनेछ र तपाईँहरूका निम्ता चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला रहेको छ र आज चाहिँ हामी विशेष गरी बिहिबार बसाईमा रहेका छौं र बिहिबार बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लेखबाका रोज्न सक्नुहुनेछ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा उहाँलाई स्वागत गरिहाल को हुनुहुन्छ कहाँबाट हेलो
1: गुड आफ्टरनून हजुर दर्शन नमस्ते
0: लोक संगीतिक अभिवादन गुड आफ्टरनून नमस्कार लोक संगीतिक अभिवादन हजुर कृपया
1: सोलुतिङलाबाट पुष्पा
0: कार्की सोलुतिङलाबाट पुष्पाजी बोल्दै हुनुहुन्छ
1: हजुर
0: के गर्दै हुनुहुन्छ त पुष्पाजी यो समयमा
1: पानी
0: आएर खाजा ठिक छ पुष्पाजी अनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ आज कुन बाका रोज्न चाहनुहुन्छ त पुष्पाजीले
1: आज धनगढीको बस्न भन्ने एउटा लोकगीत मिठो सुन्नु कि जस्तो लाग्दैछ कहिलेकाहीँ आलो पालो
0: पक्कै पनि यो चिसो मौसममा सुन्नु धेरै नै आवश्यक छ जस्तो लाग्छ है मलाई पुष्पाजी अनि तपाईँलाई के लाग्छ
1: मलाई नि हजुर यस्तै लाग्छ लोकगीतहरू एकदम मन पराउने म अनि कुन कुन गाउँ कुन चिज हो भन्छु र एकदम सही दिन भयो नि अब राम्रै हुन्छ
0: नि र ठिक छ पुष्पाजी यही गीत मार्फत चाहिँ आफ्नो नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ है
1: सर्वप्रथम हजुरका लागि मिठो भइसमा कार्यक्रम सञ्चालन गरिरहनु भएको छ हजुरका लागि अनि प्राविधिक मित्रका लागि अनि सोलियाफ्रम सम्पूर्ण परिवार यो गीत सुन्दै चिन्नु होला मलाई चिन्ने सम्पूर्णलाई भन्दै बिदा हुन्छु बाई बाई
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो सोलो तिङलाबाट पुष्पा कार्कीजी हुनुहुन्थ्यो उहाँले पनि मिठा कुराकानी गर्दै भने एकदमै रमाइलो लोक बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ र हामी ढिला नगरिकन पुष्पाजीको रोजाई तर्फ नै जानेछौ उहाँको रोजाईमा पर्न सफल निकै नै मिठा गीत रहेको छ र यो गीत नसुन्ने त कमै हुनुहुन्छ होला एकदमै चर्चित अनि दर्शक अनि श्रोताले धेरै नै मन पराएको गीत रहेको छ दनगढीको बसमा बोलको लोक बाछा रहेको छ र जसमा चाहिँ आवाज मनु भएको छ निकै चर्चित अनि लोकप्रिय गायक गायिका हुनुहुन्छ अमृत सबकोटा समीक्षा अधिकारी र कमला घिमरीको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात फेरि उपस्थित हुनेछौं

0: आजादीको भस्मा आउँदा मलाई ल्याइदिनुहोस् सप्त कालो चस्मा। निकै नै मिठालो बाक हामीले सुनेर मनोरञ्जन लिइसकेका छौ र पक्कै पनि तपाईँहरूले पनि मनोरञ्जन दिनुभयो होला, सँगसँगै गाउनु भयो होला, सँगसँगै नाच्नु भयो होला र आफ्ना कामलाई पनि अगाडि बढाउनु भयो होला र यो समयमा चाहिँ हामीलाई सुनिरहनुहुन्छ पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलाफ्याम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै भाषा आफ्नै भाषा सुन्दै हुनुहुन्छ र तपाईँहरूले चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी www.solafyam.com पनि एकसाथ सुन्न सक्नुहुनेछ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालौ को हुनुहुन्छ कहाँबाट हेलो
1: नमस्ते दिदी नमस्कार
0: नमस्ते नमस्कार हजुर को बजे कहाँबाट उदयपुरबाट निशा परियार बोल्दै हुनुहुन्छ अनिशा परियार बोल्दै हुनुहुन्छ
1: हजुर
0: अनि अनिशाजी कार्यक्रममा पहिलोचोटि सहभागिता जनाउँदै हुनुहुन्छ हो
1: हजुर
0: दिदी ठिक छ अनिशाजी तपाईँलाई सुनाइमा धेरै स्वागत छ है अनि के गर्दै हुनुहुन्छ त अनिशाजी यो समयमा
1: अहिलेको समयमा कार्यक्रम सुन्दै बसिरहेको
0: अनि आज उदयपुरतिरको मौसम

पक्कै पनि यदि तपाईँको लागि राख्नेछ आफ्ना नजिकका मात्र एकजना साथीलाई सम्झना सक्नुहुनेछ है ओके राई साथी हुनुहुन्थ्यो उदयपुरबाट अनिसाजी हुनुहुन्थ्यो उहाँले पनि निकै नै मिठा लोक बाका रोक्दै भने साथी छुटिसक्नु भएको छ र अब भने चाहिँ हामी ढिला नगरिकन उहाँको रोजाईतर्फ नै जानेछौ निकै नै मिठा लोक बाका रहेको छ तिम्रो रूपले पागलै बनाए बोलको लोक बाका रहेको छ र यो लोक बाका चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मरिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: लगभग सबैजना आइसक्नु भयो. आजको वडा स्तरको छलफल सुरु गरौँ न त. आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
0: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन.
3: नेपाल सरकार विज्ञापन.

लौना दुखलाई पन्छौं लौना लौना नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टोरे। तपाईँ अहिले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज। ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै उखला ढुङ्गा रुम्जा टारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.7

कार्यक्रम आफ्नै पाठ आफ्नै बाटोको यो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्राममा पनि भर्खरै हामीले पार गरेका भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलह FM 101.2 MHz कार्यक्रम आफ्नै पाठ आफ्नै बाटा सुन्दै हुनुहुन्छ र आज चाहिँ हामी विशेष गरी बिहिबारे वसाईमा रहेको कुरा त तपाईँहरूलाई अवगत नै भइ नै सकेको छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा ढिला नगरिकन स्वागत गरिहालौ। को हुनुहुन्छ कहाँबाट? हेलो नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? उदयपुरबाट शर्मिला परियार बोल्दै हुनुहुन्छ। शर्मिलाजी कार्यक्रममा पहिलोचोटि सहभागिता जनाउँदै हुनुहुन्छ हो? साथीको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि पुनः प्रयास गर्न सक्नुहुनेछ र 97964970 लाइन हुँदैछ फेरि पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कहिले कहीँ नेट इन्टरनेटको समस्या हुन सक्छ र आज भोलिको बर्खा यामको समय भएका कारण पनि एकदमै नेटवर्कको समस्या हुने गर्दछ र तपाईँहरूले चाहिँ डाँडा काँडा पाखातिर नेटवर्क दिने ठाउँतिर गएर चाहिँ हामीलाई प्रयास गर्नुभयो भने चाहिँ टेलिफोन लाइनमा चाहिँ तपाईँहरू उपस्थित हुन सक्नुहुनेछ र तपाईँहरू टेलिफोन लाइन आइहाले भने चाहिँ हामी दिने नै छौँ र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि आइ नै सकेको छ र आज कतिपय साथीहरूको टेलिफोन लाइन चाहिँ लिन सकेनौ र आज धेरैजना साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको थियो तर पनि हामीले चाहिँ लिन सकेनौ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको टेलिफोन लाइन चाहिँ हामी लिइहालौ। को हुनुहुन्छ कहाँबाट? हेलो

अनि तपाईँहरूको कोदो रोपिसकेको छैन त? ल ठिक छ कमलाजी, अनि खाजा त लिइसक्नु भयो होला? हुन्छ, तपाईँ कार्यक्रममा सहभागी बनाउनु भएको छ। आज कुन लोक बाचा रोच्न चाहनुहुन्छ त कमलाजीले? आज लोक बाचा रोच्नु पर्ने हुन्छ है। फेरि पनि तपाईँको कुन गीत हो एकचोटि बोल भन्नुहोस् न है, गीतको बोल। तपाईँको लागि यो गीत राख्नेछौ, आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है। साथ हुनुहुन्थ्यो खुटाङको बडा पोखरीबाट कमला लुङ्गेली मगर हुनुहुन्थ्यो, उहाँले पनि लोक बाखा रोज्दै भने साथी छुटिसक्नु भएको छ। र अब भने चाहिँ हामी पनि कार्यक्रमबाट चाहिँ विदा लिनुपर्ने हुन्छ। र कार्यक्रममा आफ्नै बाखा आफ्नै बाखा नै छुट्याएको निर्धारित समय भने समाप्त भइसकेको छ। र यति बेलासम्म कार्यक्रममा सहभागिता जनाउनु भयो र कार्यक्रममा सहभागिता जनाउनको हर प्रयास गर्नुभयो र त्यसै गरी हाम्रो कार्यक्रमलाई चाहिँ आफ्नो कामको बावजुद पनि कार्यक्रमको अन्तिम समय सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई एकमुष्ट धन्यवाद भन्न चाहन्छु। र त्यसै गरी मेरो बन्दकोठको आवाजलाई तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेविका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दैछु। कार्यक्रमको अन्त्यमा निकै मिठा गीत रहेको छ, कमलाजीको रोजाइमा पर्ण सफल गीत रहेको छ, आई लभ यू वर्ल्डको गाएको रहेको छ। र जसमा चाहिँ आवाज गर्नु भएको छ विष्णु माझी र मोहन खड्काको आवाजमा सजिएको यो मिठो लोक बाका छार्दै आजको कार्यक्रममा आफ्नै पाछा आफ्नै बाकाको विशेष गरी बिहिबारे बसाईबाट म कार्यक्रम प्रस्तुता सिर्की लमेश शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन हो। जोत्न पाछैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्दा बजारमा।
4: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
3: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
4: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध। खेतबारी जोत्न, छोटाइ गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, ठुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
5: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208595 मा मिस कल गर्नुहोस्। लगतै तपाईँलाई फोन आउनेछ।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्न 4 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसो 3:30 बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यू लगाएको हो। कार्यालयले 4 किल्ला तोकेर कर्फ्यू लगाएको क्षेत्र निर्धारण गरेको छ। उत्तर लक्ष्मीनिया हाट बजार चौकदेखि पश्चिम सेवा जोड़ा चौक हुँदै पूर्वमा लक्ष्मीपुर नौपसासम्म पूर्व बेलौनी रोडमा को एनयू स्टीलबाट 500 मीटर पूर्व पेट्रोल पम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म नगरायण नगरपालिका क्षेत्रदेखि नगरायण चौकसम्म सिंहजोड़ा सोहिनी मणिमण्डप नेपाल नर्सरी इस्कोन जनकपुर डल्केपर बेला कादरी मस्जिदसम्म जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न पनि आग्रह गरेको छ। सुनसरीको देवानगंज र कप्तानगंज क्षेत्रमा भएको हिंसात्मक घटना तथा प्रहरीले गोली लागेर एकजनाको ज्यान गएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा प्रतिपक्ष दलहरूले सरकारको तीव्र आलोचना गरेका छन्। देशको सुरक्षा संवेदनशीलतासँग जोड़िएको यति ठूलो मुद्दा हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ दुवै अनुपस्थित भएपछि सांसदहरूले उहाँहरूको खोजी र जवाबदेहिताको माग गर्दै सरकारको आलोचना गरेका हुन्। 14 दिनपछि बसेको संसद बैठकमा नेपाली कंग्रेस नेकपा एमाले नेकपा राप्रपा र श्रम संस्कृति पार्टी लगायत सबै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका छन्। एमाले सांसद पदमा अभियाल र कंग्रेस प्रमुख सचेतक बासना थापाले विगतका आन्दोलनमा राजीनामा माग्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्री अहिले आफू नैतिक गैर जिम्मेवारबाट वञ्चिएको आरोप लगाउनुभयो। उहाँहरूले हिजो आक्रोश पोख्ने र सदनमा सुबकाउने नेतृत्व अहिले नागरिकको ज्यान जाँदा किन मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगंजमा भएको घटनामा सुरक्षा निकायको भूमिकालाई लिएर प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले सुनसरी घटनामा सुरक्षाकर्मीले गोली नै चलाउनु पर्ने स्थिति थियो वा थिएन भन्ने बारे विस्तृत अध्ययन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी देश जिम्बाब्वेमा 8 वर्ष अघि फेला परेको डायनासोरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत जिम्बाब्वे र दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दा डायनासोरको मेरुदण्ड करङ हातखुट्टा र पंजाको हड्डीका अवशेषहरू भेटाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूले एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डायनासोरको भएको जनाएको छ। अन्तिममा खेल समाचार। विश्वकपको फाइनलमा स्पेनसँग हारपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुसन्धानात्मक कार्यवाही प्रक्रिया शुरू गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकायले फिफाले अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको विश्वकप फाइनलपछि घटेको घटनाको छानबिन गर्ने एक अनुसन्धानात्मक तथा आकस्मिकता सम्बन्धी अभियोजक नियुक्त गरेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835216 फोन वा सुरुवा फ्रेन न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त अहिलेलाई सोलुहार।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन हो।
4: अलिकति जोत्न पाछैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
5: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
4: यो कहाँ किन्न पाइन्छ? अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध। खेतबारी जोत्न, छोटाई गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, ठुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
6: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिस कल गर्नुहोस्, नगतै तपाईलाई फोन आउनेछ।
7: के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हुने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43।
12: नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
13: नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा, झोर बौद्ध, सोलु खुम्बु।
14: बाबा मैं आज स्कूल जाने मन छैन आज जान नई
7: सन्चो
14: भएन यतिकै जाने मन लागेन
7: यतिकै पनि हुन्छ
14: मैं साइंस को कन्ठे गर्न सकिन सरले हुन्छ
7: कुरा त्यस्तो हो म पनि तिमीसँगै जान्छु नमस्ते मैडम म रीना को बुआ
15: नमस्ते कति टाइमले पाल्नु भयो
7: आज रीनाले स्कूल जान्न भनी साइंस को कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
15: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
16: हस् म्याडम
17: नेपाल सरकार विज्ञापन बोर्ड
18: बालक बालिकालाई काममा लगाएको उपायमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था भएको छ
19: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
20: किन खोज्नु भएको होला हजुर
19: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
20: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
19: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
20: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगर्नु न हजुर
21: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
22: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सङ्ग्रह
1: कार्यक्रम

0: down.
1: Good afternoon, namaste, namaskar, sampunalai, hardik, hardik, swagat, karikuram, giti giti ko vasai, lera, sadak, jisti, aji pani vasiti, vaini, saki, kasu, purvi, nepal, ki, pahilo, samudayik, radio, selection, 101.2 megahertz, ma, karikuram, giti giti lai, suni, rakhnu bhayeko cha, ra, aji pani hami, 5 bajeka ka git ka suru lera, uposthit, bhayeko cha, pravidhik mitra ko sath ma, bhavasma chu, revika rai, ra, aji pani ekdam mitha, mitha गीतका क्लिप्सहरू चाहिँ मेरो उपस्थित भइसकेका छौँ. हामी मिठा मिठा कुराकानी गर्दै हामी मिठा मिठा गीतहरू सुन्दै हामी अगाडि बढ्ने छौँ है. र ढिला नगरिदिनुहोस् होला आज बस्ने गीतका क्लिप्सहरू.

0: भर्खरै मात्र उहाँले एकदम मिठो गीत सुनिसकेका छौ। पक्की पनि सबैजना साथीले सुन्नुभयो होला र अब आउन सक्नुहुनेछ कार्यक्रममा। आउनु भएपछि तपाईँले आफूले मनपर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई पनि सम्झन सक्नुहुनेछ। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरि हालो। हेलो नमस्ते। गुड आफ्टरनुन जनले, नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोटाङको बडा पोखरीबाट कमला लुङ्गेले। एकदम धेरै दमदार साथ आउनुभयो त नि कमला जी, आज ल ठिक छ, त्यसरी नै आउनुपर्छ है सधैँ। ल ठिक छ दिदी, खाजामा के लिनुभयो कमलाजीले? ओहो, मोमो खाएर पो यति जोस जागरका साथ आउनु भएको रहेछ है कमलाजी। हुन्छ, पक्कै पनि मलाई एकदम धेरै मोमो मनपर्छ, मिल्छ भने पठाइदिनु है सुलखुमतिर नि। अनि मोमो के मोमो पकाउनु भएको नि? के मोमो खानु भएको नि कमलाजीले? ओहो हो र भेज हो कि? ल ठिक छ, एकदम मिठो खानु भएछ कमलाजीले। हेर अनि कमलाजी, आजको दिनमा के गर्नुभयो? हजुर, कोदो रोप्नु भएको? ए, मलाई त एकजनाको मान्छेले त हाम्रो कमलाजीलाई त कोदो रोप्नै आउँदैन भन्ने कुरा पो सुनाउँदै हुनुहुन्थ्यो त। हाम्रो कमलाजीले त ढाट्नु भयो कि कसो
1: हो?
0: ल ठिक छ, त्यतिकै जिस्किएको मात्र होला, माइन्ड नगर्नु होला कमलाजी। एकदम गाउँ घरमा बसेपछि प्रायः सबैलाई कोदो रोप्नु त आइ नै हाल्छ। र हाम्रोतिर पनि कोदो रोप्दैछौँ, त्यतातिर सघाएपछि यता सुलखुमतिर पनि कोदो रोप्न आउने है कमलाजी। ल ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, एकदम मिठो कुराकानी भइ नै सकेको छ। र आज कुन गीत रोज हुन्छ कमलाजीले? ओके, हाम्रो कमलाजीको लागि पक्कै पनि यो गीत बस्ने इच्छा आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो खोट्याङबाट कमला लुङ्गेड्ने मगर, उहाँ भरि छुटिसक्नु भएको छ, एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरि हालो। हेलो नमस्ते। नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ? उदयपुरबाट सबिनाजी। सबिनाजीको हाल खबर के छ नि? हाम्रो पनि तपाईँहरूको माया अनि सासुपरले अहिलेसम्म एकदम ठिक ठाक छ भन्नु पर्दा सरिनाजी। अनि सरिनाजी, खाजा पनि भयो त? हाम्रो बाँकी छ भन्नु पर्ला सरिनाजी। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ हाम्रो कमलाजीले, सयोजनी पाहुनालाई भनी गीतको बोल रोजिसक्नु भएको छ। गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है।
2: बाई बाई दिदी।
0: ओके बाय बाय साथी रोधे उदयपुर बाट सलिना फरियार सलिना जी भने छुट्टी सक्नु भएको छ र अब चाहिँ हामी साथीको गीत रोजाई तर्फ नि जानेछौ है हाम्रो कमला लुङ्गेली मगर हाम्रो सलिनाजीको रोजाईमा पर्न सफल गीत रहेको छ संयोजनी पाउनलाई सकिन्छ कि सकिन्न भन्ने गीतको बोल रहेको छ जसमा आवाज बढ्नुभएको छ जति समाल र रोजिना रिमालका बासमा सबैको मिठो गीत रहेको छ यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो नै छोटो विश्राम जानेछौ विश्राम पश्चात फेरि प्रस्तुत हुने

0: खुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बर्ना संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्षर अनुभवी शिक्षकहरू द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: सूचना सूचना सूचना
1: टूट देखिए
0: यदि तपाईंको वर्षमा सम्मसात पोतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एचआरडीसी काभ्रे बनेपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर सोह्र सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अङ्कमा 9852055768
3: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: भने हामीले कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्राम लाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइसकेका छौ। फेरि पनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्नुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर एकदम खुल्ला रहेको छ, 97469970 लाइन कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईसँग मीठा मीठा कुराकानी गर्दै गीत सुन्दै सुनाउँदैछु हामी अगाडि बढ्नेछौ। है टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्कार, कहाँबाट हुनुहुन्छ? खोटाङ ऐसेलु खर्कबाट रोजिना तमाङ। रोजिना जी, अनि तपाईँको हाल खबर के छ नि? हाम्रो पनि एकदम ठिकठाक छ भन्नु पर्ला रोजिनाजी। अनि रोजिनाजी आजको दिनमा के गरेर बिताउनु भयो? स्कुल। अनि स्कुलमा आज के सिक्नु भयो नि रोजिनाजीले भन्न मिल्छ? ल ठिक छ त रोजिनाजी, पक्कै पनि एक्जाम त एकदम राम्रो भयो होला रोजिनाजीको। ल ठिक छ त, राम्रोसँग एक्जाम दिनु होला, शुभकामना। र रोजिनाजी अनि खाजा लिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्ला। अनि रोजिनाजीले खाजामा के लिनुभयो नि? आलु खानु भएको, आलु र खुर्सानी खानुभयो होला है सायद। एकदम मिठो हुन्छ आलु र खुर्सानी। ल ठिक छ त रोजिनाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज पनि गीत रोज हुन्छ रोजिनाजीले। ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्ने इच्छा आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके बाई बाई साथी हुनुहुन्थ्यो खोटा वैशिल खोजेको बाट रोजिनाजी हुनुहुन्थ्यो। रोजिनाजी पनि छुट्टी सक्नु भएको छ, एकदम मिठो गीत रोजेर छुट्टी सक्नु भएको छ। तिर्खो लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
1: हेलो, गुड आफ्टरनुन। नमस्ते दिदी।
0: गुड आफ्टरनुन, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? तपाईँको नाम एकपटक भन्नुहोस् न है। भावना मगर। अनि भावनाजी कार्यक्रममा पहिलो पटक सहभागी जनाउँदै हुनुहुन्छ? तपाईँलाई कार्यक्रम गीत गीतमा हार्दिक स्वागत छ है। ओके, आगामी दिनमा पनि यसरी नै सहभागिता जनाउनु होला अनि रेडियो सोलुसनलाई माया गर्नु होला है त। अनि भावनाजी, अनि के गर्नुहुन्छ तपाईँ? आजको दिन के गरेर बिताउनु भयो भावनाजीले?
1: आजको दिन
0: बसी बसाइ मात्र गर्नुभयो र?
1: हजुर,
0: दिनभरि बस्नु भएको?
1: बिहान
0: घाँस काटेर आएर त्यति साह्रो त बस्नु भएन नि त अन्त।
1: हजुर, हजुर भटमास रुम्दै बस्थे
0: र ए भटमास भनेपछि किन रुम्नु भएको बाँदर त्यतातिर अलिक धेरै आउँछ
1: ढुकुरलाई खाइदिन्छ नि दिदी
0: ओहो आजभोलिको साथी ढुकुर अलिक धेरै मात्रामा आउने गर्छ ल ठिक छ त नि खाजा त पक्कै पनि लिइसक्नु भयो होला भावनाजीले
1: हजुर दिदी खाजा लिइसकेको
0: खाजामा के लिनु भयो नि भावनाजीले ओहो मम खाने भयो र ल ठिक छ त एकदम मिठो खानु भएछ र कार्यक्रममा सहभागिता जनाउनु भएको छ हाम्रो रोजिनाजीले जुन हेरी तिमीलाई हेरौला भन्ने गीतको बोल रोजिसक्नु भएको छ गीत मार्फत आफ्ना नजिकका मन मुटु भित्रका साथीलाई सम्झन सक्नुहुनेछ है ओके बाई बाई नमस्ते नमस्कार साथी हुनुहुन्थ्यो खुटाङबाट भावनाजी हुनुहुन्थ्यो भावनाजी पनि छुटिसक्नु भएको छ र अब हामी रोजिनाजी र भावनाजीको रोजाईतर्फ नै जानेछौ जुन हेरी तिमीलाई हेरौला भन्ने गीतको बोल रहेको छ जसमा आवाज गर्नु भएको छ वाङदेव शेर्पाका आवाजमा सजेको मिठो गीत हामी एकैछिन सुनौ त्यसको साथ फेरि उपस्थित हुनेछौ

0: नमस्कार दिदी।
1: नमस्ते नमस्कार, सुमन जी बोल्दै हुनुहुन्छ? सुमन जी, अनि यो समयमा के गर्नुहुन्छ? घाँस काट्दै हामीलाई सुन्दै हुनुहुन्छ? ल ठिक छ त, अनि सुमनजीले खाजा लिनुभयो त? हाम्रो पनि बाँकी छ भन्नु पर्ला सुमनजी र सुमनजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन गीत रोस हुन्छ नि? ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्ने छ आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई। साथ हुनुहुन्थ्यो उदयपुरबाट सुमनजी हुनुहुन्थ्यो। सुमनजी पनि छुट्टी सक्नु भएको छ र टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार।
2: नमस्ते नमस्कार दिदी।
1: नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? उदयपुरको ताब्लेबाट सीतामगर। सीताजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ र सुमनजीले एकदम मिठो गीत रोजिसक्नु भएको छ। गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई। साथ हुनुहुन्थ्यो रिपोर्टबाट सीताजी र हामी चाहिँ अब गीततर्फ नै जानेछु। सीताजी, हाम्रो सुमनजीको रोजाइमा पढ्न सफल गीत रहेको छ, बुके फुल भिरेमा भन्ने गीतको बोल रहेको छ। एकदम मिठो गीत रहेको छ, जुन चाहिँ भर्खर भर्खर मात्र बजारमा उपलब्ध भएको छ। एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको दोस्रो अन्तिम विश्राम जानेछौँ। विश्राम पश्चात फेरि उपस्थित हुन्छौँ।

कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छु। सुन्दैनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुनिफिम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भने 97.49 को लाइन हुँदै चाहिँ आउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर चाहिँ एकदम खुल्ला रहेको छ। विशेष अहिलेको समयमा गाउँघरमा हुनुहुन्छ होला, कतिजना गाउँघरमा पनि हुनुहुन्छ होला। गाउँघरमा हुनुहुन्छ भने आज भोलिको समयमा एकदम धेरै कामको सिजन पनि रहेको छ र काम गरिदिनुहुन्छ होला, गोठालो मेला पाटतिर हुनुहुन्छ होला है। जस्तो सुकी अवस्थामा भए पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे र कार्यक्रमको अन्तिम अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ। र अवश्य पनि हामी गीततर्फ पनि जानेछौ है। एकदम मिठो गीत रहेको छ, फुल होइन भने एकदम गीतको बोल रहेको छ है। जुन चाहिँ नेपाली मुभी रोसबाट लेखेको मिठो गीत रहेको छ, यो मिठो गीत हामी एकैछिन सुनौ, त्यसपछि फेरि उपस्थित हुने।

भर्खरै मात्र महमैदा मिठो बिस सुनिने सकेका आँसु फुल होइन टा काडा हुने मिठो गीतको ओल रहेको थियो पक्कै पनि गीत सुनेर धेरैजना साथीले मनोरञ्जन त लिनुभयोलाई र अब हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ र कार्यक्रमको अन्तिम अन्तिम समयमा पनि हामी आइ नै सकेका छौँ। कार्यक्रमबाट बाई बाई भन्ने समयमा हामी आइ नै सकेका छौँ। साथीहरूको फोन आयो भने हामी लिन्छौँ, नभए पनि हामी कार्यक्रमबाट विदा माग्ने नै छौँ है। ए र बुझ्यो भने हामी कार्यक्रमबाट विदा माग्ने नै छौँ। आज धेरैजना साथीले कल गर्नुभयो, कल ट्राई गर्नुभयो, प्रयास गर्नुभयो, सहभागिता जनाउनुभयो, एकदम मिठो मिठो कुराकानी हुँदै चाहिँ कार्यक्रमबाट बाई बाई भन्ने समयमा पनि आइ नै पुगेका छौँ। र सम्पूर्ण श्रोतालाई विशेष गरिकन म हृदयको आभार, हृदयदेखि नै आभार प्रकट गर्न चाहे। आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुभयो सबैजनालाई विशेष गरिकन आभार प्रकट गर्दै र विशेष धन्यवाद दिन चाहन्छु। मेरो बन्दुकुटाकामा सबैको रेडियो सेट अनि मोबाइल शीर्षमा पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने चारदेखि मित्र सिर्की लमु शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै अन्तिममा पक्कै पनि एउटा मात्र गीत बाँकी नै रहेको छ। वीरताको चिन्ह भन्ने गीत रहेको छ है, जुन चाहिँ राष्ट्रिय भावले सजिएको मिठो गीत रहेको छ। यो मिठो गीतलाई छाड्दै आजको कार्यक्रम गीत गीतको बसाईबाट म कार्यक्रम प्रस्तुत रेवीका राई पनि बुझ्न चाहन्छु। नमस्कार।

0: सबै एसकेएमसीएसले हो हाम्रो पहिलो रोजाई।
1: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुसी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

जनहित में जारी संदेश पोषण युक्त खाने कुरा जीवन का रंग हरू पूरा मन माता की तन स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य

0: हत्केरी का दीदी यो नया घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी तिमी पनि कस्तो समनामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थुक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा बौता मिले जस्तै भयो नि दिदी। हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97630057484 र विवेक श्रेष्ठ 98628000। सुनु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सुनु खुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलु खुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलु खुम्बु आँखा उपचार केन्द्र सोलु खुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलु खुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलु खुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचारमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98528703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच समेरी सोलुखुम्बु।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले मधेस र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने रासुपा सांसदसँग बैठक बोलाउनु भएको छ। अहिले पाउने 5 बजेबाट सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सांसदलाई बैठकमा बोलाइएको हो। सुनसरी र मधेस क्षेत्रमा फैलिएको समस्याबारे छलफल गर्न वहाँले यो बैठक डाकेको बताइएको छ। वहाँले सबै सांसदलाई अनिवार्य उपस्थितिका लागि विशेष निर्देशन सहित सर्कुलर गरेर बैठक डाक्नु भएको छ, जसमा सांसदहरूलाई विशेष निर्देशन मार्गदर्शन र अपील गर्ने रासुपा संसदीय दलले जनाएको छ। गृहमन्त्री सुदन गुरूङ सुनसरी जानुहुने भएको छ। वहाँ प्रधानमन्त्री बालन शाहलाई भेटेर केही बेर अघि मात्रै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट निस्कनु भएको छ। लगत्तै सुनसरीका जनप्रतिनिधिहरूसँग समन्वय गरेर सुनसरी जान लागेको प्रधानमन्त्रीका प्रेस सहकर्ता सुरेन्द्र बजगाईले जानकारी दिनुभयो। गृहमन्त्री प्रधानमन्त्रीको सल्लाहपछि सुनसरी जाँदै हुनुहुन्छ बजगाईले भन्नुभएको छ। सुनसरीको देवानगंजमा भएको आइतबार राति भएको घटनामा गोली लागेर घाइते भएका अर्का एकजनाको उपचारका क्रममा ज्यान गएको छ। यो सँगै घटनामा ज्यान गुमाउनेको संख्या 2 जना पुगेको छ। यसअघि आइतबारको घटनामा देवानगंज तीनका 24 वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो। विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगंज गाउँपालिका तीनका 22 वर्षीय जयप्रकाश मेहताको आज ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटनामा गोली लागेर घाइते भएका अरू 8 जनाको विराटनगरकै न्यूरो विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घटनामा सुरक्षा कर्मीहरू सहित 20 जना भन्दा धेरै घाइते भएका थिए। सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द र विवादप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नु भएको छ। निर्मल निवास स्थित संवाद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा सुनसरीमा भएको आपसी द्वन्दका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलन गएकोमा वहाँले चिन्ता व्यक्त गर्नु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। जिम्बाब्वेमा भेटिएका 8 वर्ष अघि फेला परेको डायनासोरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत जिम्बाब्वे र दक्षिण अफ्रिकाका वैज्ञानिकहरूको संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दा डायनासोरको मेरुदण्डकरण हातखुट्टा र पञ्चाको हटेका अवशेषहरू भेटिएका छन्। अन्तिममा खेल समाचार। विश्वकपको फाइनलमा स्पेनसँगको हारपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुसन्धानात्मक कार्यवाही प्रक्रिया शुरू गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकायले फिफाले अमेरिकाको न्यूयोर्क न्यूजर्सी रंगशालामा भएको विश्वकप फाइनलपछि घटेको घटनाको छानबिन गर्न एक अनुसन्धानात्मक तथा आचार संहिता सम्बन्धी अभियोग नियुक्त गरेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038 5216 फोन वा soluwafm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई साँझ 7 बजेको सोलु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि soluwafm सुन्दै रहनुहोला। नमस्कार।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो। नसुने बहिनी, सुनि, डुकुम्बा नगरपालिका उडानुमा पाँचमा उनीहरूको शान्ति स्टोर एन्ड सप्लाई छ नि। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
3: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुन्ता नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरुनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु भुकुण्डा नगरपालिका पाँच सैनिरी सुनुखुम्बु।
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 034 200।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु।
5: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्दै वस्तु सेवाको मूल्य मात्रा म्यासपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्तिमा गरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: It's not the middle of the day, but it's not the middle of the day.

0: 説明書を何度も聞かせてください。
1: यह हिंसा बाटा बचन र बचाए यंचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यंचनी हिंसा को गुत्थीमा हुन सक्छन्। हिंसा सुनेकी असन्तोष साथीले परिचित नदीबाट प्रसूतिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पनि उनीहरूसँग तत्काल कुरा गराऊ। बालबालिकासँग नियमित सम्पर्क हुने गराऊ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुस्त प्रदेशद्वारा जनहितमा

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
1: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809904490 र 9833668418
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
5: बोर्ड राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
1: ए बाबु मन मेरो त हात खुट्टा अनुसार झन्झन गर्छ पिनासले हैरान बनायो मेरो पनि केटी हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक भयो तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त हामीसँगै
9: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843849852 9824417 18 9843449096 र 9861314472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोज्ने ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु
10: पैसा नियन्त्रण गर्नु यी सबै घरेलू हिंसा हुन्।
1: बुरा मैले त सोचेकै थिएन यो त घरभित्रका सामान्य कुरा होला भनेर।
10: होइन नि, घरेलू हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलू हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलू हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार मुख्य भन्दो
13: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखड़ा को मिलन सूचना।
14: हुंडा का विशेषता
15: जापानीज उच्च प्रवृत्ति उत्पादित
14: उत्कृष्ट माइलेज
15: राम्रो रिसेल मूल्य
14: टिकाऊ र भद्भदो
15: अफ रोड का लागि पनि उपयुक्त
14: BS6 तथा नयाँ नयाँ भर्सन बजार में लॉन्च भइरहेको
15: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
14: हाम्रा सेवाहरू
15: उखलढुङ्गा र खोटाङको डिक्टल बजारबाटै फाइनेन्स को सुविधा सहित हुंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
14: जुनसुकै मोडल का जेन्युइन पार्ट्स का साथै सर्भिसिङ सेवा
15: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
14: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
15: उपभोक्ताको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजाङ उखलढुङ्गा।
14: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842880300।

0: 싸우던 것이 속이 아주 아픈데 이유의 지사를 뜯고 우리가 뜯어서 뜯고 숨어들 싸우던 예티카드 깬다 가뜩고 부서리 예티콜로고 해명한 것이니 보라 예티카드 가뜩고 실사
1: 예, 이게 뭐요? 이거 안 왔던 나와요?
2: 뛰어노? 도저히 떨리거니? 어버터, 암라 두카카 딘 석히에. 케 석히노니? 강마 사락 바네파니 바사 이누 파라 반네 도아차? 라바리 숙마 석히 아이나?
1: 아이나, 피나 마이리 바주? 어버 가디 살리 바치, 아밀라인 소질이 없네, 오케? 한내 마드리 오이나, 암로 저스토 바치 파리오고 채드라마, 사르바즈니 디아타이트 바니 정리 바르차, 바니라, 아밀라니 마가노 바사차?
2: 사락 바네 마 케케네 바이알 사라. 저타바비 바토 카니칼리, 타리 케트마 포이르자나 칼리오, 파티라코 무랑코 다라파니 수키오, 아로 파니리나 두이간타 탈라코라마 포그노 파차, 바토 마트라 바이라 키가니.
3: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
4: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
3: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
4: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
4: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
3: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोक गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
3: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
5: नेपाल सरकार विज्ञापन अलिकति जत्न पाएको छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
6: चिन्ता किन गर्नुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
5: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सैतिस कहाँ कहाँ उपलब्ध छ नि
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न छोपी गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्कोज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375992222 98528820222 साथै 98010208095 मिस कल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
8: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
9: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
8: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
9: हो र के डेन्टल रे
10: एवरेस्ट डेंटल क्लिनिक सुलु दुतकुंड नगर पालिका पास बसंत बजार सलेरी सुलु खुम्बु
11: हाम्रा सेवाहरु
10: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
12: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टराइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
14: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
15: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
14: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द
15: ल अब आँखा खोल त
14: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सुन भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
16: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार खोला कामलाई नियोजित समर्थ छ
17: यहाँ साउजी को हुनुहुन्छ यता
18: बोलाउनुहोस्
17: रेडियोमा बाल बालिकालाई स्तम्भमा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
18: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
17: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
18: हिँड्नुहोस् होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमुर्की लागि गरेको त्यो यसो नगरौँ न हजुर
19: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
20: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
21: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुनु
0: बाबा मैले आज स्कुल जाने मन छैन आज जाने नि है
11: होइन
0: यतिकै जाने मन लागेन
11: यतिकै पनि हुन्छ
0: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ सरले कुट्नुहुन्छ
11: कुरा त्यस्तो थियो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
22: नमस्ते कति टाइमले पाल्नु भयो
11: आज रिनाले सम्झाउन भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
22: ओहो हो र हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
23: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
24: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुकियो
25: ए के भो दौडिदिई पो आइस त
24: भाइ हामीले पाएको त्यो बाटोको छक्का अर्को पार्टीले आफ्नोमा पारे
25: अनि को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
21: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ छिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुमोदित खुम्बु नगरपालिका पाँच सलेरी सुलुखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्दर हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्छा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोड पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0358203389 0358203060 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सलिरी सुनखुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त होइन सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन

0: सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
1: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: धूम्रपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
3: मलाई मुखले घाँटेको क्यान्सर छ बाँचेर पनि मलाई तुल्य भयो म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो धूम्रपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं
1: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
6: दिनु भएन औषधि हालेको
5: नहुन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिस हाल्ने
6: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
5: हेर्नुहोस् दाई यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
6: विषादीले धेरै जोखिम हुन्छ
5: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
6: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
5: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
6: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
7: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
7: सचेत बनाऊ
8: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड सुप्रभात गुरुआमा
0: बस आज हामी के विषयमा छलफल गर्छौ
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्
10: पालै पालो भन त सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्छ

0: पर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
2: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
2: हो खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
2: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार सेनसेनिका दिदी।
4: नमस्कार नमस्कार। बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन हो। एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलोभन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: यता नआउ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुनु सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: जेसुकै भन, म 6 दिन चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
7: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
8: हो तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: नेपाल
9: सरकार विज्ञापन बोर्ड।
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
10: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
10: नेपाल सरकार विज्ञापन हो।
11: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश:
12: पोषणयुक्त खानेकुरा जीवनका रङ्गहरू पूरा, मनमा ताजी
11: जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।

0: তারা ফল আলো ধরে দুঃখ দিও তিন বছর কে মিগো ভাই ডাক্তার
1: অনি কে খানু ভয় থিও আব আর্তিনু পর্দন উপচার হচ্ছে
0: মানে মাত্র হয় না ডাক্তার ঘরবাড়ি সবাই বিরামি ছ দশা লাগে ডাক্তার
1: ঝাড়া পখালা দশা হইন यो त फोहोरको कारण हुन्छ घर वरिपरि सफा राख्नुपर्छ चफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चफी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सोध्नुहोस् त म हेर्छु अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले छाया पखालाबाट बस्न सकिन्छ है त
0: हवस् डाक्टर साहब
2: नेपाल सरकार विज्ञापन आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
3: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दल व्यवस्थापन कार्यविधि 2082 भन्दैमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना दल सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्ने हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखि हुन अनुरोध गर्नेछ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.np हेर्न सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
2: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल
4: मरे के हो
1: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नै सक्दिन
4: कस्तो नेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्रस दिनबाट पो बाटो काटेको
1: अरे हेर त धन्य हेर्नु तिनीहरूले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्नु केही ठेगान छैन
4: क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
5: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: होइन ए कान्छा गीत गाउँदै कता हिँड्ने
8: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
7: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
8: मेरो त मत छैन यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
7: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चेकमा जापानी भाषा पढ्ने अनि जापान जाने
8: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
2: ओडिन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कममास ल्याएका वा कम जीपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
8: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुँदैछ
2: सुनेकान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहालेका छन्
8: दिदी म त हिजो ओडेन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
9: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओडेन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौतला काठमाडौँ सम्पर्क 98550179 र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चारहन चिचेपाटी काठमाडौँ
0: गरेको छैन नि म्याडम
1: ल जन्मदर्ता नभए त विद्यालय भर्न हुँदैन नि
0: मलाई त थाहा नै थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड यदि तपाईँको दशामा चौमसाप कोइताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सेन्सनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क हुनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 9853-055-768
9: बालदर्पणमा
5: साथी भजेन्द्र बस्नेत सँगै मदन पौड्यालको स्वागत छ नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
9: सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो सांसद राष्ट्रपति पूर्व राजा लगायत तथा संयुक्तताको लागि आह्वान प्रधानमन्त्री शाहले आजै राष्ट्रको नाममा सम्बोधन गर्ने
5: मध्यवृत्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन पीड़ितहरूको सामूहिक आमरण अनशन 3रो दिन पनि जारी लघुवित्त क्षेत्रमा पुनर्संरचना र ब्याज दर पुनरावलोकन गर्नुपर्ने विज्ञको सुझाव
10: आम नागरिकको वित्तीय स्रोत मात्रको कम बढाउनको लागि अवलम्बन गर्नुपर्ने रणनीतिमा पनि राष्ट्रको भूमिका अहम छ।
9: स्वास्थ्य कर्मीको दुई दिने हड़तालका कारण आज अस्पतालको ओपीडीमा भीड़, वर्षायाममा संक्रामक रोगबाट बस्न खानपान र सरसफाईसँगै लामखुट्टे र टोकाईबाट बस्न डाक्टरको सुझाव।
11: सन् 2028 चिपको अभाव लगिने सामसङको अनुमान, मेमोरी चिपको मूल्य बढ़दा कम्पनीलाई फाइदा भए पनि फोन युनिटलाई नोक्सान।
9: र भारतीय क्रिकेटर रहानेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए।
12: मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
13: हो। ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, चक्षुको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
12: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
14: फोन 0 96 3 33 4 93 5 55।
11: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुनसरीको कप्तानगंज र दिवानगंजमा आइतबार राति भएको हिंसात्मक घटनापछि मधेशका विभिन्न जिल्ला अशान्त बनेका छन्। झडपमा गोली लागेर अस्ति आइतबार ओम प्रकाश मेहताको ज्यान गएको थियो भने घाइते भएका दिवानगंज 3 का 22 वर्षीय जय प्रकाश मेहताको आज ज्यान गएको जिल्ला प्रहरीकारले मोरङले जनाएको छ। सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरे पनि स्थानीय बासिन्दा त्यसप्रति स्वस्थ हुन सकिरहेका छैनन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेन वा गृहमन्त्री सुदन गुरूङ आफ्नै घटनास्थलमा पुगेर वा स्थानीय बासिन्दासँग संवाद गरेर सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने माग स्थानीय बासिन्दाले राखेका छन्। यसैबीच देशमा तनाव बढ़दा समेत प्रधानमन्त्री र गृहमन्त्री गुमनाम बसेको भन्दै संसद र सर्वदलीय बैठकमा व्यापक आलोचना भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा, एमाले, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश संकटमा हुँदा प्रधानमन्त्रीले संवाद र सहकार्यप्रति व्यवस्था गरेको आरोप लगाउनुभयो। यस्तै कांग्रेसका सांसद वासना थापा र एमाले नेत्री पद्मा आर्यले संकटका बेला राष्ट्रको मनोबल सम्हाल्नुको साटो सरकार त्रास सिर्जना गर्नेतिर लागेको टिप्पणी गर्नुभयो। यसअघि हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकमा पनि कांग्रेसका सभापति गगन थापा लगायत शीर्ष नेताहरूले राजनैतिक संवादबाट समस्याको समाधान खोज्न अग्रसरता नदेखाएको भन्दै सरकारको आलोचना गर्नुभएको थियो। घटनापछि मध्यरातमा सामाजिक सञ्जाल मार्फत संयमताको अपील गर्नुभएक प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङले संसद वा नागरिक समक्ष उपस्थित भएर स्पष्ट जवाब दिनुभएको छैन। यस्तो गम्भीर स्थितिमा सरकारले तत्काल राजनैतिक संवाद शुरू गरी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने चौतर्फी माग उठेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले अहिले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार तराई मधेसमा जारी घटनाक्रमबारे राष्ट्रका नाममा उहाँले सम्बोधन गर्न लाग्नु भएको हो। यसैबीच गृहमन्त्री सुदन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहता सुनसरी पुग्ने क्रममा हुनुहुन्छ।
9: यसैबीच सिरहाको गोल बजारमा आज गोली लागेर एकजनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्गमा टायर बालेर सड़क अवरूद्ध गरेर प्रदर्शन गरिरहेका सिरहाको औरही गाउँपालिकाका 15 वर्षीय गणेश यादवको ज्यान गएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार कसले चलाएको गोलीबाट ज्यान गएको भन्ने खुल्न सकेको छैन। गोल बजारमा अर्का एकजनालाई पनि गोली लागेको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजार क्षेत्रमा आज दिउँसो 2 बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। घटनापछि प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा प्रदर्शन जारी रहेका छन्। प्रदर्शनकारीहरूले गोल बजारमा रहेको एबी मलमा आगजनी गरेका छन्। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले 3 वटा पालिका महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुरको महानगरपालिकाका सबै वडा, लक्ष्मी मिलन गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद मिटेलले जानकारी दिनुभयो। आज दिउँसो 3:30 बजेदेखि अर्को आदेश जारी 9 दिनसम्मको लागि कर्फ्यू आदेश जारी गरेको प्रशासनको विज्ञप्तिमा भनिएको छ। सुनसरी घटना लिएर जनकपुर र आसपासको क्षेत्रमा बिहानदेखि प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश जारी गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले पनि वीरगंज महानगरपालिका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा 5 जना वा त्यो भन्दा बढ़ी मानिस भेला हुन, प्रदर्शन गर्न लगायत काम गर्न पाइँदैन भने कर्फ्यूमा घर बाहिर हिड़डुल गर्न समेत रोक लगाइन्छ।
5: राष्ट्रिय सुरक्षा परिषदको बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्ने सबै सुरक्षा निकाय तथा सरकारवाला बीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले सुनसरी घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ़ बनाउने निर्णय गरेको हो। शाह प्रधानमन्त्री बनेपछि आज पहिलो पटक राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको हो। बैठकमा देशको पछिल्लो सुरक्षा अवस्थाका साथै गएको साउन 10 गते सुनसरीमा भएको घटनाको सम्बन्धमा छलफल भएको थियो। बैठकमा राजनैतिक दल, स्थानीय सरकारवाला र सुरक्षा निकायको एकीकृत प्रयासबाट सुनसरीको अवस्था सामान्यकरणतर्फ उन्मुख भएको ब्रिफिङ भएको छ। भविष्यमा यस्ता प्रकारका घटनाहरू दोहोरिन नदिने सुरक्षा निकाय र सम्बन्ध पक्षहरूबीच निरन्तर संवाद र समन्वयमा कायम गरिने निर्णय भएको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो। बैठकले प्राकृतिक विपदका घटनाहरूमा खोज उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र समयमै परिचालन गर्न सरकारवाला निकाय बीचको समन्वयलाई सुदृढ़ तुल्याउने निर्णय समेत गरेको छ।
9: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका मधेसका सांसदहरूले सभापति रवि लामिछानेलाई भेटेर गृहमन्त्री सुधन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्। सुनसरीबाट शुरू भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरूङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्। सभापति लामिछानेले पछिल्लो घटनाक्रम संवेदनशील भएको बताउनु भएको छलफलमा सहभागी सांसदले बताएका छन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष शाहले गृह प्रशासन प्रति आइरहेका प्रश्नहरू गम्भीर रहेको बताउनुभयो। पार्टी सभापति रवि लामिछानेसँग मधेसका राष्ट्रपाका सांसदहरूले भेटेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा नेता झाले गृहमन्त्री सुदन गुरूङ आन्दोलनबाट त्यो स्थानमा पुगेको बताउँदै सड़कबाट गृह प्रशासनको बारेमा आइरहेको प्रश्न गम्भीर रहेको बताउनु भएको हो। सुनसरी घटनामा राज्यको तदारूकता पर्याप्त नभएको राष्ट्रपा पूर्व प्रवक्ता समेत रहेका झाको ठहर छ। सुनसरीबाट विस्तार हुँदै गएको घटनाले जनकपुर पनि असुरक्षित रहेको भन्दै मेरा झाले परिस्थिति अप्ठ्यारो देखिरहेको बताउनु भएको छ।
5: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवामगंज गाउँपालिका, कप्तानगंज लगायतका क्षेत्रको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भातृत्व र राष्ट्रिय एकता कायम गर्न अपील गर्नुभएको छ। उहाँले आज एक अपील मार्फत सदैदेखि रहिआएको मेलमिलाप, सामाजिक तथा धार्मिक एकता हाम्रो पहिचान र परम्परा भएका उल्लेख गर्नुभएको छ। उहाँले घटनाको सत्य तथ्य छानबिन गरी दोषी उप कड़ा कार्यवाही गर्न र आउँदा दिनमा यस्ता घटना दोहोरिने नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन पनि आग्रह गर्नुभएको छ। यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। पछिल्लो हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले सामाजिक सद्भावको पक्षमा उभिन सबै पक्षसँग अपील गर्नुभएको हो। यस्तै सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द र विवादप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले पनि दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। निर्मल निवास स्थित संसद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा पूर्व राजा शाहले सुनसरीमा भएको आपसी द्वन्दको कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा चिन्ता व्यक्त गर्नुभएको उल्लेख छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल तर्पणमा लघुवित्त पीड़ितहरूको समस्या र समाधानका उपाय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
14: एमडीएल सर्वसुलभ आवास कर्जा
15: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
16: आधार दर में मात्र 0.5% प्रीमियम भाव
17: विशेषता 2 करोड़ सम्म को कर्जा सुविधा
16: घर तथा अपार्टमेंट खरीद घर निर्माण तथा मरम्मत संहार करना
17: 25 वर्ष सम्म को बचिलो कर्जा अवधि
16: न्यून सेवा शुल्क न्यून ब्याज दर
17: संपूर्ण शाखाबाट कर्जा प्रवाह
16: थप जानकारी को लागि आज आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
17: शर्तहरू लागू हुनेछ
18: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ तिनजेल हामीले सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो सांसद राष्ट्रपति पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान प्रधानमन्त्री शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने सुरक्षा निकाय तथा सरकारवाला बीच समन्वयलाई थप प्रभावकारी बनाउने राष्ट्रिय सुरक्षा परिषदको निर्णय सिरहा धनुषा र पर्साका विभिन्न ठाउँमा कर्फ्यू तथा निषेधाज्ञा लगायतका खबर प्रस्तुत गरौं
19: नेपाल दर्पणमा अब बाँकी प्रसंग काठमाडौँको माइती घरमा अस्ति मंगलबारदेखि सामूहिक आमरण अनसन शुरू गरेका लघु वित्त पीड़ितहरूले आज तेस्रो दिन पनि जारी रहेका छन् उनीहरूले सर्वोच्च अदालतको परमाधीश बमोजिम लघु वित्त पीड़ितका 3 मध्ये असहमति सहित प्रतिवेदन तत्काल कार्यान्वयन गर्न विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी आचार संहितामा आधारित वित्तीय प्रणाली लागू गर्न माग गरेका छन् यस्तै गरी सुकुम्बासी मजदूर र किसानलाई बिना ब्याज ऋण उपलब्ध गराउन आवश्यक क्षमताका आधारमा काम र दाम उपलब्ध गराउन र निजी तथा वित्तीय संस्थाहरूको अन्त्य गरी समाजवादी अर्थव्यवस्था कायम गर्न माग गरेका छन् माग पूरा नभएसम्म आन्दोलन र अनसनलाई निरन्तरता दिने लघु वित्त तथा वित्तीय शोषण विरूद्ध संघर्ष समितिले जनाएको छ यसअघि वार्तापछि आन्दोलन स्थगित भए पनि सहमति कार्यान्वयन नभएको भन्दै फेरि आन्दोलन पुनः शुरू भएको हो लघु वित्त पीड़ितहरूको आन्दोलन पटक पटक दोहोरिनुको मूल कारण के हो भनेर साथी महेश केवालीले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी अधिकृत नरबहादुर थापालाई सोध्नु भएको छ
20: अहिले नेपालको आर्थिक अवस्था राम्रो छैन जीवन यापन अत्यन्त कठिन भइराखेको छ दोस्रो कारण के लाग्छ भने बजारको ब्याज दर अत्यन्त न्यून अवस्थामा पुगेको छ वाणिज्य ब्याङ्कहरूले त 4-5% कर्जा दिइराखेको अवस्था चाहिँ छ तर यो लघु वित्त सहकारीमा अझै पनि 12-13% भन्दामाथि ब्याज दरको अवस्था छ वाणिज्य ब्याङ्कको डोमेनमा रहेका ऋणहरू उनीहरूले अत्यन्त सस्तोमा ब्याज पाउने तर लघु वित्तीय संस्थाहरूको हकमा सहकारीको हकमा यो कुरा लागू नहुने राजनीतिक प्रभावको कारणले पनि यो आन्दोलन तीव्रता भएको र अर्को महत्वपूर्ण कारण के छ भने यो लघु वित्तीय संस्थाहरू पनि एकदम निर्मम भए जस्तो लाग्छ कुनै ऋणले ऋण किन्न सकेन भने बिजेपी गर्ने खालकासम्म नाफा कमाउने मान्न अलिकति संवेदनशील नभएको कारणले पनि यो ब्याक फायर गरेको हुन सक्छ
5: सर्वोच्च अदालतले चाहिँ परमादेश नै जारी गरिसकेको अवस्थामा पनि सरकारले चाहिँ कार्यदलको प्रतिवेदन सार्वजनिक नगरेको र सहमति कार्यान्वयन नगरेको देखिन्छ यसमा सरकारको ढिलासुस्तीको कारण चाहिँ के हो जस्तो लाग्छ हजुरले
20: यसको हेर्ने निकाय भनेको राष्ट्रबैंक नै हो त्यस प्रकारको इनिसिएटिभ नभएर नै उत्कुश मुकुशको वातावरण आएको जस्तो मलाई लाग्छ यो क्षेत्रको पूर्ण संरचना जस्तै प्रादेशिक विकास बैंक स्थानीय विकास बैंकको अवधारणामा नेपाल गइहाल्नुपर्छ आम नागरिकको वित्तीय स्रोत माथिको पहुँच बढाउनको लागि अवलम्बन गर्नुपर्ने रणनीतिमा पनि राष्ट्रको भूमिका अहम छ कर्जा माथिको पहुँचको चाँजो चाँजो मिलाउने काम त राष्ट्र बैंकै हो
5: पीड़ितहरूले उठाएका माग मध्ये चाहिँ तत्काल सम्बोधन गर्न सकिने र दीर्घकालीन रूपमा हेर्नुपर्ने माग चाहिँ के के जस्तो लाग्छ हजुरले
20: संस्थागत संस्थाहरूले माग गरेर र अब भनौँ न अघि तरलता जुन ब्याङ्क वाणिज्य ब्याङ्कमा रहेको छ त्यो चाहिँ ग्रामीण क्षेत्रमा जाने प्रबन्ध बढ्ने हो भने अन्तकालमा त समस्या समाधान नै होला तर मध्यकाल र दोकालमा भोलिका दिनमा 2-4 वर्षपछि यो समाधान हुन्छ
5: सरकार र पीड़ित पक्षभित्र अब कस्तो प्रक्रियाबाट यो विवाद टुङ्गोमा पुर्याउन सकिन्छ भने
20: अब सरकारले त अब उनीहरूको पीड़ालाई त सम्बोधन गर्नु पर्ने नै हाल्यो भोलि ब्याज दर वाणिज्य ब्याङ्कको भन्दाखेरि उच्च छ अब हामी सरकारले प्रश्न गर्नु पनि किन भयो यसको समाधानको उपाय के हो किन वाणिज्य ब्याङ्क भन्दा तीन प्रतिशत भन्दा माथि मात्रै त्यो ब्याजरमा किन दिन सकिँदैन भनेर उसले सोध्नु पर्ने हुन्छ सम्बन्धित निकायलाई लघु वित्त वित्तीय संस्थाको समस्या के हो ती संस्थाहरू सही रूपमा सञ्चालन छन् कि नाफाकै पछाडि दौडिराखेका छन् सामाजिक उद्देश्य र उनीहरूको भागका कुराहरूमा कसरी सन्तुलन मिलाउन सकिन्छ ताकि उनीहरूले उच्च नाफा कमाएर गरिब उनीहरूको शोषण पनि नगरून् यति संस्थाहरू पनि जीवित रहन् ताकि उनीहरूले वित्तीय संस्थामा योगदान दिइराखुन् भन्ने खालको सन्तुलनकारी भूमिका सरकारले निभाउनु पर्छ जस्तो मलाई लाग्छ।
19: उहाँहरू नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी अधिकृत नरबहादुर थापा यसैबीच आन्दोलनरत लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वर्मीले समिति गठन गर्नुभएको छ। आज मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको समक्षमा वार्ताको लिए गठन गर्नुभएको हो। समितिको सदस्यमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राम पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव रहेको समितिले आज आन्दोलनरत लघु वित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने अर्थ मन्त्रालयले जनाएको छ।
3: स्वास्थ्य कर्मीको आन्दोलनका कारण हिजो र अस्ति बन्द रहेका अस्पतालको ओपीडी सेवा आजदेखि नियमित भएको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका चिकित्सकमाथि कुटपीट भएको विरोधमा नेपाल चिकित्सक संघले देशभर अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै दुई दिन आन्दोलन गरेको थियो। अस्ति र हिजो अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामीहरू त्यत्तिकै फर्किन बाध्य भएका थिए। हिजो सरकार र नेपाल चिकित्सक संघले पाँच बजे सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता भएको हो। आजदेखि चिकित्सकहरू नियमित सेवामा फर्किए छन्। दुई दिन बन्द रहेको ओपीडी खुलेपछि अस्पतालमा बिहानीदेखि बिरामीको भीड़ बढ़ेको छ।
19: यति बेला बर्खा सँगै आउने बाघले पहिरो र डुबानका कारण खानेपानीका स्रोत दूषित भई झाडा पखला हैजा आउ टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम तीव्र रूपमा बढ़ेको छ। यस्तै उच्च तापक्रम र आर्द्रताका कारण लामखुट्टेको वंशवृद्धि भई डेंगी र मलेरिया फैलिएको छ भने घाँस र झाड़ीमा पाइने किर्णबाट सर्निस्कृत टाइफसको जोखिम पनि उच्च छ। जलवायु परिवर्तनका कारण अनियन्त्रित वर्षा र गर्मी बढ़दा यस्ता भाइरस जीवाणु तथा फंगसले संक्रमण फैलाउन मदत पुगेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। यस मौसमी प्रदूषणले गर्दा कान नाक र घाँटीको संक्रमणका साथै छाला सम्बन्धी रोगका बिरामी पनि अस्पतालमा बढ़न थालेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टिकुका निर्देशक डाक्टर अनुप वास्तवलाई बताउनुभयो। उहाँका अनुसार यस्ता जोखिमबाट जोगिन सबै पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, बाहिरको खुल्ला र बासी खाना नखान तथा खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। यस्तै डेंगीबाट बस्न घर वरिपरि पानी जम्न नदिने, पानीका भाँडा छोपेर राख्ने र राति सुद्धा झुनको प्रयोग गर्ने बानी गर्नुपर्छ।
3: राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदको सिफारिशमा प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा 245 को उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा मोरङका मान बहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको हो। त्यस्तै ओखलढुङ्गाका गुरूप्रसाद वाग्ले र काठमाडौँका डाक्टर राजीव सुब्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको छ। कार्की, वाग्ले र सुब्बाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
19: प्रतिनिधि सभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। आज बसेको बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। साथै प्रतिनिधि सभाका पूर्व सदस्य गोपाल मान श्रेष्ठको निधनमा शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। यी सँगै सभामुख डुल प्रसाद अर्यालले प्रतिनिधि सभाको अर्को बैठक पाँच दिनपछि अर्थात साउन 19 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित गर्नुभएको हो।
3: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संसदले बनाएको कानून सरकारले फेसबुक स्ट्याटसबाट हटाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ। आज राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनु भएको हो। दाहालले राष्ट्रिय सभाले मेहनत गरेर पास गरेको आर्थिक विधेयकलाई फेसबुकबाट उठ्याउँदा राष्ट्रिय सभाको अस्तित्वमाथि समेत प्रश्न उठेको बताउनुभयो। सभाले पास गरेर पठाएको आर्थिक विधेयक एउटा फेसबुक स्ट्याटसले काट्न मिल्छ कि मिल्दैन भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल फेसबुक मार्फत शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता कर खारेज गरिएको उल्लेख गर्नुभएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
21: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
22: जमिनका ढाँचाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
21: पहिरो का पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
22: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र डीटीएच के बाद जिस हो
1: देशों खुशी को कनेक्शन
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमांडू में पायल्स फिस्टुला फिसर लगायत का रोग दैनिक विशेषज्ञ द्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सक द्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
2: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं फोन 01-4110-6690
3: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
4: स्वस्थ विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। शेयर बजार लगातार चौथो दिन घटेको छ। शेयर बजार परिषद निफ्टी आज 16.29 अङ्कले घटेर 2672.58 बिन्दुमा झरेको छ। निफ्टी 4 दिनमा 62 अङ्कले घटेको छ। आज सबै समूहको उपसूचक घटेकामा विकास बैंक जलविद्युत समूह 1% धेरै उडान लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। 4.2 अर्ब रूपियाँ कारोबार भएकोमा आज 337 कम्पनीको 75,48,000 किता शेयर 3.38 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: राहदानी विभागले आजदेखि विद्युतीय राहदानी सम्बन्धी सेवा 2 सिफ्टमा सञ्चालन गर्न थालेको छ। दक्षिण कोरियामा रोजगारीको लागि रोजगार अनुमति प्रणाली पीएस अन्तर्गत आवेदन दिने चाप बढ़ेसँगै पासपोर्ट लिनेको पनि भीड़ बढ़ेको र विभागले आजदेखि साउन 22 गतेसम्मका लागि 2 सिफ्टमा सेवा सञ्चालन गरेको हो। विभागको सूचना अनुसार अब 2 सिफ्ट गरेर 7 बजेदेखि राति 9 बजेसम्म सेवा उपलब्ध हुनेछ। सार्वजनिक विदा हुने शनिबार र आइतबार पनि विभिन्न 10 बजेदेखि दिउँसो 4 बजेसम्म सेवा दिने राहदानी विभागले जनाएको छ। अहिले काठमाडौँको त्रिपुरेश्वरको राहदानी विभागमा पासपोर्ट दिनेको भीड़ लागेको छ। दक्षिण कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन राहदानी अनिवार्य हुने भएकोले पछिल्लो 1 हप्तादेखि राहदानी सेवामा सेवा गराएको चाप बढ़ेको विभागले जनाएको छ।
6: सरकारले आजदेखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने हरेक नेपाली कामदारका लागि विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नु पर्ने व्यवस्था लागू गरेको छ। अबदेखि श्रम स्वीकृति लिने प्रक्रियामा कामदारले आफूले विदेशमा गर्नुपर्ने कामको प्रकृति जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट उल्लेख भएको विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। यसअघि वैदेशिक रोजगारीका लागि पेश गर्ने कागज पत्रमा कामको शीर्षक मात्र उल्लेख हुने गरेको थियो। तर अब कामदारले वास्तवमा कुन प्रकारको काम गर्नुपर्ने दैनिक जिम्मेवारी के हुने आवश्यक सिप कार्यस्थलको अवस्था तथा रोजगारदाताले तोकेको कार्यक्षेत्र समेत स्पष्ट खुलाएको जब डिस्क्रिप्सन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
5: डाक्टर गोविन्द केसीबीच भएको सहमतिको विरोध गर्दै निजी मेडिकल कलेजहरूले स्नातकोत्तर तह अर्थात एमडीएमएस अध्ययनरत विद्यार्थीलाई दिँदै आएको स्टाइपेन्ड अर्थात काम गरे बापत दिइने मासिक जीवन निर्वाह भत्ता वा छात्रवृत्ति रकम रोकेका छन्। एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आजैदेखि लागू हुने गरी मासिक 48,737 रूपियाँ बराबरको स्टाइपेण्ड रोक्ने निर्णय गरेको हो। सरकारले डाक्टर केसीसँग निजी कलेजमा एमबीबीएस

0: शिशुसहित सातजना वन कर्मचारी स्थानीय समूहले नियन्त्रणमा लिएर झन्डै छ सात घण्टा बन्द बनाएको थियो।
1: आज मानव बेचबिखन विरूद्ध विश्व दिवस विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइएको छ। सन् 2013 डिसेम्बर 18 तारीकमा राष्ट्रसंघीय महासभाले मानव बेचबिखन विरूद्ध विश्व दिवस घोषणा गरेपछि सन् 2014 हरेक वर्ष जुलाई 30 दिवस मनाउन थालिएको हो। मानव बेचबिखन रोकथाम पीड़ितको संरक्षण तथा अन्तर्देशीय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले यो दिवस मनाउन शुरू गरिएको हो। यस वर्ष दिवस ठगीको जालभित्र थुनिएका मूल नाराका साथ मनाइएको छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियाली प्रविधि दिग्गज सामसङ इलेक्ट्रोनिक्सले विश्वभर देखिँदै आएको चिपको अभाव सन् 2028 लगिने अनुमान गरेको छ। रोयटर्सका अनुसार चिप बिक्रीबाट हुने नाफामा झण्डै 200 गुणाभन्दा धेरै वृद्धि भएसँगै सामसङले यो अभाव अझै केही वर्ष कायम रहने संकेत गरेको हो। सामसङको यो भनाइले एआई प्रविधिमा ठूला कम्पनीहरूको खर्च घट्न सक्ने र त्यसले बजार सुस्त बनाउने भन्ने लगानीकर्ताको चिन्ता थोरै घटाइदिएको छ। सामसङ कार्यकारी उपाध्यक्ष जेजुन किमका अनुसार विश्वका शीर्ष 5 डेटा सेन्टर कम्पनीसँग दीर्घकालीन आपूर्ति सम्झौता भइसकेको छ भने अन्य 5 ठूला कम्पनीसँग पनि सम्झौता अन्तिम चरणमा पुगेको छ। 5 वर्ष अवधिका यी सम्झौताहरूले कम्पनीको 60-70% क्षमता ओगट्नेछन्। आर्थिक तर्फ सेमी कन्डक्टर विभागले सन् 2026 दोस्रो त्रैमासिकमा 61.70 अर्ब अमेरिकी डलर अर्थात 93.77 अर्ब रूपियाँ भन्दा बढ़ी सञ्चालन नाफा कमाएको छ। तर चिपको मूल्य काँसिएपछि सामसङकै मोबाइल युनिट भने मार्न परेको छ। यो त्रैमासमा कम्पनीको मोबाइल विभागले 48.72 करोड़ घाटा बेहोर्न परेको छ।
1: अफ्रिकी देश जिम्बाब्वेमा 8 वर्ष अघि फेला परेको डायनोसरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत जिम्बाब्वे र दक्षिण अफ्रिकाका वैज्ञानिकको संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दा डायनोसरको मेरुदण्ड करण हातखुट्टा र पंजाको हड्डीका अवशेषहरू भेट्टाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डायनोसरको भएको जनाएको छ। अध्ययन प्रतिवेदन अनुसार झण्डै 21 करोड़ वर्ष पुरानो यो डायनोसर 4.5 मिटर अर्थात 15 फिट लामो रहेको अनुमान छ। अनुसन्धान टोलीका प्रमुख डाक्टर पल बेलेटका अनुसार यो डायनोसर पूर्ण रूपमा हुर्केपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा संक्रमणबाट बचेको संकेत अवशेषमा देखिएको छ। यसअघि दक्षिणी अफ्रिकाभरि एउटै खालका डायनोसरहरू मात्र पाइन्थ्यो भन्ने मान्यता रहेकोमा यो नयाँ खोजले त्यस बेला पनि फरक फरक पारिस्थितिकीय प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि गरेको छ। वैज्ञानिकहरूले अफ्रिकाको प्रागैतिहासिक इतिहासबारे अझै धेरै रहस्यहरू खुल्न बाँकी रहेको बताएका छन्।
0: नेपाल दर्पणमा अब खेल खबर। भारतीय क्रिकेटर अजिंक्य रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। 38 वर्षका क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्मेटबाट सन्यास लिएका सामाजिक सञ्जाल मार्फत घोषणा गरेका हुन्। रहाणेले भारतका लागि 85 टेस्ट 90 एकदिवसीय र T20 अन्तर्राष्ट्रिय क्रिकेट खेले 20 टी20 अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। उनले टेस्टमा 12 शतक सहित 5077, एक दिवसीयमा 3 शतक सहित 2962 र टी20मा 1 अर्धशतक सहित 375 रन बनाएका छन्। रहाणेले पछिल्लो पटक सन् 2023 जुलाईमा वेस्ट इण्डिजसँगको टेस्ट क्रिकेट खेलेका थिए। उनको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धि मध्ये एक भनेको सन् 2020-21 अस्ट्रेलिया भ्रमणका क्रममा भारतलाई ऐतिहासिक 2-1 टेस्ट श्रृंखला जिताउनु हो। यस जीतको भन्दा उल्लेखनीय पक्ष भनेको एडिलेडमा भएको पहिलो टेस्टमा 36 रनमा अल आउट भएपछि रहाणेको कप्तानीमा भारतीय टोलीले गरेको शानदार पुनरागमन हो। रहाणे विदेश भ्रमणका क्रममा भारतका लागि भरपर्दा मध्यक्रमका ब्याटर थिए। उनले घरेलु मैदानको तुलनामा विदेशमा धेरै टेस्ट खेलेका छन्।
1: खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
0: संसदीय घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त। ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो। सांसद राष्ट्रपति पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान। प्रधानमन्त्री शाहले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने।
1: उत्तर पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन। पीड़ितहरूको सामूहिक आमरण अनशन तेस्रो दिन पनि जारी। लघुवित्त क्षेत्रमा पुनर्संरचना र ब्याजदर पुनरावलोकन गर्नुपर्ने विज्ञप्ति सुझाव।
0: स्वास्थ्य कर्मीको 2 दिन हड़तालका कारण आज अस्पतालको ओपीडीमा भीड़। बर्खायाममा संक्रामक रोगबाट बस्न खानपान र सरसफाईसँगै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरको सुझाव।
1: सन् 2028 चिपको अभाव नमुने सामसङको अनुमान। मेमोरी चिपको मूल्य बढ्दा कम्पनीलाई फाइदा भए पनि फोन युनिटलाई नोक्सान।
0: र भारतीय क्रिकेटर रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी गजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्नु।

श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन तामाङ भाषामा कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

जसो योजाले नानाङ दगु तिनी यङ चुरङ जम्मुलिङ रे चिबमुला तुरी लाङङ आज्याबा ताम गादिसे प्लिङ ममुला चु जम्मुलिङ रे यङसे सेमले सन्दुष्ट लसे चिखम्बा आरे तिनी चुरङमा जम्मुलिङ रे ज्याबल लसी चिबारी यङदा सान्दी यङबारी ज्याबल लसी चोबारी जेमला सन्दोकला लागिरी परमेश्वर वचन यङसे यङदा लोपमुना थेबन्दा नाछा यङ सान्जुगे बोर्गे

रोगादी तुगेदाङ घ्याम्छे रङ्गेला घाँछ कोर्गी ताम पाङ्गे मान्छे परमेश्वर सेवाला लागिरी रङ्गेला सहयोग मान्छे रिला खेजा दिग हिन्न विषम रङ्गेला प्रार्थनालाई सहयोग दिन बेटी मान्छे आशा लाभमुला रङ्गेला चु जदाबा बेटीदा मान्छे परमेश्वर मिन्दी किन्छेला मुला

0: रत्न पात छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भन्या बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी

0: बोक्ने डिनर छँदै छ नि।
1: यो कहाँ किन्न पाइन्छ अनि पास्टर साइजेस कहाँ कहाँ उपलब्ध छ नि?
0: यो नेपालभर अवस्थित सबै हुन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पास तथा सर्भिस समेत सबै सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ड्याङ बनाउन, केरा लगाउन, हिलो बनाउन समेत यो टिलरबाट मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखा ढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखा ढुङ्गा। फोन 0375902222 98528880222 साथै 98010208095 मिसकल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।
3: आया आया भनेर पो बसेछ त। बिरामी हो क्या हो?
4: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
3: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
4: हो र के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
7: गुरु, आज मेरो जन्मदिन हो, याद त छ नि?
8: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल, आँखा बन्द गर त।
7: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
8: ल, अब आँखा खोला त।
7: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालगाडी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोनी दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सल्लेरी, सोलुखुम्बु।
9: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोला खाँदै मेजर सर्वोच्च छ।
10: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
11: किन खोज्नु भएको होला हजुर?
3: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
11: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
11: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उमेरकै लागि गरेको, यसो नगर्नु हजुर।
2: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
12: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
13: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
14: नमुना दुधकुण्ड आयल फर्म स्टोर, सुनु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुनिखुम्बु।
15: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
16: होइन,
15: यतिकै जाने मन लागेन।
16: यतिकै पनि हुन्छ?
15: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ, सरले हुन्छ।
16: कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
17: नमस्ते, कति टाइम निकाल्नु भयो?
16: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
17: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
15: हस् म्याडम।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
18: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
19: दिदी, छिमको सुन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
18: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
19: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
20: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
21: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809990094 र 9833668418।
22: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु।
20: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
23: जंगल को छूना घर आंगन पर निभू।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: बाउ जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिनँ
5: मलाई मुखले घाँटेको क्यान्सर छ बाँचेर पनि म मलाई तुङ्गे भयो
7: म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य स्वास्थ्य समस्या देखियो
8: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकताको आवाज
1: सुन एफएम 101.2 मेगाहर्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: Studio time.
0: It's 7 p.m. Start to start with.
4: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलुदुतको नगरपालिका 5 सोलुखुम्बु

0: नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोलेफेम 110.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.sulefin.com बाट संसारभर एक साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलो समाचार लिएर आइपुग्यौ सरस्वती पुरीसँगै अंजु कार्की
1: सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू
0: सगरमाथामा जलवायु संकट गहिरिँदै अनुभवी आर्मीलाई मात्र अनुमति दिन आर्मी पासाङ दावा शेर्पाको सुझाव कृषि ज्ञान केन्द्र सुलुखुमले कृषि विकास कार्यक्रम मार्फत गर्यो 98% भन्दा बढ़ी बजेट खर्च
1: सुलुखुमुमा सम्बन्ध विच्छेदका मुद्दा बढ़्दो थुनुवा मुद्दा छरछेउट दरमा सुधार सोलुखुम्बुका भूकम्प पीड़ितको राहत अलपत्र पुल र विद्युत समस्याबारे सांसद गीता गुरूङद्वारा संसदमा सरकारको ध्यानकर्षण
0: शान्ति सुरक्षा स्वतन्त्रता र महँगीका विषयमा सरकारसँग सांसद प्रकाश सिंह कार्कीको स्पष्ट जवाफमा संसारी घटनापछि विभिन्न जिल्लामा फैलिएको तनावका कारण मृत्यु हुनेको संख्या 3 पुग्यो
1: संसारीमा दुवै मृतकका परिवारलाई भेट्दै गृहमन्त्री गुरूङ प्रतिनिधि सभा बैठक 5 दिनका लागि स्थगित संसारी भनुषा र सुधामा कर्फ्यू प्रस्तावमा निषेधाज्ञा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्दै
0: खोप सम्बन्धी विश्वव्यापी संस्था गाविका लागि 60 करोड़ डलर निकासा गर्ने अमेरिकाको घोषणा अमेरिका र साउदीले इरानमा गरेको आक्रमणमा देशसेनाको मृत्यु
1: र भारतका भरपर्दा ब्याटर रनानेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए
2: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
4: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 038520129 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: सगरमाथामा जलवायु परिवर्तनको असर तीव्रताका साथ बढ़दै गएकाले आर्मन अनुमति संख्यात्मक सीमितता भन्दा पनि आर्मीको अनुभव र योग्यताका आधारमा दिनुपर्ने धारणा 31 पटक सगरमाथाको सफल आर्मन गरिसक्नुभएका कीर्तिमानी आर्मी पासाङ दावा शेर्पाले व्यक्त गर्नुभएको छ अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईसँगको कुराकानीमा उहाँले हिमाली क्षेत्रको मोर्चामा हिमपातको समय र आर्मन मार्गमा आएको परिवर्तनले जोखिम निम्ताइरहेकाले युरोपको एक्सप्लोर अमेरिका को डेनाली र अफ्रीका को किलिमंजारो जस्ता हिमाल चढ़िसकेका अनुभवी आरोहीलाई प्राथमिकता दिँदा आरोहण थप सुरक्षित र व्यवस्थित हुने बताउनु भएको छ। पछिल्ला वर्षमा पहिला हिउँदमा हुने हिमपात सेप्टेम्बर र अक्टोबर जस्ता अफ सिजनमा हुन थालेको सन् 1996 पछि गत सिजनमा पनि भारी हिमपातले खुम्बु क्षेत्रको जनजीवनका साथै आरोही र स्थानीयमा डर बढ़ाएको उहाँले बताउनु भएको छ। साथै खुम्बु हाइस्कलको बाटो पनि वर्षा जारी रोलाङमा तर्फको खुल्ने गरेकोमा अहिले मुन्चेपट्टिबाट खुल्न थालेको र हिमनदी पग्लेर बरफ कमजोर हुने तथा चिराहरू बढ़ने खतरा मार्ग परिवर्तन र अस्थिरता देखिएको पासिङ दावाले उल्लेख गर्नु भएको छ। वैज्ञानिक अध्ययनहरूले पनि सगरमाथा क्षेत्रमा हिउँको आवरण घट्दै गएको र तापक्रम वृद्धिसँगै हिमपातको स्वरूप बदलिएको देखाएका छन्। आरोहीको चाप बढ़दै जाँदा भेद व्यवस्थापन मुख्य चुनौती बनिरहेको सन्दर्भमा सन् 2026 करिब 500 आरोही आरोहण अनुमति जारी हुने राजस्व संकलन उच्च स्तरमा पुगेको छ। अनुभवी आरोहीको सहभागिताले दुर्घटनाको जोखिम घटाउन मदद पुग्ने उहाँको तर्क छ। यसैबीच नेपाल सरकारले पर्वतारोहण नियमावलीको छैटौं संशोधन मार्फत 8000 मीटर भन्दा अग्ला हिमालमा एकल आरोहणमा रोक लगाउनका साथै रेलको शुल्क समेत वृद्धि गरेको छ। नयाँ व्यवस्था अनुसार वसन्त ऋतुमा नेपालको सामान्य दक्षिण मार्गबाट सगरमाथा आरोहण गर्ने विदेशी पर्यटकले रोयल्टी शुल्क प्रति व्यक्ति 15,000 अमेरिकी डलर पुगेको छ। यसअघि यस्तो शुल्क 11,000 डलर रहेको थियो। यस्तै शरद ऋतुको शुल्क 5,500 डलरबाट 7,500 डलर पुर्याइएको छ भने हिउँद र मनसून मौसमको शुल्क 2,750 डलरबाट बढ़ाएर 3,750 पुर्याइएको छ। नेपाली आरोहीका लागि पनि वसन्त ऋतुको सामान्य मार्गको रेलटी शुल्क 75,000 रूपियाँबाट बढ़ाएर 1,50,000 रूपियाँ पुर्याइएको छ। सन् 1953 तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेपछि नेपालतर्फबाट करिब 7,000 आरोहीले सगरमाथाको चुचुरोमा पाइला राखिसकेका छन्। तर जलवायु परिवर्तन बदलिदो मौसम र बढ़दो आरोही चापका कारण विश्वकै अग्लो हिमालको भविष्यमा नयाँ चुनौती थपिँदै गएको आर्मी तथा विज्ञहरूले बताउँदै आएका छन्।
1: कृषि ज्ञान केन्द्र सोलुखुम्बुको विनियोजित बजेटको खर्च स्थिति समग्रमा उत्साहजनक देखिएको छ। कार्यालयका प्रमुख दुर्गा बहादुर तिरुवाका अनुसार गत आर्थिक वर्ष 2082 राशिमा स्वीकृत प्रमुख चारवटा शीर्षक अन्तर्गत विनियोजन गरिएको बजेटको ठूलो हिस्सा उपयोग भई बजेट कार्यान्वयनमा सकारात्मक प्रगति हासिल भएको हो। कृषि विकास कार्यक्रमतर्फ 10,00,000 रूपियाँ बजेट विनियोजन गरिएकोमा 9,89,293 रूपियाँ खर्च भई 98.93% वित्तीय प्रगति हासिल भएको छ, जसमा 10,707 रूपियाँ मात्र बचत हुन पुगेको छ। त्यसै गरी अर्को 94,62,000 रूपियाँ विनियोजित कृषि विकास कार्यक्रममा 16,42,704 रूपियाँ बाँकी राख्दै 78,19,596 रूपियाँ खर्च भएको छ, जसको वित्तीय प्रगति 82.64% पुगेको छ। संघीय सशक्त अनुदान अन्तर्गत संचालित राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रममा पनि उल्लेखनीय प्रगति देखिएको छ। यस कार्यक्रमका लागि विनियोजित 10,10,000

प्राप्त विवरण अनुसार आर्थिक वर्ष 2081-82 में सम्बन्ध विच्छेदका कुल 108 मुद्दा दर्ता भएका थिए। तीमध्ये 89 मुद्दा खर्चित भई 20 मुद्दा बाँकी रहेको थियो। यसै आर्थिक वर्ष 2082-83 में भने यो संख्या बढेर कुल 122 मुद्दा दर्ता भएको थियो। दर्ता भएका 122 मुद्दा मध्ये 900 मुद्दाको सफलतापूर्वक खर्चित भइसकेको छ भने 30 मुद्दा खर्चित हुन बाँकी रहेको छ। अदालतका न्यायाधीशा नवीन प्रसाद गुप्ताका अनुसार दुवै आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्दा जिल्ला अदालतमा परेका मुद्दाहरू मध्ये सम्बन्ध विच्छेदका मामिलाका मुख्य चुनौतीका रूपमा देखिएको छ। यद्यपि अदालतले समस्या समाधानमा मेलमिलाप नियमित खर्चित प्रक्रियालाई निरन्तर दिँदै सर्वसाधारणलाई छिटो छरितो न्याय निरूपण गर्न सक्रियता देखाउँदै आएको छ। यसैबीच जिल्ला अदालत सुलुखुमा दर्ता भएका थुनुवा मुद्दा पर्ने खर्चित प्रक्रियाले निरन्तरता पाएको छ। आर्थिक वर्ष 2081-82 थुनुवा मुद्दातर्फ 50 लगत रहेकोमा 30 मुद्दा खर्चित भई 20 बाँकी रहेको थियो। यसै आर्थिक वर्ष 2082-83 पनि थुनुवा मुद्दातर्फ कुल लगत 50 नै रहेकोमा 31 मुद्दा खर्चित भई 19 मुद्दा बाँकी रहेका छन्। अदालतले विवाद समाधानका लागि मेलमिलाप पद्धतिलाई प्राथमिकता दिँदै आएको छ। आर्थिक वर्ष 2081-82 मेलमिलाप प्रक्रिया मार्फत 11-18 समग्र मेलमिलापका आधारमा 61 मुद्दा खर्चित गरेको थियो। यसै गरी आर्थिक वर्ष 2082-83 8-18 समग्र मेलमिलापतर्फका माध्यमबाट 53 मुद्दाको समाधान गरिएको छ। दुवै आर्थिक वर्षको तुलनामा गर्दा अदालतमा परेका मुद्दा मध्ये सम्बन्ध विच्छेदका मामिला मुख्य चुनौतीका रूपमा देखिएको छ। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गीता गुरूङले आफ्नो गृह जिल्ला सोलुखुम्बुका नागरिकहरूले भोगिरहेको गम्भीर समस्याहरूप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सदनलाई सम्बोधन गर्दै उहाँले विक्रम सम्वत 2072 विनाशकारी भूकम्प पश्चात पुननिर्माणका लागि राज्यले दिने भनेको दोस्रो किस्ताको रकम अझैसम्म भूकम्प पीड़ितहरूले नपाएको गुनासो गर्नुभयो। सोलुखुम्बुका जनताले उक्त रकम कहिले र कसरी पाउँछन् भन्ने बारे उहाँले सरकारसँग स्पष्ट जवाबको माग गर्नु भएको छ। यसै गरी सोलुखुम्बुकै थुङदुत्कौशी गाउँपालिकामा पर्ने बाँदे पुल र बक्खुघाट पुलको ठेक्का लागेको वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नभएकोमा उहाँले आपत्ति जनाउनुभयो। निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीहरू खामपाचे निर्माण सेवा र महादेव खिम्पी निर्माण सेवाको घोर ढिला सुस्तीका कारण स्थानीय नागरिकहरू खुट्टाङको बाटो हुँदै शास्तिपूर्ण यात्रा गर्न बाध्य भइरहेको उहाँको भनाई छ। साथै हाल सोलुखुम्बुमा झ्याप झ्याप बत्ती जाने समस्याले गर्दा त्यहाँका सर्वसाधारण नागरिक आर्जित भइरहेको विषय पनि उहाँले संसदमा उठाउनुभयो। सभामुख मार्फत उहाँले भूकम्प पीड़ितको बाँकी रकम तत्काल वितरण गर्न अनुपत्र अवस्थामा रहेका बाँदे र बक्खुघाट पुलको निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न तथा विद्युतको समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय र सरकारवाला निकायहरूसँग जोड़दार माग गर्नु भएको छ। यसैबीच प्रतिनिधि सभाको बैठकमा सांसद प्रकाश सिंह कार्कीले सरकारको कार्यशैली शान्ति सुरक्षा अभिव्यक्ति स्वतन्त्रता र बजार महँगीका विषयमा कड़ा आपत्ति जनाउँदै गम्भीर प्रश्न उठाउनु भएको छ। सुनसरीको कप्तानगंजमा भएको दुखद घटनामा ज्यान गुमाएका युवा ओम प्रकाश मेहताप्रति श्रद्धांजलि अर्पण गर्दै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। उक्त घटनाको निष्पक्ष र सत्य तथ्य छानबिन गरी दोषीमाथि कड़ा कार्यवाही गर्न क्षेत्रमा सामाजिक सद्भाव कायम राख्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन उहाँले सरकारसँग माग गर्नुभयो। संसदमा बोल्दै सांसद कार्कीले नेपाली कंग्रेसका सभापति गगन कुमार थापाको निवास र प्रमुख संसार गृहको गेट अगाडि देखिएको शंकास्पद गाड़ी पार्किङको प्रसंगलाई लिएर पनि सरकारको नियतमाथि गम्भीर प्रश्न उठाउनु भएको छ। क्रेनको सहायताले हटाइएका ती गाड़ीहरूलाई सामान्य जरिवानामा छाडिनु र पछि सरकारकै जिम्मेवार मन्त्रीले प्रयोग गरेर महाधिवेशनमा जानुले घटनाको पछाडि ठूलो शंका पैदा गरेको उहाँको भनाई छ। यो विषय केवल सवारी पार्किङको सामान्य मामिला मात्र नभई प्रश्न गर्ने नागरिक हक स्वतन्त्र अभिव्यक्ति र विधिको शासनमाथि तर्साउने नियतले गरिएको कड़ा प्रहार भएको उहाँले दावी गर्नुभयो। ओखलढुङ्गामा स्क्रब टाइफस संक्रमणका बिरामीको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। आर्थिक वर्ष 2082-83 साउनदेखि

0: हालसम्म जिल्लामा 149 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ। कार्यालयको तथ्याङ्क अनुसार संक्रमित मध्य 80 जना महिला र 59 जना पुरूष रहेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष 2182 तुलनामा दोब्बर भन्दा बढ़िरहेको स्वास्थ्य कार्यालयका महामारी रोग फोकल पर्सन राकेश पटेलले जानकारी दिनुभएको छ। पालिकागत विवरण अनुसार सबैभन्दा धेरै सिद्धिचरण नगरपालिकामा 26 जनामा संक्रमण पुष्टि भएको छ। मोलुङ गाउँपालिकामा 40, सुनकोशीमा 21, माने भन्जाङमा 18 र चिसङ्खु गढीमा 12 जनामा संक्रमण पुष्टि भएको छ। स्क्रब टाइफस मुसामा पाइने सानो किरणाको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग रहेको छ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोगका मुख्य लक्षणमा 81 उच्च ज्वरो आउनु, टाउको अत्याधिक दुख्नु, हल्का खोकी लाग्नु, आँखा रातो र चेप्रा आउनु, शरीर तथा जोर्नी दुख्ने गर्छ। यस्तै ढाडा कम्मर बढ़ी दुख्नु, माइन्डे टोकेको स्थानमा कालो तथा सानो घाउ देखिनु तथा केही समयपछि छाती र ढाडमा रातो बिमिरा आउने लक्षण देखा पर्छ। सुनसरी घटनापछि विभिन्न जिल्लामा फैलिएको तनावका कारण मृत्यु हुनेको संख्या 3 पुगेको छ। तत्सम्प्रति सुनसरीको कप्तानगंजमा उत्पन्न झडपका क्रममा सुरक्षा कर्मीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको थियो। सोही घटनामा घाइते अर्को युवाको बिहिबार विराटनगरमा मृत्यु भएको घोषणा गरिएको छ। सोही घटनाको विरोधमा सिधामा भएको प्रदर्शनमा अर्का एक युवाले पनि आज ज्यान गुमाएका हुन् पछिल्लो घटनासँगै ज्यान गुमाउनेको संख्या 3 पुगेको हो। आइतबार राति सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजका 24 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। सोही घटनामा गम्भीर घाइते भएका अर्का 22 वर्षीय युवा जयप्रकाश मेहताको बिहिबार उपचारकै क्रममा विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको हो। त्यस्तै सुनसरी घटनाको असर अन्यन्त्र सर्दा सिधामा पनि बिहिबार अर्का एक युवा गणेश यादवको ज्यान गएको छ। प्रहरीले चलाएको गोली लागेर औरही दुईका अन्दाज 20 वर्षीय यादवको मृत्यु भएको सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभएको छ। विराटनगरमा सद्भाव रैलीको आयोजना गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर स्थित मोरङ उद्योग व्यापार संघको हलमा आयोजना गरेको सर्वदलीय बैठकले सदैवदेखि हिन्दू र मुस्लिम समुदाय बीचको सामाजिक एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउने कार्य निन्दनीय भएको निष्कर्ष निकाल्दै शुक्रबार सद्भाव रैलीको आयोजना गर्ने निर्णय गरिएको छ। कार्यक्रममा उपस्थित सहभागीहरूले सामाजिक र धार्मिक सद्भाव कायम गराउन तथा शान्ति सुरक्षालाई थप मजबूत बनाउन सुरक्षा निकायहरूलाई सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। सो सर्वदलीय बैठकले सामाजिक र धार्मिक सद्भाव कायम गराउन शुक्रबार सद्भाव रैली आयोजना गरिने र त्यसमा सबैको सहभागिता रहने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिनुभएको छ। सर्वदलीय बैठकमा सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, धार्मिक संगठनका प्रतिनिधि, उद्योगी व्यवसाय र युवाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले जिल्ला प्रशासन कार्यालय मोरङले मठ, मन्दिर, मस्जिद र अन्य ठाउँमा राखिएका माइक, लाउड स्पिकर बाहिर बसाउन निषेध गरिएको स्वागत गरेका थिए। शेयर बजार लगातार चौथो दिन घटेको छ। शेयर बजार परिसूचक निप्से आज 16.29 अंकले घटेर 2672.58 बिन्दुमा झरेको छ। निप्से 4 दिनमा 62 अंकले घटेको छ। आज सबै समूहको उपसूचक घटेकोमा विकास बैंक र जल विद्युत समूह 1% भन्दा धेरैले उयालो लागेको छ। आज 206 कम्पनीको शेयर घटेकोमा 59 बढ़ेको छ। यस्तै 11 कम्पनीको शेयर भने घटेको छैन। कालिचोक हाइड्रो पावरको शेयर 15% घटेको छ। समग्रमा बजार ओह्रालो लागेको दिन एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। गृहमन्त्री सुदान गुरूङ यस संसदीय घटनामा ज्यान गुमाएका दुवै व्यक्तिको परिवारलाई भेट्ने भएका छन्। गृहमन्त्री गुरूङ आज सुनसरी जाँदै हुनुहुन्छ। मन्त्री गुरूङले गत साउन 10 गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओम प्रकाश मेहता र सोही झडपमा घाइते भए उपचारको क्रममा आज मृत्यु भएका जय प्रकाश मेहताका परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यको निर्णय अनुसार गुरूङसँगै स्वास्थ्य मन्त्री निशा मेहता पनि सुनसरी जाँदै हुनुहुन्छ। सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो। केही बेर अघि तराईका घटनाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह गृहमन्त्री सुदान गुरूङबीच छलफल भएको थियो। उक्त छलफलपछि गृहमन्त्री गुरूङ सुनसरी स्थित देवानगंज गाउँपालिका 3 स्थित कप्तानगंज जान लाग्नु भएको उल्लेख गरिएको छ। यसैबीच सुनसरीको देवानगंज गाउँपालिका कप्तानगंजमा भएको हिंसात्मक घटनापछि त्यसको प्रभाव मधेशका अन्य जिल्लामा समेत परेको छ। घटनाको विरोधमा धनुषाको जनकपुर, सिराहाको गोरबजार तथा सुनसरीको देवानगंज र कप्तानगंज लगायतका स्थानमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी नै गरेको छ। स्थानीय प्रशासनले सुनसरीमा साउन 11 गतेदेखि लगाएको कर्फ्यू देवानगंज स्थित महेन्द्र राजमार्ग आसपास तथा इनरुवा बजार क्षेत्रमा विस्तार गरेको छ। यस्तै जनकपुरमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले बिहिबार दिउँसो 3:30 बजेबाट अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद वैद्यले जनकपुर धाम उपमहानगरपालिकाका सबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगरराई नगरपालिकाका क्षेत्रका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले पनि बिहिबारबाट लहान गोलबजार चोकुवा क्षेत्रमा पनि कर्फ्यू आदेश जारी गरेको छ। प्रदर्शन हुन सक्ने आशंकामा पर्साको वीरगंजमा बिहिबार निषेधाज्ञा जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहिबार साँझ 5 बजेबाट भोलि शुक्रबार बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। यता प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नु भएको छ। बिहिबार राष्ट्रको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नु भएको उल्लेख गरिएको छ। प्रतिनिधि सभाको बैठकमा अध्ययनका लागि स्थगित भएको छ। बिहिबार बसेको बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। सभामा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले स्वीकृत गरेको हो। साथै सभाले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपाल मान श्रेष्ठको निधनका शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। यो सँगै सभामुख गुरू प्रसाद अरियालले प्रतिनिधि सभाको अर्को बैठक यही साउन 19 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित गर्नुभएको हो। अब देश बाहिरका समाचार। संयुक्त राज्य अमेरिकाले खोप सम्बन्धी विश्वव्यापी स्वास्थ्य गाभीका लागि 60 करोड़ अमेरिकी डलर निकासा गर्ने घोषणा गरेको छ। यद्यपि अमेरिकाले यस कोष मार्फत विश्व स्वास्थ्य संगठन डब्ल्यूएसओले पाउँदै आएको आर्थिक सहायता भने रोकिदिएको छ। राष्ट्रसंघीय निकाय डब्ल्यूएसओका लागि ठूलो आर्थिक धक्का मानिएको छ। अमेरिकाकी विदेश मन्त्रालय र स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तीमा संयुक्त राज्य अमेरिकाले गाभी मार्फत विश्व स्वास्थ्य संगठनलाई कुनै पनि अमेरिकी सरकारी रकम उपलब्ध नगराउने कुरा स्पष्ट पुष्टि गर्छ भनिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वास्थ्य तथा मानव सेवा मन्त्री रोबर्ट केकिन डी जुनियर तथा विदेश मन्त्री मार्को रुबियोलाई अमेरिकी सहयोग निरन्तरताका लागि गाविससँग सुधारका शर्तमा वार्ता गर्न दिएको निर्देशन अनुरूप यो निर्णय जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ। अमेरिका र साउदी अरेबियाले संयुक्त रूपमा इराकका सह प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तीमा 20 इराकी लड़ाकू मारिएका छन्। आक्रमणमा परिवर्तीजना घाइते भएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ। अमेरिका र साउदीले इराकमा सक्रिय इरान समर्थित लड़ाकू समूहहरू विरूद्ध आक्रमण गरेका हुन्। केही दिन यताको शान्तिपछि इरानले जोर्डन स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी गरेको छिप्यासो प्रहारले व्यापक क्षति भएको बताइएको छ। जोर्डनको सेनाले भने आज बिहान प्रहार गरिएका पांचवटा छिप्याक्ष निष्क्रिय पारी खारी लिएको दावी गरेको छ। आक्रमण समय बढ़्दो तनाव बीच हर्मो जलमार्गको आवत जावत व्यवस्थापन बारे विवाद झन चर्किएको छ। भारतीय क्रिकेटर अजिया रहानबेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ। 38 वर्षीय क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्मेटबाट सन्यास लिएको सामाजिक सञ्जाल मार्फत घोषणा गरेका हुन। रहानबेले भारतका लागि 85 टेस्ट र 90 दिवसीय टी20 अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। उनले टेस्टमा 12 शतक सहित 5077, एक दिवसीयमा 3 शतक सहित 2962 र टी20मा 1 अर्ध शतक सहित 375 रन बनाएका छन्। रहानबेले पछिल्लो पटक सन् 2023 जुलाईमा वेस्ट इण्डिजसँगको टेस्ट क्रिकेट खेलेका थिए। उनको खेल जीवन तीसरी भन्दा ठूलो उपलब्धि मध्ये एक भनेको सन् 2020 र 21 अस्ट्रेलिया भ्रमणका क्रममा भारतलाई ऐतिहासिक 1-2-1 को टेस्ट श्रृंखला जिताउनु रहेको छ। यस जितको सबैभन्दा उल्लेखनीय पक्ष भनेको एलिडेडमा भएको पहिलो टेस्टमा 36 रनमै अलग भएपछि रहानेको कप्तानीमा भारतीय टोलीले गरेको शानदार पुनरागमन रहेको थियो। रहाने विदेश भ्रमणका क्रममा भारतका लागि भरपर्दा मध्यक्रमका ब्याटर रहेका थिए। उनको घरेलु मैदानको तुलनामा विदेशमा धेरै टेस्ट खेलेका छन्। खेल खबर मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सगरमाथामा जलवायु संकट गहिरिँदै अनुभवी आर्मीलाई मात्र अनुमति दिन आर्मी पासन दावा शेर्पाको सुझाव। कृषि ज्ञान केन्द्र सोलुखुमले कृषि विकास कार्यक्रम मार्फत गर्यो 98% भन्दा बढी बजेट खर्च। सोलुखुम्बुमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दो। थुनुवा मुद्दा फर्सेड गर्नमा सुधार। सोलुखुम्बुका भूकम्प पीड़ितको राहत। अलपत्र पुल र विद्युत समस्या बारे सांसद गीता गुरूङद्वारा सरकारको ध्यानाकर्षण। शान्ति सुरक्षा स्वतन्त्रता र महंगीका विषयमा सरकारसँग सांसद प्रकाश सिंह कार्कीको स्पष्ट जवाफमा। सुनसरी घटनापछि विभिन्न जिल्लामा फैलिएको तनावका कारण मृत्यु हुनेको संख्या 3 पुग्यो। सुनसरीमा दुवै मृतकका परिवारलाई भेट्दै गृहमन्त्री गुरूङ। प्रतिनिधि सभा बैठकमा अनशनका लागि स्थगित। सुनसरी भनुषा र सिधामा कर्फ्यू। प्रस्तावमा निषेधाज्ञा। प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्दै खोप सम्बन्धी विश्वव्यापी संस्था गाभीका लागि 60 करोड़ डलर निकास गर्ने अमेरिकाको घोषणा। अमेरिका र साउदीले इराकमा गरेको आक्रमणमा विश्वनाथको मृत्यु। र भारतका भरपर्दा ब्याटर रहानेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए। अवस्थ साँझ 7 बजेको सोलो समाचारबाट समाचार शाखाका सहकर्मीसँगै सरस्वती पुरी र अन्जु कार्की विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलो समाचार लिएर फेरि आउनेछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित पैसा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-07-91-97-65-97-104। सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु। सड़क प्रयोग गर्दा ध्यान दिउ। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: विशेषज्ञको सुझाव
1: कसको कमी हो कहाँ ल्याप्चर भयो भन्नु भन्दा पनि रिसले बदलाको भावनाले अगर डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैन।
0: लुम्बिनीमा एमाले नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने राहदानी बनाउनेको भीड़ बढ़दो अब दुई शिक्षक विदाको दिन पनि सेवा दिइने राहत शिक्षकलाई सेवाबाट हटाए देशव्यापी आन्दोलन गर्ने चेतावनी
2: हामीले सूचनाबाट संरक्षण गर्दै सबै देशभरिका 40,000 शिक्षकलाई हामी एक हुँदैछौ एक हुनुपर्छ।
0: र एएफसी एसियन कप छनौटमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय।
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: धार्मिक र सामाजिक सहिष्णुता जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता मीडिया र आम संचार माध्यमले तथ्यमा आधारित जिम्मेवार र संयमित सूचना सम्प्रेषण गर्नुपर्छ। अपुष्ट सूचना उत्तेजक भाषा र द्वेष फैलाउने सामग्रीले समाजलाई थप विभाजित बनाउने जोखिम बढ़छ। त्यसैले सत्य सन्तुलन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सद्भाव सहिष्णुता र विश्वासको वातावरण निर्माण गर्न संचार क्षेत्रको मुख्य दायित्व हो। संतोष गन्धर्वबाट
4: संसदीको दिवानगंजमा भएको हिंसात्मक घटना

0: निषेधाज्ञा जारी गरिएको छ। सिंगाको गोल बजारमा दुई पक्ष बीच भएको झडपमा करिब 20 वर्षीय गणेश यादवको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। यति बेला धनुषाका चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा खटिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुटेलले सीआईएमसँग बताउनुभयो।
1: बिहानदेखि नै केही प्रदर्शनकारीहरू झण्डा झण्डा भएर चाहिँ टायरहरू बाल्ने पसल बन्द गराउँदै हिँड्ने यस्ता गतिविधिहरू भएका थिए अनि पछि त्यो क्रमशः बढ्दै गएर चाहिँ तोडफोड हाँक्दै जस्तोसम्म पनि हुन सक्ने अवस्था भएपछि यहाँको स्थानीय प्रशासनले स्थानीय प्रशासनले 28 बजेदेखि 3:30 बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेका छौँ र हामीले जनकपुर उपमहानगरपालिका क्षेत्रका सबै 25 वडा नगराइन नगरपालिकाको नगराइन चोकदेखि उत्तरतर्फ त्यसै गरी लक्ष्मीनिया गाउँपालिकाको लक्ष्मीनिया चोकदेखि दक्षिण त्यसै गरी पूर्व पश्चिमका 4 जिल्ला तोकेर चाहिँ कर्फ्यूको आदेश जारी गरेका छौँ र कर्फ्यूको आदेश जारी भएपछि 4 सुरक्षा निकायहरू फिल्डमा खटेका छन् र अहिले धनुषाको र जनकपुर क्षेत्र र समग्र धनुषा जिल्लाकै शान्ति सुरक्षा व्यवस्था सामान्य भएको अवस्था छ।
0: उता दिवानगंजमा घटनामा

0: व्यवस्था कायम राख्न नागरिकलाई समानता अपनाउन समेत आग्रह गरेको छ। संसदीको दिवानगंजबाट फैलिएको दुई समुदाय बीचको हिंसात्मक गतिविधि रोक्न सड़कदेखि सदनसम्म आवाज उठेको छ। विपक्षी दलहरूले सामाजिक सद्भाव जोगाउन सरकार गम्भीर हुनुपर्ने र निष्पक्ष छानबिन गर्नुपर्ने र नागरिकलाई सुरक्षा प्रतिज्ञा दिनुपर्ने माग गरेका छन्।
1: प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी र मधेसका विभिन्न जिल्लामा फैलिएको दुई समुदाय बीचको झडप तत्काल रोक्न सरकारको ध्यान आकर्षण गराएका छन्। विपक्षी दलहरूले बढ़दो असुरक्षाले नागरिकमा त्रास फैलिएको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घटनाको छानबिनको माग गर्दै सामाजिक सद्भाव कायम गर्न सरकारले आवश्यक पहल चाल्न आग्रह गर्नुभयो।
2: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गर्न सदनको ध्यान आकर्षण गराएको छ। प्रमुख सचेतक बासना थापाले घटनाको निष्पक्ष छानबिन हुन्छ भन्ने नागरिकमा सरकारले भरोसा दिनुपर्ने माग गर्नुभयो।
3: सरकारको पहिलो दायित्व नागरिकको जीवनको रक्षा गर्नु हो र त्यो दायित्वबाट सरकारले कुनै पनि अवस्थामा विमुख हुन मिल्दैन। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, हामी पहिचानको सबैभन्दा ठूलो आधार नेपालीत्व अस्तित्व र भाइचारा हो।
1: नेकपा एमाले सुनसरी घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङले संसदमा आएर स्पष्ट जवाब दिनुपर्ने माग गरेको छ। सांसद पद्मा आर्यले घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने र संसदलाई यथार्थ जानकारी गराउनुपर्ने बताउनुभयो।
4: मैले सम्पूर्ण आम नागरिकलाई भन्न चाहन्छु र स्थानीयवासीलाई भन्न चाहन्छु, सामाजिक सरकारवाला अभियन्तालाई भन्न चाहन्छु, धार्मिक अभियन्तालाई भन्न चाहन्छु, धैर्य गरौं। उत्तेजनाले आवेगले प्रतिशोधले हामी
1: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले शान्तिपूर्ण प्रदर्शनमा राज्यबाटै पटक पटक दमन हुने गरेको भन्दै सरकारले सदनलाई जवाब दिनुपर्ने माग गरेको छ। सांसद खुशबू अलीले सुनसरीबाट अन्य जिल्लामा पटक पटक जटप शुरू भएको भन्दै तत्काल रोक्न सरकारले उचित कदम चाल्न माग गर्नुभयो।
5: आफूले चर्चा गरिरहेको घटनाको स्वरूप नै स्पष्ट रूपमा उल्लेख गर्न सक्दैन भने त्यस घटनाको वस्तुनिष्ठ विश्लेषण सम्भव हुन्छ भनेर हामीले कसरी पत्याउने?
1: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहँदा सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउनुभयो। वहाँले तत्काल तनाव नियन्त्रणमा राज्य कमजोर देखिएको टिप्पणी गर्नुभयो।
6: तपाईँले दूरबीन लगाएर हेरे देश ठिक छ भनेर तपाईँहरूले भन्नु पाउनु हुँदैन, किन भन्दाखेरि दिनदहाढै गोली चलेको छ, हत्या परेको छ, देशमा संकट तपाईँको हुने अवस्था छ, तर सरकार बेखबर छ। सबै तपाईँको चाहिँ देशवासीहरूलाई अनुरोध गर्न चाहन्छु, हामी सयौं थुङ्गा फुल्का लेटो माला नेपाली हिमाल पहाड तराई हामी कोही छैनौ पराई।
1: अहिलेको अवस्थामा सरकारले नागरिक स्तरमा एकता र सुरक्षाको विश्वास दिलाउँदै स्थितिलाई सहज बनाउन भूमिका खेल्नुपर्नेमा अधिकांश सांसदहरूले जोड़ दिएका छन्।

सामाजिक धार्मिक र जातीय सद्भावले नेपालको पहिचान भएको हुँदै गर्दै शान्ति अमन चयन र सुव्यवस्था कायम गर्न सबै राजनैतिक दल नागरिक समाज र नागरिकलाई संयम अप्नाउन आग्रह समेत गर्नुभएको हो। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सद्भाव कायम गर्न सबैलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले कोशी र मध्य प्रदेशका सांसदलाई आफ्ना जिल्ला फर्केर सामाजिक सद्भाव कायम गर्ने अभियानमा सक्रिय हुने निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज बसेको आकस्मिक बैठकमा लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे छलफल गर्दै सांसदहरूलाई स्थानीय तहमा समन्वयकारी भूमिका खेल्न र द्वेष फैलाउने गतिविधि रोक्न सक्रिय हुन समेत आग्रह गर्नुभएको हो। यसैबीच मधेसमा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि मधेस केन्द्रीय दलका शीर्ष नेताहरू समाधानको पहलका लागि छलफलमा जुटेका छन् भने मधेस प्रदेश सरकारले नागरिकको जीवनको सुरक्षा सार्वजनिक

0: प्रदेशका विभिन्न जिल्लामा विकसित सुरक्षा व्यवस्थाको समीक्षा गरिएको जनाउँदै सुरक्षा निकाय स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर सम्भावित सुरक्षा चुनौतीको प्रभावकारी व्यवस्थापन गरिने समेत बताउनुभयो। विश्लेषकहरूले भने यति बेला मधेसमा देखिएको तनाव समाधानका लागि मधेसवादी दलहरूको भूमिका महत्वपूर्ण रहेको समेत बताएका छन्। सीआईएमसँग कुरा गर्दै मधेस राजनीतिक जानकार चन्द्र किशोर,
1: कसको कमी हो, कहाँ ल्याप्सेस भयो भन्नुभन्दा पनि रिसले बदलाको भावनाले अगर डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैन। त्यसैले समाजका प्रत्येक पक्षले उक्साउने काम गर्नु भएनन्। अहिले संयमको समय छ, धैर्यको समय छ र समाज बाँचियो भने मात्र चाहे भोलि कोही दोषी छ भने त्यसलाई दण्डित गराउन सकिन्छन् र न्याय सबैले पाओस् भन्ने वातावरण बनाउन सकिन्छन्। अहिले उत्तेजनाको ठाउँ छैनन्, अहिले आवेशको ठाउँ छैनन्, क्रिया र प्रतिक्रियाको ठाउँ छैनन्। यो केवल सरकार मात्रले गर्न सक्ने काम पनि होइनन्। हामी सबैको जिम्मेवारी हो कि आफ्नो छिमेकीलाई सुरक्षित बनाऊ र छिमेकीको पनि जिम्मेवारी हो कि आफ्नो अर्को छिमेकीलाई सुरक्षित बनाउने। हामी जुन मधेसको एउटा सग्लो एउटा विरासत रहेको छ त्यो विरासतलाई न्यूनता देऊ।
0: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेत नारायण आचार्यलाई नै निरन्तरता दिने विषयमा एमाले नेतृत्व सहमत भएको छ। एमाले र नेकपा बीच नयाँ सत्ता सहकारी भनेपछि नेतृत्व परिवर्तनको चर्चा भए पनि भक्तपुरको गुण्डुमा भएको शीर्ष तहको छलफल

0: کشن. رندگان کھیل خبر ایشیا فٹبال کا ایشیائی فٹبال کا دو چیز پتی دھونی بھارت اور پاکستان آگامی AFC کپ سلوٹ انترگت آمنے سامنے ہونے بھائی دبئی ٹولی ایوٹی سمے میں پڑے سنگے دکن ایشیا فٹبل کو بہ پرتھت ویرد ہونے نشچت بھائی ہو. راجنیتک تناؤ کا باوجود میدان میں ہونے یہ پرتسپردھا وشو بھر کا فٹبل سمرتک نے چاسو کا ساتھ ہونے انمان کر.
1: तनाव समाधान का लागि सरकारलाई सम्मिलित कदम चाल्न आग्रह.
2: सर हुन्छ कि भन्ने सम्भावना देखिएको छ जुन चाहिँ अत्यन्त दुखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरूरी छ. मेरो
1: नागरिकको सुरक्षामा सरकार संवेदनशील बन्नुपर्ने विशेष कुराकानी सहित राजनीति भन्दा जनजीविकाका मुद्दामा सांसदले ध्यान दिनुपर्ने संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा.
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353.
0: इन्टरनेट अत्याधुनिक प्रविधिको रूपमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जवान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप. सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. मधेसका विभिन्न जिल्लामा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुखद विषय भएको भन्दै मानवाधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्. बढ़दो तनावलाई कम गर्न तत्काल सरकारले उचित कदम चाल्नुपर्ने भन्दै अधिकार कर्मीहरूले माग गरेका छन्. अब समस्या समाधानको बाटो के होला? साथी दीपक आचार्यले मानवाधिकार कर्मी शोभाकर बुढाथोकीसँग कुराकानी गर्नुभएको छ.
2: त्यसलाई चाहिँ प्रतिक्रिया स्वरूप या जुन त्यो घटनालाई शान्त पार्नलाई जुन कदम चाल्छ त्योभन्दा पनि घटना घट्न नदिने उपायहरूको अवलम्बन गर्नु पर्थ्यो. त्यसमा राज्य चुकेको छ. राज्यले यो गम्भीरतालाई समयमा मूल्याङ्कन गर्न सकेन र समयमै त्यो पूर्व तयारी स्वरूप राज्यका संयन्त्रहरू परिचालन गर्न सकिएन. त्यसमा राजनीति संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो, सुरक्षा संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो र सामाजिक संयन्त्रहरू पनि परिचालन गर्नुपर्थ्यो र यहाँ धार्मिक संयन्त्रहरू पनि परिचालन गर्नुपर्थ्यो. त्यो कुनै कुरा पनि भएन. यस अर्थमा हेर्दाखेरि पनि राज्यले आफ्नो जिम्मेवारी निर्वाह नगरेको देखिन्छ.
5: त्यसकारण अवस्थामा अब नागरिक समाज त्यहाँ समुदाय होइन टोलमा समितिहरू अधिकांश ठाउँमा छन् त्यो उहाँहरूले कस्तो भूमिका खेल्दैन.
2: अब जब घटना घटिसक्यो, घटना घटिसकेपछि अब दोषारोपण गरेर त्यसको समाधान निक्लिँदैन. अब घटनालाई अझै पनि घटना नियन्त्रणमा आइसकेको छैन. अब सुनसरीमा सुरुवात भएको घटना अहिले मधेश प्रदेशका धेरै जिल्लाहरूमा देखा परिसकेको छ र अन्यत्र पनि यो अब विस्तार हुन्छ कि भन्ने सम्भावना देखिएको छ जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरूरी छ. मेरो त्यस कारणले के भने एक पहिलो कुरा जहाँ घटना सिर्जना भयो त्यहाँ चाहिँ त्यसलाई शान्तिपूर्ण वातावरण, मेलमिलापूर्ण वातावरण, आपसी सहिष्णुतामूलक वातावरण सिर्जना गर्नु राज्यको समाजको दायित्व छ भने अर्कोतिर सम्भावित दुर्घटना हुन सक्ने क्षेत्रहरूमा पनि यो रोकथाममूलक

0: गतिविधिहरू तत्काल सञ्चाल गर्न जरूरी छ. अघि तपाईँले भने जस्तै हो, हाम्रा समाजमा अनेक संरचनाहरू छन्, तिनी सामाजिक संरचनाहरू पनि छन्, राजनीतिक संरचना पनि छन्, सांस्कृतिक संरचना पनि छन्, धार्मिक संरचना पनि, राज्यका संरचना पनि छन्, जो चाहिँ जसँग सुरक्षा संयन्त्र पनि सम्बन्धित हुन्छ भने यी संयन्त्रहरूलाई सही ढंगले उचित रूपले अत्यन्त कुशल ढंगले परिचालन गर्नुपर्ने हुन्छ. कारण के हो भने नि, अब हामीले विभिन्न देशमा धार्मिक द्वन्द्वहरू देखेका छौँ. द्वन्द्व त कुनै पनि सही होइन, हिंसा त कुनै पनि सही होइन. त्यसमा त हिंसाको पक्ष वकालत गर्ने मान्छे त ऊ त्यो गलत मान्छे नै, गलत नै हो, त्यसलाई सही कुनै आरोप मान्न सकिँदैन. तथापि धार्मिक द्वन्द्वहरू चाहिँ अझ अलिकति एक खालको खतरनाक भने, हाम्रो सामान्य भाषामा त खतरनाक भनौँ, र अर्को कुरामा के भने अलिक दीर्घकालीन प्रभाव पार्ने खालको हुन्छ. यसको यसो दुष्चक्र अत्यन्त खतरनाक, अत्यन्त भयभीत खालको हुन्छ. र यो चाहिँ त्यो भावनासँग जोडिएको विषय हुन्छ, आस्थासँग जोडिएको विषय हुन्छ. यसको कुनै राजनीतिक माग जस्तो ठ्याक्कै यस्तो संरचनाको माग पनि हुँदैन. अलिकति यो आस्था र भावनासँग जोडिएको कुरालाई तपाईँहरू कसरी एउटा राजनीतिक दस्तावेज रूपमा उतार्नुहुन्छ, त्यो बडा गाह्रो विषय छ. त्यस कारणले के भने यस्ता घटनाहरूलाई पहिलो कुरा त निरोधात्मक तथा रोकथाममूलक गतिविधि नै सञ्चालन गर्ने हो, जुन चाहिँ अहिले पनि राज्यले गर्न सक्छ. अब त्यही कुरा नगरेको कारणले गर्दाखेरि आज श्रीरामको गोल बजारमा दुःखद घटना भयो.
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. संसदले जनताको आवाजमा केन्द्रित हुनुपर्ने,
2: हामीले जनताको आवाज उठाउने हो, हामी यो ल्याएका छौं, यो गर्नुपर्छ, होइन जनता यहाँनिर दुःखमा परेका छन्, उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने, त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो.
1: जनअपेक्षा पूरा गर्न सांसद जनतामुखी बन्नै पर्ने, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
3: 5 बजे बिहान उठेर भएर 10 बजे रातिसम्म मैले आज नै मेहनत गरेर हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुलिसकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुलिसकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुलिसकै नाउँमा आउँछ.
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
6: महिलाको श्रम, अधिकार र समानको आवाज,
7: कार्यक्रम साझा आवाज,
4: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
8: महिला किसानका संघर्ष, सपना र सफलताका कथा.
9: प्रोपाइटर मधुमायाजी जी पढे होइन, प्रोपाइटर भनेछु. हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ.
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि.
6: पसिनाको समान, समानताको अभियान,
7: कार्यक्रम साझा आवाज.
10: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घरमा एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछ. क्लासिक टेक छोयो कि चल्यो.
5: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
10: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाउ, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
5: नेपाली पात्रो अब तपाईँको मोबाइलमा.
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद.
12: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म दिल प्रकाश चन्द. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिक हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ. अहिले लामो समयको अन्तरालपछि सांसद बैठक फेरि अगाडि बढ्न थाल्यो. यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो? तिमीहरू गाडी छ
2: 14 दिनको संसदले स्थगित जुन भएको थियो, जिल्ला पनि गयौँ, त्यसपछि गएर काठमाडौँमा पनि बस्यौँ। हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या, त्यसले गर्दा जिल्लामा गएर ढुङ्गै एकदम तीव्र ढुङ्गाले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ मौसम थिएन।
12: गएँ
2: तर फर्केँ,
12: कसरी प्रस्तुत हुने, के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी लगानुपर्ने भन्ने नै छ।
2: तयारी त पुग्छ, किन नपुग्नु, होइन फिल्ड गइन्छ। अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन, अन्त देशैभरि निर्वाचन क्षेत्र हो। देशैभरि म गर्न नसके पनि जुन आफू जन्मेको उर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर

0: त्यसै गरेर अब सधैँ कसरी प्रस्तुत हुनुहुँदैन अब कसरी उठाउनु भन्ने कुरा तयारी त फुलफिल गर्न सकिन्छ।
1: म यो यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ
0: अहिले? विशेष गरी पछिल्लो घटनाक्रमहरू गठिराखेका छन् होइन, त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठिवास भइराखेका छन्, जादेवपुरमा भूकम्पका टहराहरू भुकेर मान्छेहरूको विचल्ली छ, यिनी विषयवस्तुलाई उठाउनुपर्छ सदन।
1: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले फेरि अस्ति 3 वर्ष पुगेसम्म राखेर पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँले धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो, र हामीको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो, यहाँ भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ?
0: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तरमा केमा लागिरहेछ भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बाँच्ने स्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो विधेयकको कार्यविधि जुन छ त्यो विधेयकको कार्यविधिले नागरिकहरूको सिफारिश गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो विधेयकको कार्यविधि च्याण्डो गरिदिनुहोस्, यो कार्यविधि च्याण्डो नगरिन्जेलसम्म जनताले घर बनाउन सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो आवाजलाई उठाइराखेका छौँ र त्यहाँ जाने विशेष गरी विपद व्यवस्थापन समितिको अध्यक्ष सीडीओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहल कदमका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिश गरेको छु भनेर अस्ति मलाई भन्दै
1: हुनुहुन्थ्यो
0: पुनर्निर्माणका लागि, तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
1: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने,
0: आशा त चाँडै होला भन्नै सकिँदैन किनकि 4-5 जना कर्मचारी जस यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ त्यो 4-5 जना प्राविधिकहरूले जाजरपुरमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित बस्ने स्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौँ भने जसरी 72 को भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिनु पर्यो, किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड, त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो, त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरिएको थियो, अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको, त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले, त्यसपछि फेरि नागरिकले दुःख पाउने, त्यसपछि गएर नागरिकले अनावश्यक क्षति बोर्नुपर्ने, धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौँ।
1: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने आफ्नो विचार राख्ने सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि पुनर्निर्माणको लागि त्यो दौड़ गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
0: हामी त गरि नै रहेछौ, हाम्रो काम नै त के हो र सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि, हामी धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाइ गइरहेछ, त्यसपछि गएर यो त धुति मन्त्रालयसँग बसाइ भइरहेछ अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाइ भइरहेछ होइन, गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ छलफल गरिरहेछौँ, तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि त्यो नीति बनाइएन भने बडो गाह्रो हुन्छ कि डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
1: के हो यो डिडिए भनेको?
0: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन, त्यो वर्गीकरण गरिरहेछ बरु त्यहाँ पनि के भनिदिइरहेछ भने अंशभण्डाको कुरा उठाइदिइरहेछ, अहिले अंशभण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंशभण्ड गरेका भन्छ क्या, त्यो त हुँदैन नि त, पहिला पनि अंशभण्ड गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन, त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो जुन नियम बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो च्याण्ड गरिदिनुहोस् भनेका छौँ हामी।
1: अनि तपाईँले जुन आग्रह गर्दै आउनुभएको छ यसलाई परिवर्तन गर्न भनेर संसददेखि सरकार र सडकबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
0: आफूले गरेका काममा त विश्वासै गर्ने हो होइन, मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो, म पनि एउटा आशावादी व्यक्ति हो होइन, मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म, तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने होइन, यो ल्याएका छौँ यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने, त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
2: मधेस केन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगंजमा भएको घटनाको निष्पक्ष छानबिन पीड़ितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न अपील गरेका छन्। उनीहरूले संयुक्त वक्तव्य मार्फत सम्पूर्ण घटनाको सत्य तथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सुनसरी घटनापछि मधेसमा तनाव चुरिँदै गएको छ। आज थप दुईजनाको मृत्यु भएको छ। सुनसरी सहित धनुषा र सिराहामा कर्फ्यू जारी गरिएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ। चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा आएका छन्। सद्भाव सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूले अपील गरेका छन्। मधेस संकट समाधानबारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञहरूको सुझाव रहेको छ। लुम्बिनीमा एमाले र नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने भएको छ। राहदानी बनाउनेको भीड़ बढ़दै जाँदा अब दुई सीट र विदाको दिन पनि सेवा दिइने भएको छ। राहत शिक्षकलाई सेवाबाट हटाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिइएको छ। र एएफसी एसियन कप छनौटमा भारत पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय भएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा।

0: सोनु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संचय सोनु एफएम स्टुडियो टाइम
2: इट्स 8 PM रातको 8 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोनु दुतकुन्द नगर पालिका 5 सोनु खुम्बु
3: अहिले तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कार्यक्रम बदलिदो नेपालको पुनः प्रसारण

0: नमस्कार, कार्यक्रम बदलिदो नेपालमा स्वागत छ। म हृदय रिमाल। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। पछिल्लो समय मोबाइल, ल्यापटप र कम्प्यूटर जस्ता डिजिटल उपकरणहरू हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेका छन्। एक समय थियो मोबाइल केवल कुरा गर्ने साधन थियो, तर आज यही उपकरण बैंक, कार्यालय, विद्यालय, बजार र संचार क्षेत्रमा उपयोगसँगै मनोरञ्जन र ज्ञानको स्रोत बनेको छ। सरकारी सेवा, बैंकिङ, शिक्षा, स्वास्थ्य, व्यापारदेखि दैनिक भुक्तानीसम्मका धेरै काम डिजिटल प्रणालीमा आधारित हुँदै गइरहेका छन्। त्यसैले पछिल्ला वर्षहरूमा यस्ता उपकरणको प्रयोग र माग तीव्र रूपमा बढ़ेको छ। आर्थिक वर्ष 2081-82 झण्डै 35 अर्ब 54 करोड़ रूपियाँ बराबरका 21,84,000 भन्दा बढ़ी स्मार्टफोन आयात भएका थिए भने आर्थिक वर्ष 2082-83 यो बढ़ेर 48 अर्ब 69 करोड़ रूपियाँ बराबरका 22,67,000 भन्दा बढ़ी स्मार्टफोन आयात भएका छन्। अर्थात एक वर्षमै स्मार्टफोन आयातको मूल्य झण्डै 37% बढ़ेको छ। यसबाट सरकारले 9 अर्ब रूपियाँ भन्दा बढ़ी राजस्व पनि संकलन गरेको छ। यी तथ्याङ्कले नेपालीहरूले वर्षेनी नयाँ र महँगा मोबाइल किन्ने क्रम बढ़दै गएको स्पष्ट देखाउँछ। हामीले यी महँगा उपकरणहरूको पुनः सदुपयोग गर्न सकेका छौं त भन्ने प्रश्न पनि छ। धेरैले मोबाइलको प्रयोग फोन गर्ने, फेसबुक चलाउने, टिकटक हेर्ने, युट्युबमा भिडियो हेर्ने, मेसेन्जर चलाउने र फोटो खिच्ने काममा मात्र सीमित गरेका छन्। यदि हामी वर्षेनी नयाँ मोबाइल किन्ने मात्र गर्छौ तर त्यसबाट नयाँ सिप सिक्दैनौ, उत्पादन गर्दैनौ, सृजना गर्दैनौ र आमदानी पनि बढ़ाउँदैनौ भने ती उपकरणहरू केवल उपभोक्ता वस्तुमा सीमित हुन्छन्। आज कार्यक्रम बदलिदो नेपालमा हामी दैनिक जीवनमा हामीले प्रयोग गर्दै आएको डिजिटल उपकरण र यसको सदुपयोग लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पुदार। पछिल्लो समय कम्प्युटर मोबाइलको प्रयोगको अवस्था कस्तो छ? आजभन्दा तपाईँले व्यवसाय शुरू गर्ने बेला र अहिलेको अवस्थालाई कसरी चाहिँ हेर्ने?
1: डेफिनेटली अहिले यो कुरा एकदम राम्रो कुरा राख्नु भएको छ, किनभने यो चाहिँ आईटीले जुन हिसाबले फड्को मारेको छ नेपालमा त्यो सबभन्दा बढी कुनै कुराले मारेको छैन आईटीले हो। हिजोको दिनमा देखिराख्नु भएको थियो एजुकेसनै सेक्टरमा टुटी जानुभयो भने हामी चाहिँ एउटा ब्ल्याक बोर्डमा पढ्यौं, त्यसपछि व्हाइट बोर्डमा पढ्यौं, आज आएर स्मार्ट बोर्डमा गइसक्यौं। भनेपछि हिजो एउटा एकजनासँग कनेक्सन गर्नलाई पनि वायर टेलिफोनबाट हामी चाहिँ कनेक्सन गर्नु पर्थ्यो भने आज हामीले चाहेको व्यक्तिलाई चाहेको समयमा हामीले खोज्न सक्छौं, उसँग भेट्न सक्छौं। यो सबै भनेको के हो भने सूचना प्रविधिको प्रयोगले गर्दाखेरि यहाँसम्म पुगेको। हिजो एउटा गाउँमा हामी कनेक्ट गर्नु पर्यो भने त्यो व्यक्तिलाई कहाँबाट बोलाएर त्यहाँ कुराएर फेरि हामी कनेक्सन गर्नु, आज त्यो अवस्था छैन। भनेपछि यो सबै कुरा के गर्यो भने यो सबै यो ग्याजेटहरूले नै हामीलाई चाहिँ नजिक बनाएको छ। अब त्यसका नजिक बनाउँदाखेरि चाहिँ फाइदाहरू के हो भने हामीलाई चाहिँ धेरै कुराहरूको जानकारी भयो, जुन कुराहरू हामी जानेको थियौं, जुन कुराहरू सहर बजारमा मात्रै जानकारी हुन्थ्यो आज गाउँ गाउँमा ती कुराहरू जानकारी भयो। त्यसले गर्दा यो ग्याजेटहरूले चाहिँ तपाईँको धेरै हिजोको जहिले पनि हरेक वर्ष हरेक दिन नै तपाईँको अपडेट हुँदै आइरहेको अवस्था छ।
0: यसरी यो ग्याजेट्सहरू यन्त्र उपकरणहरूको प्रयोग बढ़िरहँदा पछिल्लो समय सबैभन्दा बढ़ी प्रयोग नआउने भने अब नेपालीहरूको लागि अथवा विश्वव्यापी रूपमा मोबाइलै भनौं, मोबाइलको प्रयोगको अवस्था के हो खास पछिल्लो समय? वार्षिक रूपमा नयाँ नयाँ किसिमले अपग्रेड भएर आउने, त्यसलाई भनौँ परिष्कृत भनौँ नेपालीमा हामीले बुझ्ने भाषामा यो छ, र त्यो चाहिँ किन्नै पर्ने खालको पनि देखिन्छ समाजमा, होइन? प्रत्येक व्यक्तिको हातमा मोबाइल,
1: अब हिजोको दिनमा तपाईँको के थियो भने एउटा टिकटिकै मोबाइलले हाम्रो चाहिँ कुरा गर्न चाहिँ एउटा पहल बनाइदियो। त्यसपछि के भयो भने होइन त्यो मोबाइलबाट हाम्रो एउटा एसएमएस फेसिलिटीहरू सुरु भयो। त्यसपछि हामीलाई के भयो भने सफ्टवेयरहरू त्यतिखेर हार्डवेयर बन्यो, त्यसपछि तपाईँको सफ्टवेयरहरूको उत्पादन भयो। अब सफ्टवेयर बनिसकेपछि त्यो सफ्टवेयर त ल्यापटप कम्प्युटरमा मात्रै होइन कि यो मोबाइलको लागि चाहिँ एप्सहरू बन्दै गयो, त्यसैको हिसाबले स्मार्टफोनहरू चाहिँ बन्दै गयो। भनेपछि त्यो स्मार्टफोनहरू बन्दै जाँदाखेरि त्यो फोनहरूबाट हामीले फाइदा लिन चाहिँ सक्यौं। फाइदा के लियो भने एउटा सोसियल मिडियादेखि लिएर व्हाट्सएपदेखि भाइबर विभिन्न जुन कुराहरू हामी फ्री अफ कस्टमा चलाउँदै आइरहेको अवस्थाहरू छन् र त्यो कुरोले सबभन्दा बढी त्यहाँनिर हिट गर्यो भने जतिखेर तपाईँको नेपाल या विश्वभरि जुन कोभिड आयो कोभिडको टाइममा चाहिँ त्यो मोबाइलले चाहिँ तपाईँको के देखाइदियो भने यो मोबाइल मात्रै होइन कि यसले चाहिँ हामी पढ्न पनि सक्छौ कुरा गर्न पनि सक्छौ अफिसको मिटिङ पनि राख्न सक्छौ विभिन्न जानकारीहरू चाहिँ हामी यो मोबाइलबाट चाहिँ युज गर्न सक्छौ हिजोको दिनमा मान्छेले जस्ट फोन उठाउन फोटो हेर्न फोटो खिच्न र सोसियल मिडिया मात्रै हेर्ने थियो भने त्यतिखेर चाहिँ त्यो फुल एजुकेट गराइदियो कोरोना टाइममा चाहिँ र त्यतिखेरदेखि अझ मोर अपडेट भर्सनहरू आउँदै गयो जहिले पनि तपाईँको त्यो सफ्टवेयर चाहिँ अपडेट भइरहेछ सफ्टवेयर अपडेट भइसकेपछि हार्डवेयर पनि अपडेट हुनु पर्यो त्यही भएर नयाँ फिचर भएको सफ्टवेयर आउँछ नयाँ फिचर भएको तपाईँको हार्डवेयर पनि आइरहेछ त फाइदा चाहिँ त्यो हिसाबले चाहिँ हामीले हो हामी धेरै कुराहरू देख्न चाहिँ अझ बाँकी नै छ के मात्रामा भने हामी उत्पादनमुख चाहिँ होइन हामी चाहिँ यी ग्याजेटहरू चाहिँ उत्पादन गर्दैनौ उत्पादन नगरिसकेपछि चाहिँ हामी चाहिँ त्यसमा त पछाडि छौँ र जहाँ उत्पादन भइरहेछ उनीहरूले फर्स्टमा हेर्छ नि त त्यसपछि विभिन्न देशहरूमा जान्छ अनि फेरि हामीसँग एसियन कन्ट्रीमा पछि मात्रै रूपमा चाहिँ तपाईँको यहाँ आइरहेको अवस्थाहरू छन् र बिस्तारै के भइरहेछ भने यो कुराहरू पनि अब कमी चाहिँ पूरा हुँदै गइरहेछ कहिलेकाहीँ तपाईँको कुनै ग्याजेटहरू यदि बाहिर निक्ल्यो भने हाम्रो देशमा पनि लगभग हप्ता दस दिन पन्ध्र दिनमा चाहिँ आइसकेका हुन्छ कति एआईका टुल्सहरू कति एआईका जुन डिभाइसेसहरू बनेको छ रोबोटहरूदेखि लिएर ती कुराहरूमा चाहिँ अहिले हामी अलिकति पछाडि छौँ तर पनि यसमा पनि स्टार्टअप भाइहरू बहिनीहरू लागिरहेछन् हामी कति गर्न सक्छौँ हामीले पनि त्यसलाई चाहिँ बाहिरबाट ल्याएर यहाँको मार्केट कत्रो छ यदि बाहिर कोही उत्पादन गर्ने मान्छे यहाँ नेपालमा आयो भने मेरो यो कत्रो साइज हो त त्यो साइज हेरिकन यहाँ लगानी गर्नु आउँछ त्यसले गर्दा हाम्रो साइज धेरै ठुलो नभएर पनि त्यस्ता एकदमै आधुनिक कुराहरू हेर्न कम पाइरहेछौँ तर पनि त्यो अरूको दाजुमा हेर्दाखेरि हामी धेरै नै अगाडि चाहिँ छौँ र टेक्नोलोजीको कुरा गर्नु चाहिँ अब भनौँ न मोबाइल चाहिँ तपाईँको 3G 4G अहिले हामी चलाइरहेछौँ 5G का कुरा 6G का कुराहरू बाहिर चाहिँ लन्चिङ भइसकेको होला हामी त्यसमा चाहिँ अलिकति पछाडि छौँ केही कारणले गर्दाखेरि पछाडि भइरह केही कानुन केही प्रक्रिया होला त्यहाँ तिनीहरूले गर्दा कम होला नभए हामी चाहिँ लगभग धेरै नै धेरै त एकदमै माथि नै त भन्दिनँ हामी 70%सम्म चाहिँ माथि छौँ अगाडि छौँ
2: अब हामीलाई सबैलाई लाग्ने तपाईँ हामीलाई सामान्य दैनन्दिन प्रयोगमा लिइरहँदा मोबाइलमा लाग्ने कुरा जति चिज हामीसँग प्रविधि छ त्यो चाहिँ सबै उपयोगमा आएको जस्तो त्यो अनुभव हुन्छ कि हुँदैन अथवा चाहिँ सशरी हेर्दाखेरि के देखिन्छ हात हातमा मोबाइल छ होइन विद्यार्थीको हातमा पनि त्यही छ सामान्य ज्येष्ठ नागरिकहरूको यो चाहिँ सबै प्रयोगमा आएको अवस्था छ अथवा हामीले यसलाई चाहिँ प्रयोगमा लिन सक्थ्यौं अथवा यो कुरामा हामी अलिकति चुक्यौं कि भन्ने अनुभव चाहिँ आम नागरिक
1: यसमा तपाईँको आम नागरिकमा जानु भने अहिलेको जेनेरेसनले चाहिँ त्यसलाई धेरै मात्रामा प्रयोग गरिरहेछ युज गरिरहेछ अब हिजो त तपाईँको के थियो भने हामी मानौ न तपाईँ हामी एज अ एसी दिँदा एसएलसी दिँदाखेरि चाहिँ मोबाइल आएकै थिएन त्यो कति वर्ष कुन उमेरमा आएर मैले त्यो टच गरेँ त होइन त्यो टच गर्दाखेरि मैले त एटलिस्ट खालि एउटा फोनको हलो गर्ने हिसाबले टच गरे होला त्यसपछि विभिन्न सोसियल मिडियाहरू युज गर्न सक्यो मैले बताएँ नि धेरै मान्छेलाई जुन हिजो त्यो फोन गर्ने मात्रै डिभाइसेस थियो भने त्यो कोरोना पछि चाहिँ धेरै कुराहरू सिकाइदियो र आजको जेनेरेसनले त्यसको चाहिँ नयाँ जेनेरेसनले लगभग 90%ले त्यसको फाइदा लिइरहेछ के लिइरहेछ भने मोबाइल उसले फोन त्यसबाट चलाइरहेछन् त्यसबाट तपाईँको कम्युनिकेसन गरिरहेछन् स्कुल कलेजहरूले दिएको टास्कहरू सबै त्यहाँबाट पूरा गरिरहेछन् एउटा राम्रो मोबाइल यदि हो भने उसले चाहिँ त्यहाँबाट आफ्नो एजुकेसन पूरा पनि त्यसैबाट गर्न सकिने अवस्था चाहिँ छ कति डिजाइनहरूको कुराहरू हुन्छन् कति ग्राफिक्सहरूको कुरा हुन्छ त्यो सबै त्यसबाट गर्न नसकिने अवस्था होला तर आजको दिनमा त्यो पनि के यस्तो यस्तो सफ्टवेयर टुल्सहरू आइसकेका छ एआई टुल्सहरू कि हामीले बोलेको लेखेको भरमा चाहिँ उसले हामीलाई चटक्क बनाइदिन्छ फेरि यो होइन यो एडिट गर यो गर भने चाहिँ ल्यापटपको जमाना पनि बिस्तारै यसलाई हटाउने हो कि भन्ने टाइपको पनि अहिलेको अवस्था भएर त्यसले गर्दा युजर अहिलेको जेनेरेसनले चाहिँ धेरै मात्रामा यसको युज गरिरहेछन् र पुरानो जेनेरेसनलाई डेफिनेटली उसलाई त्यो कुरोको भानी भएको छैन र त्यो युज पनि उसले नहोला आज स्कुल कलेज गइरहेछ भने मलाई के युज छ आवश्यक नहोला मिटिङहरूको कुरा आज मोबाइलबाट गरिरहेछन् होइन त एकअर्कासँग कम्युनिकेसन मोबाइल फोनबाट होइन कि वाट्सएप भाइबर वाटबाट त्यस्ता चिजहरूबाट गरिरहेछन् आवश्यकता अनुकूल मान्छेले चाहिँ अहिलेको अवस्थामा चाहिँ युज गरिरहेको जस्तो मलाई लाग्छ
2: अब यसको चाहिँ मिसयुज भनिन्छ होइन, त्यो पनि देखिन्छ होला यहाँ लाइक विद्यार्थीवर्गमा यसको कस्तो प्रभाव छ, असर छ, नकारात्मक पक्ष पनि अलिकति केला.
1: जुन कुरो हामीले बढी मात्रामा युज गरेको छ, जुन कुरोको डिमान्ड बढी छ, त्यसमा केही कुराहरू त्रुटिहरू पनि हुन्छ र त्यसले हामी लिने कसरी भन्ने कुरा हो. त्यसबाट यदि हामीले पोजिटिभ भाग लिएर गयो भने राम्रै हुन्छ. जब त्यसमा तपाईँले नेगेटिभ कुराहरू खोज्न थाल्नुहुन्छ तपाईँले पनि त्यही हिसाबको असर चाहिँ पर्छ. आजको दिनमा भइरहेकै त्यही नै कुराहरू छन् मैले देख्दाखेरि चाहिँ. तपाईँको के हुन्छ भने हिजोको दिनमा पनि यो मोबाइल सोबाइल बिर्सिनुहोस्, सबै राम्रै मान्छे त थिएन, चोर फटाहरू पनि थिए, के गर्थ्यो, तान्छा फुटाउँथ्यो, भित्र गएर चोरी गर्थ्यो, आफ्नो आफ्नो छ. आजको दिनमा पनि त्यही टेक्नोलोजी त्यही भएर छ. मैले तपाईँको मोबाइललाई भित्र छिरेर म तपाईँको पैसा चाहिँ कसरी तान्न सक्छु, त्यसका पढाइ पनि त्यसका पनि पढाइहरू भइरहेछन् र त्यसलाई चाहिँ मिसयुज नगरिकन युज गरेको भए अझ मोर बेटर हुन्थ्यो. तर मानव भन्ने कुरो हामी सबै बराबर छैनौँ, सबैका सोच फरक फरक छन्, त्यसले गर्दा त्यसलाई चाहिँ पोजिटिभ भान चाहिँ लिएर जानुपर्छ. पोजिटिभ भानमा गयो भने सबै कुराहरू राम्रो हुन्छन्, तर त्यही कुरालाई चाहिँ नेगेटिभ लिएर भनौँ न, हिजो आज तपाईँको सोसियल मिडियामा कसैको फोटोसँग टाँसेर त्यसका तपाईँहरू मेरो कुनै रिसिपी भयो भने एउटा त्यो टाइपको कामहरू पनि भयो, त्यो त गलत हो नि त. त्यस्ता गलत कुराहरूलाई मैले यसरी लिनु हुँदैन. यो यो प्लेटफर्म भनेको तपाईँ मेरो मित्रता हो, तपाईँले मेरो फोटो राखेर एउटा मित्रता गरेर पठाउनु, त्यो राम्रो देख्यो नि त. तर त्यसमा चाहिँ नेगेटिभ भाइब्सहरू हालिदिनु भयो भने त्यो त खराब भयो. यी कुराहरूमा चाहिँ गर्ने मान्छेहरूले चाहिँ त्यो कुराहरूलाई सुधार गर्नुपर्छ.
2: हामीले कसरी ग्रहण गर्ने भन्ने कुरा
1: एक्ज्याक्टली ग्रहण गर्ने तरिकाहरू फरक छ.
2: यन्त्र उपकरणहरूको दैनिक जीवनमा प्रयोग गरिरहेको यसबाट अलिकति केही कुराहरू हामीले जानेनौँ भने त्यो त्यसको खतरा पनि हुँदो रहेछ होइन. जस्तो मोबाइलहरू अधिकतम चार्ज गर्दाखेरि विस्फोट हुनेदेखि लिएर अथवा त्यही उपकरणमा पनि आन्तरिक रूपमा केही क्षति हुने, ल्यापटपकै सन्दर्भमा पनि होला. पछिल्लो समय के छ अलिकति हाम्रो बानी व्यवहारमा त्यो चाहिँ हामीले अलिकति मिलाउन जानेनौँ कि भन्ने पनि लाग्छ. यहाँलाई के छ अनुभव?
1: त्यसमा अब जस्तो एउटा चार्जिङको कुरा गर्नुभयो, अहिलेको नयाँ टेक्नोलोजी मोबाइलहरू तपाईँलाई चार्जमा भनौँ न, राति मैले कसैले भन्छ रातभरि चार्ज गर्नु हुँदैन. आजको टेक्नोलोजीहरू त्यसमा सेटिङ छन्, उसले तपाईँको रातभरि चार्ज हुने गरी तपाईँको कति बजे तपाईँ सुतिराख्नु भएको छ, कति बजे चार्ज मार्नु, तपाईँको रेगुलर त्यसलाई थुप्ने टाइम कति हो, चार बजे पाँच बजे हो भने उसले बुझिसक्छ र त्यो टाइममा उसले 100% गरेर सकाइदिएको अवस्थाहरू पनि अहिलेका टेक्नोलोजी अहिलेका मोबाइलहरूमा आइसकेको अवस्थाहरू चाहिँ छन् होइन. ती कुराहरू लिएर चाहिँ त्यसलाई अर्को के भन्नुभएको थियो, जस्तो तपाईँको हामी खालि मोबाइल त फोन उठाउनु मात्रै गरिरहेछौँ, अघिदेखि कुरा विभिन्न सोसियल मिडिया विभिन्न न्युज पनि चल्ने भनेको त्यसमा एड आउने हो, किनभने जसले पोर्टलहरू बनाएको छ ऊ यतिकै हामीलाई त फ्रीमा भनौँ न, फेसबुकैको कुरा गरौँ, उसले त हामीलाई फ्रीमा एक्सेस दिइरहेछ, तर उसको फ्रीको लागि त त्यहाँ एडहरू छन्. एडहरू कति जेन्युनली एड छ, कति नन जेन्युनली छ, कति त्यहाँनिर ह्याक हुने कुराहरू छन्. कुनै कुरा कसैले पनि फ्रीमा चाहिँ कसैले केही दिँदैन हेर्नुहोस्. कसैले यदि तपाईँ गएर पसलमा कुनै सामान किन्नुहुन्छ र यो फ्री भन्यो भने त्यो फ्रीको पैसा त्यसैमा चाहिँ एड गरे हुन्छ. भनेपछि उसले कुनै कुराहरू फ्रीमा छ, यो तैँले चाहिँ लिङ्क गर, यो लिङ्क खोलेर यसमा सबै कुरा भर, त्यसमा चारचोटि सोच्नुपर्ने हुन्छ. मैले त्यो लिङ्कलाई क्लिक गर्दाखेरि मेरो डेटा कहाँ गइरहेछ त, यो डेटाले त्यहाँ कहिले काहीँ ब्याङ्क अकाउन्ट मागिदिन्छ, कहिले काहीँ तपाईँको पर्सनल सबै कुराहरू मागिदिन्छ, तपाईँको घरमा फ्यामिलीमा को को छ, ती सबै डेटाले के हुन्छ भने भोलिको दिनमा तपाईँलाई त्यसैले चाहिँ असर पार्छ. आजको भोलिमा गरेर एक महिना दुई महिना पछि उसले रिसर्च गरिरहेको हुन्छ, यो मान्छेसँग अब मैले ट्याकल गरेँ भने के हुन सक्छ. त्यस्ता क्लिकहरू त्यस्ता कुराहरूमा चाहिँ हामी एकदमै ध्यान पुऱ्याउँ, नचाहिने कुरामा चाहिँ हामी जानु हुँदैन, नचाहिने कुराहरूलाई चाहिँ डाउनलोड गर्नु भएन. कति कुराहरू हुन्छ यो गर यो गर्दाखेरि तँलाई चाहिँ फ्रीमा हो यो लाग्दैन, तर त्यो हामी गरिदिन्छौँ, पछि त्यो कुरा हाम्रो कम्प्युटरमा भरिदिन्छन्. आजको दिनमा यस्तोसम्म छ कि तपाईँ हामी यसरी जुन कुरा गरेर त्यो सबै कुरा हाम्रो मोबाइलले चाहिँ लिइरहेछ, रेकर्डेड छ. अब एकछिनपछि यदि हामी त्यो सोसियल मिडियातिर हामी कुनै साइटहरू खोल्यो भने त्यो कुरो सरर तपाईँको अन छ. अब कहाँबाट बन्द गर्ने त त्यो उपाय नै छ. त्यो चाहिने कुराहरू हुने कुराहरू गर्ने उसलाई चाहिँ यो मान्छेले के चाहिँ जरुरी छ त. आज हामी यहाँ कम्प्युटरको कुरा गरौँ न, अब एकछिनपछि तपाईँ हामीले सोसियल मिडिया खोल्यो भने त्यहाँ त्यसैको विषयमा छ बढी मात्रामा. भनेपछि ऊ भगवान् त होइन, भनेपछि उसले चाहिँ हाम्रो कुराहरू चाहिँ क्याप्चर गरेका छन्, क्यामेरा छन्, ल्यापटप अगाडि बसेको हुन्छ, हाम्रो एक्टिभिटीहरू चाहिँ तपाईँको लिइरहेको हुन्छ, क्यामेरामा लक हुन्छ, लक छैन भने गरेर टेप टाल्दिने ल्यापटपहरूको अगाडि, कहिले काहीँ अरू दृश्य अरू केही काम हामी गरेर हुन सक्छौँ. यी कुराहरूमा चाहिँ हामीले ध्यान दियो भने चाहिँ भोलिको दिनमा दुर्घटना कम हुन सक्ने सम्भावना हुन्छ.
2: गोपनीयताको ख्याल राख्नु पर्छ. विश्वकपको अवधिमा पनि धेरै किसिमका यस्ता घटनाहरू भए, लाखौं करोड़ौं पैसा चाहिँ नेपालीहरूको समेत त्यो प्रहरीमा उजुरी भयो भन्ने सुनिरहेको थियो। यहाँलाई त्यस्तो के छ?
1: होइन, त्यो कुराहरू विश्वव्यापी नै तपाईँको यो भइरहेको हुन्छ, क्रिकेट होस् फुटबल होस्, यो कुरामा नेपाल सरकारले बारम्बार हरेक पोर्टलमा बताइरहेको हुन्छ। तपाईँहरू यसमा नराख्नुहोस्, जुन कुरो यो बाटो नरोक्नुहोस्। जुवा भन्ने कुरो जहिले जित हुन्छ भन्ने छैन, त्यो हार्ने हो क्या, हार्ने कति भन्ने कुरा हुन्छ, एउटा लिमिटेसन हुन्छ। र मान्छेलाई त्यो खेलहरू खेल्दाखेरि चाहिँ त्यो मजा आउनको लागि पनि त्यसमा लगानी गरे हुन्छ, कति जेन्युनली कमायो पनि, कति जेन्युनली हारे पनि, कतिले केही पाएन पनि, यी न्युजहरू हामीले पनि पढ्न पायौँ सुन्न पायौँ, त्यो सबै गलत हो। त्यो कुरामा लाग्नु हुँदैन, आफू व्यक्तिगत रूपमा गेम हेर्ने हो, गेमको मजा लिने हो, तर त्यसमा गएर म लगानी त्यो जुवा खेलेर त्यो जुवा नै हो क्या, एक प्रकारको 2 रुपियाँ दिएर मलाई 4 रुपियाँ आउँछ भने त्यो जुवा नै हो क्या। त्यसले गर्दा त्यो नेपाल मात्र होइन, वर्ल्ड वाइड अरबौं खरबौंको कारोबार चाहिँ भएको हामीले पनि सुनेको, तर त्यो चिज गलत हो। त्यस्ता कुरामा भोलिका दिनमा पनि हामी तपाईँ चाहिँ लाग्नु हुँदैन, र लाग्ने व्यक्तित्वलाई पनि त्यसलाई त्यहाँबाट रोक्नुपर्छ, यस्तो लाग्नु दिनु हुँदैन भनेर।
2: आज हामीसँग कार्यक्रम बदलु नेपालमा कम्प्युटर एसोसिएसन अफ नेपाल ज्ञान महासंघका निवर्तमान अध्यक्ष रंजित पदारजी हुनुहुन्छ। उपभोक्ताले पछिल्लो समय यो मोबाइल अथवा अन्य यन्त्र उपकरण कम्प्युटर भनौं अथवा अहिले त पछिल्लो समय म्याकबुक भनेर आएछ ल्यापटप, यो खरिद गर्दाखेरि सबैभन्दा बढी कुन पक्षलाई चाहिँ प्राथमिकता दिएर त्यो खरिद गर्ने गरेको पाइन्छ, माग के देखिन्छ बजारमा पछिल्लो समय?
1: यस्तो छ, यहाँ तपाईँको डिमाण्डहरू भनेको 3-4 खरिदका ल्यापटपहरू चाहिँ यहाँ मार्केटमा पाउनुहुन्छ, र कम्पनी बाहेक विभिन्न 4-5 कम्पनीले आफ्नो होल्ड गरेर राखिरहेको अवस्था छ। भनेपछि तिनीहरूमा चाहिँ एउटा मिड रेन्जको सबभन्दा बढी डिमाण्ड हुन्छ, त्यो भनेको तपाईँको एसीदेखि लिएर +2 ब्याचलरसम्मको लागि हुनसम्मको लागि चाहिँ एउटा i5 सिरिजहरूका ल्यापटपहरू हुन्छन्, त्यो बढी डिमाण्ड हुन्छ। त्यसपछि माथि इन्जिनियरिङ कोर्सहरू गर्ने भने त्यसको अलिकति ग्राफिक्स डिजाइनिङ ग्राफिक्सहरू एडेड भएको ल्यापटपहरूको डिमाण्ड हुन्छ। कोही अफिस वर्कहरूलाई मात्रै मलाई नर्मल सिम्पल चाहियो भने त्यो i3 को रेन्जमा हुन्छ, कसैलाई नर्मल मलाई वर्ड एक्सेलहरू मात्रै छ भने त्योभन्दा एक स्टेप मुनि पनि त्यसको एकदमै थोरै मात्रामा डिमाण्ड भइरहेको देखिन्छ। म्याकहरू भयो, यिनीहरू पनि अब अलिकति जो सफ्टवेयर कम्पनीमा ठूला कामहरू गरिरहेका छन् उनीहरूलाई त्यही नै चाहिन्छ, कतिलाई एकदम पातलो सिरिज चाहियो म्याकतिर जान्छन्, तर अरू विन्डोज बेसमा पनि अरू अरू ल्यापटपहरू पनि आइसक्यो। समग्रमा भन्दाखेरि चाहिँ मिडको जुन छ तपाईँको i3 i5 i7 3 क्याटेगोरी चल्यो, त्यसैमा चाहिँ जेनेरेसनहरू अप अप भएर हरेक वर्ष जाँदै गर्छ भने i5 सिरिजहरू चाहिँ बढी मात्रामा चाहिँ सेल भइरहेको मार्केटमा देखिन्छ।
2: मैले एउटा मोबाइलको विषयमा अलिकति कुरा फेरि पछाडि फर्के, यो हामीले किनिसके पछाडि जुन हराउने समस्या हुन्छ यसमा कतिपय अब त्यो केही प्राविधिक कुराहरू त प्रहरीले पनि यो राख्नुहोस् अथवा यसरी ल्याउनुहोस् भनेर त्यहाँ चाहिँ पछि दिन्छ, त्यो निवेदन दिँदाखेरि हराइसके पछाडि खोजी गर्दाखेरि किन्दाखेरि नै उपभोक्ताले चाहिँ के कुरामा ध्यान दिने हो, किनिसके पछाडि हामीले के कुराहरू सुरक्षित राख्नुपर्छ?
1: होइन, मोबाइलमा त तपाईँको अलरेडी त्यसमा जुन सिरियल नम्बरदेखि लिएर सबै कुराहरू डेटा वारेन्टी कार्डहरूमा सबै राखिदिया हुन्छ, मोबाइललाई चाहिँ एक्सेस गर्न चाहिँ सजिलो छ र भेटिन्छ पनि। हिजो आज प्राय मान्छेले मोबाइल चाहिँ हरायो या कसैले पायो भने उसले दिने चाहिँ मैले सुनिरहेछु है, देखि पनि रहेछु, 2-5 नहोला। ल्यापटपहरूको केसमा चाहिँ अलिकति गाह्रो विषय छ, ल्यापटपहरूमा जबसम्म तपाईँको त्यसको वाइफाईका सिरियल नम्बरहरू हुन्छन्, ती कस्टमरले सिरियल नम्बर वाइफाईका आईपी एड्रेसहरू चाहिँ यदि नोटेट गरेर राख्यो भने जुन बेलामा त्यो कुनै वाइफाईमा यदि कनेक्ट भयो भने मात्र तपाईँको थाहा हुन्छ कि यो ल्यापटप कहाँ छ, नभए त्यो ल्यापटपहरू प्राय चोरी भएको ल्यापटपहरू यतिकै चाहिँ मान्छे बेच्दैन, सामानहरू कि बेचिदिन्छ कि बनाउने ठाउँ गएर बेचिदिन्छ, उसले ती सामानहरू झिकेर चाहिँ त्यो कहाँ गयो कसो गयो कसैलाई पनि थाहा हुने अवस्था चाहिँ रहँदैन। त्यो ल्यापटप डेस्कटपहरूमा चाहिँ अलिकति चाहिँ विचार पुर्याउने कुराहरू चाहिँ हुन्छन्। त्यसमा
2: व्यवसायिक कुराहरू पनि गरौं, अब यो महत्वपूर्ण देशकै ठूलो व्यापारिक केन्द्रमा छौं हामी होइन, के छ बजारको अवस्था, बजारमा व्यवसायिक कुराहरू गरौँ?
1: अब व्यवसायको कुरा गर्नुहुन्छ भने अहिलेको अवस्थामा इन टोटल सबै मार्केटहरू अलिकति डाउन नै छ, डाउन डाउनमा चलिरहेछ, र आईटी मार्केट पनि भन्नुहुन्छ भने आज आईटीको ग्लोबल्ली नै एआईले गर्दाखेरि चाहिँ प्राइसहरू एकदमै अप साइजमा गइरहेछ। हिजोको दिनमा एउटा जुन मिड रेन्जको भन्यो त्यो मिड रेन्जको लागि मान्छेलाई 55-60-65-70 हजारको बीचमा चाहिँ उसले एउटा मिड रेन्जको ल्यापटपहरू चाहिँ लिएर जान सकिन्थ्यो, आज त्यो रेन्जको लिनलाई उसलाई 80-90 हजारको रेन्जमा चाहिँ जानु पर्छ मिनिमम त्यतिसम्म भनेपछि एउटा एउटा ल्यापटपमा विगत छ सात आठ महिनामा चाहिँ तपाईँको 25-30 हजारको हाराहारीमा चाहिँ प्राइसहरू चाहिँ बढिरहेछ त्यो एउटा कारणले गर्दाखेरि पनि के भइरहेछ भने सेल्स अलिकति डाउन भएको आभास हुनसक्छ हिजोको दिनमा तपाईँको घरमा ल्यापटपहरू थियो 4-5 वर्ष चल्यो होइन अब नयाँ लिनुपर्छ आजको बेलामा होइन सक्दो यदि त्यसले चल्छ भने चलाइदिउँ न त भन्ने हिसाबले ती पुराना ग्याजेटहरू पनि बनाएर चाहिँ रियुज गर्ने पनि गरिरहेछ मोबाइलमा पनि त्यस्तै कुराहरू सुनिन्छ किनभने मोबाइलहरूको प्राइसहरू मेन यो चिप्सहरूले गर्दाखेरि स्टोरेजले गर्दाखेरि मेमोरीहरूले गर्दाखेरि एकदमै प्राइसहरू चाहिँ अप भइरहेको अवस्थाले मार्केट साइज चाहिँ अलिकति अहिले डाउन नै छ फेरि यो इन्टरनेसनल्ली नै त्यस्तो कुराहरू सुन्नमा आइरहेछ
2: आयात निर्यातको अवस्था के छ अघिल्लो वर्षको र यस वर्षको अलिकति फरक हेर्दाखेरि सामान्यले पनि अध्ययन गर्नुभयो होला होइन अथवा सामानहरू बढी आइरहेको छ कि अथवा चाहिँ केही खपत कम भयो अहिले चाहिँ अब आर्थिक संकट भनिन्छ धेरै ठाउँमा होइन पैसा छैन मान्छे छन् त्यही भएर खर्च पनि गर्दैन भन्ने भाषा छ बजारमा त्यो बिक्रीको हिसाबमा के छ
1: होइन बिक्रीको हिसाबमा अघि नै भनिसके यो प्राइसहरू डाउनले गर्दाखेरि सेल्स डाउन छन् त्यसमा दुई मात्रै भएन सेल्स डाउन भएपछि आयात पनि कमै हुने हो विगतको वर्षहरूभन्दा यसपालिको आयात कम नै छ किनभने लगानी पनि त्यही मात्रामा बढ्यो हिजोको दिनमा जुन थियो भनौँ न 20-30 हजार रुपियाँ नर्मली एउटा ल्यापटपमा बढ्दाखेरि लगानी त त्यसको त थपेर गयो नि त त्यो भोलुम पनि फेरि डिमान्ड जबसम्म तपाईँको हाई हुँदैन तबसम्म आयात पनि हाई हुने हुने त्यसले गर्दा विगतको वर्षभन्दा यो गएको वर्षमा चाहिँ तपाईँको आयात चाहिँ कमै भएको अवस्था चाहिँ छ
2: अब उपभोक्ताको आजभन्दा 8-10 वर्ष पहिले र अहिलेको अवस्थामा के छ उहाँहरूको चेतनामा अलिकति केही फरक आएको छ कि अथवा ई कमर्स डिजिटल ब्याङ्किङ होइन अहिले त पैसा दिँदाखेरि मान्छेले व्यापार गरिसकेपछि अनलाइनबाटै तिर्ने खालको आएको छ सिस्टम त्यसमा के परिवर्तन छ उपभोक्ता कति सचेत छ अहिले
1: अहिलेको अवस्थामा धेरै सचेत छ नि हिजोको दिनमा तपाईँले भन्नुहुन्छ भने यो सम्भवमा क्यान इम्पोर्टेड क्यान महासंघले विगत 30 क्यान इम्पोर्टेड सम्पन्न गर्यो भिलगढी मण्डपमा क्यान महासंघले चाहिँ बुलबर्ड होटलबाट चाहिँ सुरु गरेको क्यान इम्पोर्टेड हो वीरेन्द्र सभागिरी बानेश्वरसँग लडेको त्यसपछि भिलगढी मण्डपसँग क्यान इम्पोर्टेड हुनु 4-5 महिना अगाडि मान्छे होल्ड गरेर बस्थ्यो ग्याजेट किन्नलाई कि त्यहाँ चाहिँ प्राइस सस्तो हुन्छ त्यहाँ टच गरेर छोएर हेरेर चाहिँ किन्न पाइन्छ भन्ने कुरो आजको दिनमा त्यो रहेन त्यो भन्ने के हुन्छ भने जेनेरेसनहरू चाहिँ अपग्रेड भयो आज अनलाइन पोर्टल छ सबै आज सेल्सम्यानलाई चाहिँ किन्ने मान्छेले बताइदिन्छ क्या ऊ आउने बित्तिकै मलाई यो मोडल यो ल्यापटप चाहियो यो मोबाइल चाहियो भन्ने कुरा चाहिँ आफैले हिजोको दिनमा तपाईँलाई सम्झाउनु पर्थ्यो यसमा यो फिचर छ यो छ यो गर्दाखेरि तपाईँलाई यो हुन्छ तर आज उसैले भन्नु त्यो भनेको अपग्रेड भएको अवस्था हो पैसाको कुरा आयो पेमेन्टको डिजिटल पेमेन्ट पैसा बोकेर किन चोरी चकारी होला आज एउटा मोबाइल बोकिसकेपछि उसलाई सबै कुरा त्यसमा छ क्या वालेट पनि बोक्नु परेन मोबाइल पनि के अरे तपाईँको लाइसेन्स पनि बोक्नु परेन केही पनि परेन आयो सामान लियो क्युआर गर्यो सबभन्दा बढी अहिले हेर्नुहोस् न ब्याङ्कहरूको डिजिटल पेमेन्ट बढी मात्रामा क्युआर पेमेन्ट डिजिटल पेमेन्ट ब्याङ्क ट्रान्सफर यो धेरै मात्रामा भयो त्यो भनेको अपग्रेड भएको हो हिजोको दिनमा त्यो कुरा त थिएन नि त क्यासै हामीलाई पनि क्यास लियो गएन कहिले काहीँ घटी कम त्यो भएन उसलाई भन्नु हामीलाई भयो
2: अब यो ग्याजेट्सहरू आयातको हिसाबले सबैभन्दा बढी नेपालमा आउने सम्भवतः चीन हुन सक्छ नेपालको बजारको लागि के छ त्यो अलिकति जानकारी लिनु
1: होइन वर्ल्ड वाइड नै कुरा गर्नुहुन्छ सबभन्दा बढी प्रडक्सन त चाइनामै हुन्छ नै चाइनामा हुन्छ भने कति कुराहरू चाइनामा तपाईँको फ्याक्ट्री हुँदाहुँदै पनि डाइरेक्ट चाइनाबाट चाहिँ किन्न पाइँदैन जति पनि हाम्रो यो ल्यापटपहरू यो ग्याजेटहरू छन् चाइनाबाट डाइरेक्ट चाहिँ नेपाल आउँदैन चाइनाको एउटा हब सिङ्गापुर हुनसक्छ ताइवान हुनसक्छ दुबई हुनसक्छ उनीहरूले चाहिँ पहिला त्यहाँ पठाउँछ त्यो हबमा त्यहाँ विभिन्न आफ्ना डेल एचपिएसएल स्यामसङ सबैका कम्पनीहरू त्यहाँ बसिरहेछ त्यसपछि उसले चाहिँ कहाँ कहाँ पठाउने हो त डिस्ट्रिब्युसन कहाँ गर्ने या कि कन्टेनर नै चाइनाबाट डाइरेक्ट कहाँ सिपिङ गर्ने त डाइरेक्ट तपाईँको चाइनाबाट असोसिरिजहरू चाहिँ तपाईँको चाइनाबाट डाइरेक्ट यहाँ आइरहेको अवस्था छ तर मेन ठुला ठुला सामानहरू चाहिँ बन्ने ठुलो फ्याक्ट्री ठुलो चाइना नै हो त्यही भएर आज सामानहरू जुन सस्तो भएको छ कारणै त्यो हो नि त्यहाँनिर तपाईँको कस्ट कम पर्छ कम परेपछि चाहिँ हरेक कम्पनीहरू पहिला मलेसियामा अहिले पनि उत्पादन हुन्छन् ताइवानमा हुन्छन् तर पनि चाइनामा भड्किनु पर्ने त्यहाँ दुई पैसा सस्तो हुन सक्छ भन्ने हिसाबले चाहिँ तपाईँको आइरहेछ
2: हामीसँग क्यान महासंघ नेपालका पूर्व अध्यक्षजी हुनुहुन्छ रञ्जित पुदारज्यू. पछिल्लो समय यो डेस्कटपको सट्टा अलिकति ल्यापटपमा बढी प्रयोगमा आइरहेको अवस्था हो, अथवा यसको के छ फरक काम गर्दाखेरि, अथवा मूल्यको हिसाबले कति फरक पर्छ बजारमा, यसमा के छ उपभोक्ताको?
1: डेस्कटप भन्दा ल्यापटप हो अलिकति पहिला भन्दा रेन्ज चाहिँ फरक चाहिँ भएको छ. तर हिजोको डेस्कटप युजर गर्नेहरू चाहिँ बढी मात्रामा इन्स्टिच्युटहरू थियो, गेमिङ जोनहरू थियो, तिनीहरूमा त्यो हिसाबले युज हुन्थ्यो. आज त इन्स्टिच्युटहरू छैन, किनभने नर्मली कुरा सिक्नको लागि आफूसँग पर्सनली नै सकिन्छ. र ल्यापटप के भयो भने ल्यापटप एउटा मलाई भइसकेपछि इफ मेरो बत्ती गयो पनि मैले 3 घन्टा 4 घन्टा 2 घन्टा वाट एभर उसको ब्याकअप टाइम हेरिकन मैले चलाउन पाएँ, त्यो टाइममा त मेरो बत्ती आयो, मेरो काम त रोकिएन नि त. डेस्कटप भयो फेरि त्यसको लागि एक्स्ट्रा युपिएस खर्च गर्नुपर्ने अवस्थाहरू हुन्छ. तर प्राइभेट अफिसहरूमा, सरकारी गभर्मेन्ट अफिसहरूमा, तिनीहरूमा चाहिँ अहिले पनि डेस्कटपहरू जुन ठाउँमा डेस्कटप चाहिने छ त्यहाँ कमी चाहिँ भएको छैन, त्यहाँ डेस्कटप युज भइरहेकै छ. डेस्कटपको काम ल्यापटपले, ल्यापटपको काम डेस्कटप, दुइटैले गर्न सकिने सिमिलर कुरा हो. सानो ठाउँ पनि गयो, इलेक्ट्रिसिटी पनि कम खायो, त्यो हिसाबले कम धेरै नै डेस्कटप भइ नै सकेको छ. पहिला सबभन्दा बढी तपाईँको सेम्बल कम्प्युटरहरू बिक्री हुन्थ्यो किनभने ब्रान्डेडहरू महँगो हुन्थ्यो. आजको दिनमा ब्रान्डेडहरूको मार्केट चाहिँ राम्रो छन्, जसलाई चाहिए बरू ब्रान्डेड किनिन्छ, किनभने प्राइस रेन्जहरू 5-7 हजार 10 हजारको फरक परेर मान्छेले होइन बरू ब्रान्डेडै लान्छु, र त्योभन्दा बढी चाहिँ ल्यापटपको डिमान्ड बढी छ.
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आज हामी कार्यक्रम बदलिदो नेपालमा डिजिटल उपकरणको सदुपयोग लगायत विषयमा केन्द्रित रहेर कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदारसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
3: मेरो कपडा प्याकिङ गरिदिउ त, सम्झुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो.
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ.
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु. क्यान्सर विरुद्ध अञ्चलको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
5: फोन 0556-94-33, 4-93-5-55.
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
7: मणिचूरको काख,
8: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
8: शहरबाट
7: नजिकै
8: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
7: झुली अर्ग्यानिक फार्म रिजोर्ट.
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-49-56-66 र 9841-29-54-81. वेबसाइट झुले.com.np.

0: Sakura Kastabijan, Zanu Radio Network.
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा डिजिटल उपकरणको प्रयोगका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रञ्जित पुरार।
2: सरकारी नीति नियमहरू कस्तो छ, जस्तो सामान आयातको कुरामा चीनबाट सिधै नेपाल प्रवेश गर्न पाउँदैन भन्नुभयो यहाँले, होइन? यदि त्यो चाहिँ सिधै आउने खालको वातावरण चाहिँ उनीहरूकै आफ्नै नीतिले त्यो प्रभाव पार्छ कि, अथवा चाहिँ हामीले चाह्यो भने त्यो भोलि केही सहज बनाउने अथवा नेपालभित्रै सामानहरू सस्तो चाहिँ रूपमा भित्राउन सकिने त्यस्तो केही उपाय छ कि छैन?
3: त्यसले चाहिँ खासै एकदमै ठूलो फड्को चाहिँ मार्दैन। किन मार्दैन भने प्राइसिङ चाहिँ ग्लोबली उनीहरू आफ्नो हिसाबले एउटा फिक्स गरे हुन्छ। जहाँबाट उठाए पनि, चाइनाबाट उठाए पनि, तपाईँको हङकङबाट उठाए पनि, सिङ्गापुरबाट उठाए पनि, प्राइसले एकदमै तपाईँको त्यो होला फेयरको जुन ट्रान्सपोर्टेसन हुन्छ त्यसमा थोरै बहुत फरक पर्न सक्छ। र नीति नियमको कुराहरूमा जानुभयो भने गभर्मेन्टसँग हो हिजोको दिनमा धेरै नै लबिङहरू। आज नेपालले चाहिँ हार्डवेयर उत्पादन गर्न सकिने अवस्था छैन र भोलिका दिनमा गरेर पनि हाम्रो साइज जुन छ सानो साइज छ, डिमाण्ड कम हुन सक्छ र

0: यहाँको कुरा चाहिँ हामी बाहिर चाहिँ देख्न सक्छौँ कि सक्दैनौँ भने ठुलो क्वेसन मार्क छ। चाइनाले पनि जुन हिसाबले उत्पादन गर्छ सबै चाइनामा खपत हुने होइन नि त, आज डेलले भनौँ एचपीले भनौँ जसले पनि त्यहाँ फ्याक्ट्री आएछ उसले त खालि चाइनामा मैले खपत गर्छु भनेको होइन, भनेपछि त्यस्ता कम्पनीलाई नेपालमा ल्याउन सकिने अवस्था छ कि छैन भन्ने कुरामा हाम्रो कुराहरू चाहिँ हुने गर्थ्यो कि यदि त्यो भयो भने, तर यदि फ्याक्ट्री नै यहाँ भयो भने चिप्सहरू सबै बनाउन त सक्यो नि त, तर नेपाल मात्रै उसको मार्केट होइन तिम्रो मार्केट चाहिँ बाहिर पनि हो भने एउटा टाइपको त्यो लगानीतिरको चाहिँ सोच एउटा बनायो भने केही हदसम्म केही कुराहरू पनि स्टार्ट मात्रै पनि भयो भने एउटा कम्पनी आयो भने त्यो सँगसँगै अर्को दुई तिनजना तपाईँको कम्पनीहरू चाहिँ आउन सकिने अवस्थाहरू हुन्छ। त्यसका लागि चाहिँ नीति नियमै जानुपर्छ। र अर्को सबभन्दा हामीले सकिने कुरा चाहिँ हिजोको दिनमा पनि हिजो बजेटमा पनि आएका कुराहरू सफ्टवेयर जुन हामीले उत्पादन गरिरहेको छ त्यसलाई हामी निर्यात गरेर ठूलो मात्रामा डलरहरू हामीले भित्राउन सकिने अवस्थाहरू चाहिँ छन्। त्यो कुरालाई चाहिँ सरकारले पनि जसरी उद्योगहरूलाई सुविधा दिएको छ आइटीले पनि उद्योग सरहको मान्यता दियो भने यो क्षेत्रलाई चाहिँ हामी अझ पनि माथि पुर्याउन सकिने अवस्था छ। हार्डवेयरमा हामी बाहिरबाट ल्याउँछौँ तर सफ्टवेयर त हामी बेच्न सक्छौँ। आज भन्नुहुन्छ हामीसँग चाहिँ वर्षमै 10-12 हजार हाम्रो जनसङ्ख्या आइटी स्टुडेन्टहरू चाहिँ उत्पादन हुन्छ, कहाँ जान्छ त त्यो, त्यसलाई के गर्न सकिन्छ त? ती कुराहरूमा यदि हामीले ठूलो हिँड्नु त हिजोको सरकारले ती कुराहरू नयाँ सरकारले कुरा गरेका छ, भर्खर 3 महिना भएको छ, एकैचोटि हामीले पनि यही गरिहालोस् भइहालोस् भन्ने चाहिँ केही सोच त होला। तर हिजो पनि हामीले चाहिँ गभर्मेन्टले योभन्दा अगाडिको गभर्मेन्टले तपाईँको लगभग 10 वर्षमा 30 खरब हामीले निर्यात गर्न सक्छौँ भन्ने कुराहरू जुन थियो, तर त्यसको केही पनि भएन। खालि बोलेर चाहिँ तपाईँको त्यो समाधान हुँदैन, रोड म्याप चाहिन्छ। हामी यदि 10 वर्ष हो भने 1 वर्षमा के गर्ने, दोस्रो वर्ष के गर्ने, तेस्रो वर्ष के गर्ने, हामी कहाँ पुग्नौ, यो कुरा लिएर हामी मन्त्रालयमा कुरा पनि गरेका थियौँ। तर त्यो के भयो भने एउटादेखि दुईटा मिटिङ हो, त्यसपछि बिहाफ
1: सरकारवालाहरूले यो तपाईँहरूको विषय बुझ्ने अथवा चाहिँ अहिलेको प्रविधिसँग उहाँहरू चाहिँ कति जानकार हुनुहुन्छ के लाग्छ कुरा गर्दाखेरि?
0: होइन, हिजोको दिनमा पनि जानकार थियो, नभएकै भन्छ चाहिँ त्यहाँ थिएन, तर त्यसलाई इम्प्लिमेन्ट सबभन्दा मेन कुरा बोल्न बुझ्नुहुन्छ गर्नुपर्छ सबै ठिक छ, तर कानुनी कुरा जानेर अड्को छ
1: त्यसलाई बुझ्नुहुन्छ कि हुँदैन?
0: बुझ्नुहुन्छ, बुझेर डेटा देखाएर सबै कुरा बुझिन्छ, डेटा बेसमा बसिकन ल यो राम्रो छ गर्न सकिन्छ, तर त्यसको लागि जहाँ गाँठो परेको छ त्यसलाई त फुकाउनु पर्यो, त्यो कुरालाई त ओपन गर्नु पर्यो, त्यो नगरिकन चाहिँ मान्छे त्यतिर चाहिँ लगानी गर्न चाहँदैन।
1: जनशक्ति छ, क्षमता पनि छ, तर सरकारी नीति नियमहरू स्पष्ट नहुँदाखेरि त्यो चाहिँ काममा एक्सनमा नजाँदाखेरि समस्या छ।
0: एक्ज्याक्टली, एकदमै हो नि, किनभने त्यो यहाँबाट पढेर बाहिर गएर त्यही त्यहाँका सफ्टवेयरमा कम्पनीमा काम गरेर लाखौं रुपियाँ कमाउन सक्ने, यहाँ बसेर किन्नु, यहीँ पनि कमाइरहेछ 2 लाख 4 लाख 5 लाख 6 लाख कम्पनीले कमाइसकेको छ त, 30,000 रुपियाँदेखि स्टार्टिङ छ। यहाँको दुखोस सबभन्दा हेर्नुहोस् न, दुखोस कहाँ छ भने 4 वर्ष 4.5 वर्ष स्टुडेन्टले आइटी पढ्छ, पढिसकेपछि उसलाई एउटा इन्टर्न गर्नु पर्यो, इन्टर्न गर्नलाई त्यसलाई के गर्छ भने सफ्टवेयर कम्पनी ढ्याउनु पर्यो, तपाईँको कोही चिनेको छ भने उसले इन्टर्न गर्न पायो, मैले बिचरा एकदमै दुःख सुख कतै केही गरेर फ्री अफ कस्टमा 3 महिना 6 महिना उसले इन्टर्न गर्छ फ्री अफ कस्ट, डे आफ्टर उसले यदि त्यहाँ इन्टर्न राम्रो गरेको छ भने उसले 10-15 हजार रुपियाँ फेरि 6 महिना 3 महिनाको लागि काम गर्छ, फेरि अर्को 3 महिना तपाईँको 15-20 हजार 20 हजार 25 हजारमा, भनेपछि उसको 1-1.5 वर्षको पिरियड कहाँ पुग्छ भने 30-35 हजारमा गएर अड्किरहेको हुन्छ। तर त्यही स्टुडेन्ट यदि राम्रोसँग यदि त्यसलाई चाहिँ स्किल लेभलको बनायो भने कलेज पढ्ने बेला, अहिले त हुन त धेरै कलेजहरूलाई चाहिँ कम्पनीसँग टाइप गरेर चाहिँ त्यो टाइपले चाहिँ एउटा फिनिसिङ, हामीले चाहिँ गभर्मेन्टसँग के बनाएको थियो फिनिसिङ स्कुल चाहिँ राखौँ, कलेजले पढाउँछ 4.5 वर्ष 3.5 वर्ष कलेजले पढाउँछ, 6 वर्ष चाहिँ त्यो फिनिसिङ स्कुलमा त्यो स्टुडेन्टले हुने। हामीलाई कम्पनीलाई के कुरो चाहिएको छ, 6 महिनापछि तपाईँलाई 50 जना चाहियो, तपाईँलाई 10 जना चाहियो, तपाईँलाई 20 जना चाहियो, कस्तो कस्तो चाहियो त ती व्यक्तिहरूलाई त्यहाँ चाहिँ तपाईँहरूकै मान्छे पठाउनुहोस् होइन, त्यहाँनिर उसलाई फिनिस गरौँ, उसले निस्किनु उसले काम पायो नि त हातमा, उसलाई इन्टर्न गरेर राख्नु परेन, ऊ किन विदेश जानु, यहाँ तपाईँको 70-80 हजार रुपियाँ महिनाको कमाइ आफ्नो नेपालमा बस्न पाए, साथीभाइ घर परिवार बस्न पाए पनि बिस्तारै उसको अपग्रेड भएर जान्छ, त्यो टाइपको हाम्रो चाहिँ कुरा थियो। तर त्यो

0: गर्नु चाहिँ अहिले कलेजहरू आफैले चाहिँ इन्डस्ट्रीसँग र तपाईँको कलेज मिट गरेर एउटा त्यो टाइपले चाहिँ आइरहेछन् थोरै मात्रामा, तर त्यसलाई चाहिँ एउटा छ महिना चाहिँ जसरी भए पनि तिमीहरूले चाहिँ गराउनै पर्छ भन्ने टाइपले यदि गर्यो भने तपाईँको कहाँ हुन्छ भने ती स्टुडेन्टहरू बाहिर जानुबाट मलाई जहाँसम्म लाग्छ 60% नै रोकिन्छ। किन उसले जानिसक्यो नि त, सिप जानिसक्यो, नेपाललाई के चाहिने हो या विदेशमा के गर्दैछ, फ्रिलान्सर कामहरू गर्न सक्छ, धेरै कुराहरू जोडिन्छ।
1: यहाँले यो हार्डवेयरमा हामी पछाडि भए पनि सफ्टवेयरमा राम्रो छ भन्नुभयो, आम नागरिकले बुझ्ने भाषामा सफ्टवेयरमा भएका प्रगतिहरू, कामहरू अथवा त्यो सम्भावनाहरू अथवा विद्यार्थीहरूले पढिराखेका विषयमा के कुराहरू चाहिँ हामीले बुझ्ने, के छन् त्यस्ता?
0: यस्तो छ, सफ्टवेयरमा तपाईँ के हुन्छ भने बाहिरतिर पनि ठुला ठुला कम्पनीहरू छन्, उनीहरूले चाहिने कुराहरू, उनीहरूले पनि त सफ्टवेयर चाहियो नि त। जसरी म एउटा पसल गरेर बसेको छु, मलाई एउटा अकाउन्टको सफ्टवेयर, एउटा मैले सोसलमा चाहिने सफ्टवेयर, एउटा इ कमर्सको सफ्टवेयर चाहियो, मैले कसलाई गुहार्ने? जो यहाँ कम्पनी छ उसलाई गुहार्ने हो, उसले चाहिँ तपाईँको एउटा सफ्टवेयर बनाइदिन्छ, त्यसको बापतमा उसले मसँग पैसा लिन्छ। त्यसै गरी बाहिरतिर पनि तपाईँको हुने त्यही हो, ठुलो मासमा उनीहरूलाई यो सफ्टवेयर चाहियो, यति सर्भिस चाहियो, त्यो कामहरू चाहिँ नेपालबाट उनीहरूले गरेर त्यहाँ खर्च बनाउँछ। त्यहाँ पठाइसकेपछि यहाँ यहाँ त चाहियो, बनाउने मान्छे त चाहियो। पहिला यो बढी मात्रामा इन्डिया बेङ्गलोर किन यत्रो अगाडि बढ्यो, कारण त्यो थियो। आज उनीहरूले नेपाली कम्पनीहरू इन्डिया छिरिरहेछन्, किनभने हिजोको दिनमा कोटिभिटीको एउटा केसहरू आएको थियो, ट्याक्सेसहरूको कुरा आएको थियो, तपाईँहरू पनि सुन्नुभयो होला। रातारात त्यो गर्नु हुँदैन, जे नियम कानुन आजको भोलि चेन्ज गर्न पाइयो भने एउटा मैले लगानी गर्छु यहाँ 10 वर्ष मेरो राम्रो हुन्छ, 11 वर्ष मेरो प्रफिट हुन्छ भन्ने हिसाबले लगानी गर्ने हो। अर्को सरकार आउनु पाएको थिएन, अर्को कोही आउनु पाएको छैन ठाउँमा, अनि चेन्ज गरिदिने अनि तर्न तिर्नुपर्छ, त्यो होइन। 5 वर्ष 10 वर्ष एउटा फिक्स त्यो बनाउनुपर्छ यदि यो लाइनमा लाने हो भने। यसरी हामी जानु न त, 5 वर्ष चाहिँ तपाईँहरूलाई यो ट्याक्स यो हो क्राइटेरिया, योभन्दा 1 रुपियाँ पनि तलमाथि हुँदैन, कसैले पनि गर्न सक्दैन, हाँसी हाँसी आउँछ नि काम गर्ने। 5 वर्ष त हामी मिहिनेत गर्छौँ, त्यसपछि 5 वर्षपछि यो हुन सक्छ, 80% बढ्न सक्छ भन्ने यदि देखायो भने, वे आउट गर्यो भने काम त तपाईँको जति पनि ल्याउन सकिन्छ नि।
1: अब अहिलेको सरकार बनिसके पछाडि बजेटमा पनि अब सूचना प्रविधिलाई अलिकति प्राथमिकताले राखेको भन्ने छ, अहिले त मन्त्री पनि मन्त्रीजी पनि त्यस्तै खालको हुनुहुन्छ, अलिकति गर्ने खालको पनि भन्ने खालि बाहिर चर्चा छ, के छ व्यवसायसँग कस्तो छलफल भयो बजेट निर्माणको बेला र बजेटमा के विषयहरू यहाँहरूका सम्बोधन भयो?
0: होइन, बजेटमा धेरै कुराहरू आएको छन्, हिजोको दिनमा पनि नआएको होइन, आएको थियो। मेन कुरा इम्प्लिमेन्टको कुरा हो, सबभन्दा क्वेसन मार्क हाम्रो चाहिँ त्यही नै हुन्छ। बजेट हिजोको दिनमा पनि ल्याउँथ्यो, आइटीमा राम्रै बजेट ल्याएको थियो, कुराहरू राम्रै आएको थियो, इम्प्लिमेन्ट हुन नसकेपछि निराश भइन्छ। बरु कम ल्याउनुहोस्, त्यसलाई चाहिँ इम्प्लिमेन्ट गरौँ। त्यसमा चाहिँ प्राइभेट सेक्टरले कहाँ के गरिदिनुपर्छ, प्राइभेट सेक्टर रेडी छ, उसलाई पनि त्यही हिसाबको फेसिलिटी गरिदिनु पर्यो। त्यो हिसाबले गर्दाखेरि चाहिँ काम हुने राम्रो कुराहरू एकदमै राम्रो आएको छ। खालि सहर बेसमा मात्रै भएर होइन कि, गाउँमा पनि सोच्नु पर्यो। आज गाउँ खालि किन भइरहेछ भने, त्यहाँ सुविधा नभएर हो नि त हामी आएको। बाहिरबाट जो पनि आउँछ त्यहाँनिर हरेक सुविधा नपाइकन तपाईँको यहाँ आउँछ। आज डिजिटलाइजेसनमा स्कुलहरू गर्छौँ भनिरहेछ। आज हिजो पनि तपाईँको स्कुलहरूमा कम्प्युटर ल्याबहरूको लागि राष्ट्रपतिको त्यसमा चाहिँ फण्डमा चाहिँ तपाईँको हरेक स्कुलहरूमा मोर देन धेरै स्कुलहरूमा चाहिँ तपाईँको आइटी ल्याबहरू गएछ। ल्याब त गइसक्यो, आइटी कम्प्युटर पुगिसक्यो, स्मार्ट बोर्ड पुगिसक्यो, टिचर चाहिन्छ कि चाहिँदैन गर्नु सक्नु ठुलो कुरा हो। बिना टिचर त्यसले कसरी पढाउँछ? हिजोसम्म त जो टिचर त्यहाँ थियो उसले म्याथ, इङ्ग्लिस, नेपाली, व्हाटएभर के पढाइरहेको थियो, आज आइटीको टिचर नभइकन आजको अवस्था के छ भने, ती कम्प्युटरहरू चाहिँ बेडसिटले तपाईँको कपडाले छोपेर राखेको अवस्था छ। त्यो राखेर त त्यो गुणस्तरीय एजुकेसन त आउँदैन। मेन त्यहाँ अहिले ध्यान दिनु पर्यो कि त्यो यदि छ भने त्यो कपडालाई चाहिँ उठाउनु पर्यो, उद्घाटन गर्नु पर्यो। आइटी यत्र जुन पढेको मैले भने, तिनीहरूलाई कमसेकम 3 महिना ती स्कुलहरूमा गएर पढाउ नि त, एक्सपिरियन्स त भयो नि त। हुनसक्छ कोही बच्चा चाहिँ आफ्नै गाउँमा गएर म कम्प्युटर टिचर बनेर बस्न सक्छु भन्ने कुराहरू पनि आउनु। यस्ता खालका फन्डामेन्टहरू यदि ल्यायो भने हाम्रो चाहिँ जुन बाहिर जाने जुन मास छ त्यसलाई धेरै मात्रामा हामी रोक्न सक्छौँ।
1: विद्यालयको कुरा त गर्नुभयो, कम्प्युटरहरू प्राय स्कुलहरूमा अहिले चाहिँ कम्प्युटर ल्याब सञ्चालन भइरहेको भन्ने छ। अरू ग्रामीण क्षेत्रहरूमा नेपालको चाहिँ के छ अवस्था, यो जुन प्रविधिहरूको, यो उपकरणहरूको पुग्ने कुरा अथवा त्यहाँ ट्यान महासंघको पहल कस्तो रह्यो, तपाईँले कस्तो पाउनुभयो काठमाडौँ बाहिर?
0: होइन, बाहिर पनि तपाईँको धेरैवटा ठाउँमा चाहिँ पुगेको अवस्थाहरू छन्।

0: पनि उ आफूले जति छ क्षमता आफूले चलाउन सक्छ कुनै कुरा भयो भने यताउता गरेर स्टुडेन्टले केही कुरा सोध्यो ओ पख म हेरेर भन्छु भन्नु त मिलेन बिचरा त ज्ञान पाएको छैन नि त्यो हिसाबको चाहिँ इन्टरनेटका कुराहरू इन्टरनेटमा पुगिसक्यो त्यो स्पिडमा पुगेको छ कि छैन हामी जति चाहिने हो मान्छेलाई त्यतिलाई पुग्यो कि पुगेन यी कुराहरू हेर्नु ग्रामीण क्षेत्रहरूमा धेरै नै कठिनाई पनि भइरहेछन् धेरै ठाउँमा नपुगेको अवस्थाहरू पनि छन् कति ठाउँमा पुगेका पनि छन् पुगेका ठाउँमा पनि त्यसको प्रयोग चाहिँ प्रयोग भइन्छन् प्रयोग भएको छैन
1: पछिल्लो समय बढ्दो सूचना प्रविधिको प्रयोग होइन हाम्रै देशभित्र धेरै सम्भावनाहरू अहिले त झन् नयाँ सरकार अझ युवाहरूको सरकार पनि भनिन्छ सबै कुराहरू नयाँ परिवर्तन भयो तर युवाहरू विदेश जाने क्रम रोकिएन अहिले सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रहरू अथवा तपाईँहरूको यो व्यावसायिक क्षेत्र पनि एउटा रोजगारसँग सरकार राख्ने विषय पनि भयो तपाईँले भने जस्तै यदि दक्ष जनशक्ति उत्पादन भएर पठाइयो भने यो जानकारी योसँग स्कूलहरूमा आवश्यक छ शिक्षक भन्नुभयो होइन यसलाई कसरी लिनुभएको छ एउटा युवाको हिसाबले पनि व्यवसायको हिसाबले अथवा क्यान महासंघ संस्थाको पनि यहाँ निवर्तमान उपाध्यक्ष के छ त्यस्तो खालको सरकारलाई सुझाव
0: विदेश प्लान जुन प्लान गरिरहेछन् जुन गरिरहेछन् अहिले आज तपाईँको यो जयन्ती आन्दोलन पनि भएको कारणहरू पनि त्यही दुई तिनवटा कुराहरू थियो सुशासनका कुरा थियो रोजगारीका कुराहरू थियो यी कुराहरूमा चाहिँ गभर्मेन्टले चाहिँ हेर्नुपर्ने गर्नुपर्ने भन्ने कुराहरू थियो भनेपछि आज गभर्मेन्टको पनि कुरा थियो नि त स्कूललाई चाहिँ हामी डिजिटलाइजेसनमा लान्छौँ राम्रो गर्छौँ हुन्छ आज हो एउटा रिजल्टको कुरा गभर्मेन्टले गर्छ एक महिनामा रिजल्ट निकाल्छ राम्रो कुरा हो त्यो सेन्टरमा चेक गरिकन चाहिँ तपाईँको रिजल्ट आयो कतिका रिजल्ट धेरै राम्रो आयो कतिका बिग्रियो पनि भन्छन् प्लस टूका रिजल्टहरूमा कुराहरू सुनिन्छ तर राम्रो काम हो चाँडै रिजल्ट निकाल्नुहरू एजुकेसनका जुन कुरा थियो हामीले गभर्मेन्ट स्कूलमा प्राइभेट स्कूल सरको हामीले एजुकेसन दिन्छौँ भन्ने कुरा सरकारले बोलिरहेको आज कहाँ छ त त्यो त्यो दिन सक्ने अवस्था त छ कहाँ छ भने तपाईँको जुन टिचरहरू हिजोको दिनमा पढाइरहेको थियो आज त्यो टिचर पढाइकन कोही प्रधानमन्त्री कोही मन्त्री कोही भएको छन् तर ऊ त्यही देशमा पढाएर भएको छन् आजको देश चेन्ज भएको छ भने आज उहाँले त्यो टिचरहरूले यदि स्टुडेन्टलाई पढाउन सक्छ भने त्यो टिचर पनि आफू पनि पढ्न सक्छ नि त विदेशमा पनि बाहिर पनि या हाम्रो प्राइभेट सेक्टरमा पनि ट्रेनिङका कुराहरू हुन्छन् तपाईँ जति जान्ने भए पनि कुनै एउटा नयाँ ट्रेनिङ छ भने तपाईँलाई कम्पनीले पठाइन्छ र ट्रेनिङ गरेर आउनुहोस् होइन त्यस्ता कुरा उहाँहरूले यदि दियो भने यो चाहिँ ट्रेनिङ तपाईँलाई गर्ने एउटा दक्ष बनाएर बागमती प्रदेश सातवटा प्रदेश र प्रदेश बाहिर चाहिँ तपाईँको चेन्ज गर्न सक्यो भने मलाई जहाँसम्म लाग्छ त्यो चेन्ज गर्न सकिने अवस्था हुन्छ त्यहाँ रोजगारी पनि छिर्छ होला हामी दसवटा त्यहाँ टिचर छ भने दुईवटा तिनवटा थप्नुहोस् न थप्दै गएपछि पो पढ्ने हो रोजगारी गुणस्तर बढ्छ त्यो काममा चुकिरहेको जस्तो लागिरहेछ त्यो एउटा रोक्नको लागि जुन फन्डामेन्ट मैले भने सफ्टवेयरका कुराहरू फिनिसिङ स्कुल एउटा फिनिसिङ स्कुल बनाऊ गभर्मेन्टसँग धेरै बजेट प्राइभेट सेक्टर गभर्मेन्ट सेक्टर बनाएर भइगयो यदि चार वर्षको स्कुल कलेजले पैसा लिएको छ भने छ महिनाको कति पैसा हुन्छ त्यो फिनिसिङ स्कुललाई दिउँ या तिन महिनाको मात्रै दिउँ तिन महिनाको गभर्मेन्टले दिन्छ एउटा स्किल लेभलमा गयो नि त आजको दिनमा आइटीको कुरा गर्नुहुन्छ एट नाइन टेनदेखि नै तपाईँको उनीहरू स्किल लेभलमा निक्लिनुपर्छ बाहिर त्यही नै हुन्छ पढ्दै गएर चाहिँ प्लस टूसम्म तपाईँले पैसा कमाउन थालिसक्छ घर बसेर आज चाहिने के हो त आज गएर तपाईँको लेबर काम गरेर चाहिँ स्किल मात्रै होइन आज आइटीमा तपाईँको साइबर सेक्युरिटी छ एआईका कुराहरू छन् डिजिटल मार्केटिङका कुराहरू छन् ती कुराहरूले अब हामी कोर्समा चाहिँ राख्नुपर्ने बेला भयो कि स्टुडेन्टले भोलि प्लस टू गरेर पनि म पढ्दिनँ भने उसले केही न केही गरेर खान सक्छ एसी दिएर पनि म बसेँ भने मैले केही न केही गरेर खान सक्छु भन्ने टाइपको कुराहरू कोर्समा डेभलप गर्यो भने उसले यहाँ काम गर्न सक्छ र काम गर्ने वातावरण बन्छ आज त त्यो एसी पास गर्यो के भयो एसी पास भयो प्लस टू भयो भयो त्यसपछि उसले धेरै पसल हुन पायो भने यसो सेल्सको कामहरू पाउँछ आफ्नो निमित्त काम पाएन योभन्दा राम्रो त यहाँ मैले 15-20 हजार कमाउनु भन्दा बाहिर गयो भने मेरो 40-50 हजार रुपियाँ आउँछ मेरो बाहिर छौँ उत्तिकै काम मलाई उत्तिकै मिहिनेत छ भन्ने हिसाबले उनीहरू बाहिर गइरहेको त्यो कुराहरूलाई रोक्न त उसले यदि पर्सनली आफैले आज मोबाइलको एउटा तपाईँको सिक्यो भने गाउँघरमै बसेर उसले 40-50 हजार रुपियाँ कमाउन सक्यो ल्यापटप बनाउनु एउटा सिक्यो भने किन सबै ठाउँ पुगिसक्यो नि त ग्याजेट उसले 50-60 हजार रुपियाँ महिनामा कमाउन सकिन्छ त्यो ट्रेनिङ त चाहियो कति तपाईँको सिटिबिटीले ट्रेनिङहरू त्यस्ता दिइरहेको हुन्छ सुनिरहेको हुन्छु ती दिएकोमा उनीहरू कतिको युज भएको छ त गरा छ कि छैन लगानी मात्र भइरहेछ कि यी कुराहरू छन् यसलाई त्यो हिसाबले चाहिँ रोक्न सकिन्छ जस्तो मलाई

0: अब अन्त्य निवासमा हामी अब त्यसरी हामीले सफ्टवेयरको कुरा गर्यौँ, सफ्टवेयरको सम्भावना, त्यसै गरी त्यससँग सम्बन्धित जनशक्ति होइन, विद्यालयहरूमा पनि त्यो चाहिँ सिकाउने कुरा पनि रह्यो। हार्डवेयरको कुरा गरौँ, अब महत्वपूर्ण यहाँले चाहिँ अध्ययन चाहिँ गर्नुभयो होला, भलै हाम्रो चाहिँ एक्सेसमा छैन त्यो कुरा। हार्डवेयर उत्पादन नहुँदाखेरि अथवा चाहिँ हामीले यो समग्रमा ग्याजेट्सहरू देशभित्रै यसको कच्चा पदार्थ उत्पादन गर्न नसक्दाखेरि हामीले महँगोमा बाहिरबाट वर्षै नै आयात गर्नुपर्छ अर्बौंको सामानहरू, होइन? हामी चाहिँ कहाँ छौँ त्यो अन्य देशहरूको तुलना, जस्तो चाइनाकै कुरा गर्दाखेरि होइन, हामीसँग त्यो सम्भावना छरिसक्नु भविष्यमा अथवा अहिले चाहिँ सरकारले त्यसमा गर्नुपर्ने के थियो, अलिकति यसलाई जाउँ न, हार्डवेयर उत्पादनसँग सम्बन्धित रहेर नेपालको चाहिँ सम्भावना के हो भोलिको दिनमा?
1: नेपालमा तपाईँको भनौँ न, नेपालमा हार्डवेयर उत्पादन गरेर नेपालमा मात्र खपत गर्ने हिसाबले हो भने त्यो सम्भावना न्यून छ, किनभने जुन
0: हिसाबले आफूलाई चाहिने मात्रै पनि गर्न
1: सक्दैन, त्यो गर्नका लागि पनि तपाईँको बरु चाइनाबाट ल्याएको सस्तो पर्छ। किनभने एक ताका अहिले त होइन, 15-20 वर्ष अगाडि हामीले एसेम्बल कम्प्युटर धेरै बेचिन्थ्यौँ, त्यसका जुन केसिङ हुन्छ, जुन सिपियू हामी बनाउँछौ भन्छौँ, त्यो केसिङ हामी चाइनाबाट ल्याउँथ्यौँ, भनेको त यहीँ नेपालमा पाता हो नि त, नेपालमा बनाउन सकिन्छ भने म आफैले पनि स्वयं त्यसलाई प्रयास गरियो भने चाहिँ कति कष्ट हुन्छ त। त्यो त्यतिखेर मलाई यहाँ आउँदाखेरि त्यसमा पावर सप्लाई एउटा हुन्थ्यो, त्यो शुद्ध गरेर 1500 रुपियाँमा यहाँ डेलिभर हुन्थ्यो, तर यहाँ त्यो पावर सप्लाई बिनाकै 1500 पर्न गयो, एउटा पावर सप्लाई 500-600 रुपियाँको थियो, भनेपछि 2200 रुपियाँ त, त्योभन्दा बेटर त के भयो भने, किनभने हामीसँग हरेक कुरा त्यो कच्चा पदार्थ छैन नि त, त्यो अनुसन्धान गर्ने हिसाबमा भएको पनि होला, तर जसमा हामीले बोल्दाखेरि चाहिँ त्यो सम्भवको विषय छैन। सम्भव कहाँ छ भने, जुन यो कम्पनीहरू ठुला कम्पनी छन् उसलाई चाहिँ के फेसिलिटी दिएर तिमी नेपालमा आऊ, मैले भने विभिन्न ग्याजेटहरू हुनसक्छ, विभिन्न डेल, एसर, आसुस, यिनीहरूलाई चाहिँ चाइनामा मात्रै किन, तिमीहरू यहाँ के छैन,
0: सामान लिएर
1: तिमीहरूको फ्याक्ट्री यहाँ यदि नयाँ फ्याक्ट्री कतै राख्न खोजिरहेछ या तिमीहरू यो ठाउँ हेरिरहेछौ, यहाँबाट त उसले त वर्ल्ड वाइड बेच्न पायो नि त। आज तपाईँले कुनै मोबाइल मानौ नेपाल भनेर एउटा कुनै मोबाइल या केही उत्पादन गर्नुभयो भने त्यसको मार्केट नेपाल मात्र भयो, बाहिर तपाईँको बिक्री हुन्छ कि हुँदैन, त्यो गाह्रो विषय छ नि त। यदि डेलको उत्पादन यहाँ भयो भने यहाँ पनि बिक्री भयो र उसको वर्ल्ड वाइड नै बिक्री भयो। त्यो हिसाबको यदि सरकारले कुनै फन्डामेन्ट ल्यायो, कुनै सुविधाहरू दियो, 5 वर्ष ट्याक्स फ्री हुन सक्छ, के गर्न सकिन्छ त? यो कुरा नहोला, जग्गा तिमीलाई यो ठाउँमा दिइदिन सक्छु, त्यसमा तपाईँको के हुन्छ भने जुन रिसोर्स मेन पावरहरू छन् त्यो त्यसमा लाग्न सक्छ। भोलिको दिनमा ती मेन पावरहरू 5,000-10,000 बाहिर जान पाएन, त्यहीँ बस्न पायो, काम गर्न पायो, यस्ता कुराहरूमा चाहिँ यी फन्डामेन्टहरूमा चाहिँ हेऱ्यो भने चाहिँ त्यो सम्भव छ। तर यहीँ चाहिँ आइटीका कुराहरू, हार्डवेयर चाहिँ उत्पादन गरेर चाहिँ नि विश्व बजारमा लान गाह्रो छ, त्योभन्दा बेटर सफ्टवेयर सबभन्दा बेस्ट अहिलेको मार्केट नै तपाईँको, त्यसमा जति सक्दो गभर्मेन्टले लगानी गर्यो भने या प्राइभेट सेक्टरलाई यतिसम्म छुट दिन्छु भनेर एउटा उद्योगलाई जुन हिसाबले गराउनु हुन्छ त्यसरी गरेर र तपाईँहरूको यो बाहिर पठाउनुहोस् यतिसम्मको ट्याक्सेसहरू यति वर्षलाई फिक्स भन्यो भने सायद धेरै अगाडि बढ्न सक्छ।
0: अब अहिले प्राणजीवी पनि दैनिक कोही न कोही क्षेत्रको प्रख्यात व्यक्तित्वहरूसँग भेटघाट गर्ने काम गरिराख्नु भएको छ, यहाँहरूको के छ योजना त्यस्तो खालको, होइन? उहाँ सरकारसँग भेटेर यो कुराहरू चाहिँ राख्दाखेरि हामीलाई चाहिँ उपयुक्त हुन्थ्यो अथवा चाहिँ भन्ने खालको के छ सुझाव?
1: होइन, सरकारसँग डेफिनेटली हाम्रो पनि सायद पालो होला, आइटी, किनभने आइटीमा अहिले सपोर्ट चलिरहेछन्, उहाँहरू पनि त्यस्तै लेभलमा हुनुहुन्छ। भनौँ, सरकारसँग भेटघाट गर्दाखेरि एउटा त हामी यत्तिकै नर्मल कुरा लिएर जाँदैनौँ, एउटा ग्रुप बसिकन चाहिँ यो गर्न सकिन्छ। मेन कुराहरू यही हो, मेरो चाहिँ सफ्टवेयरका कुरा हामी उत्पादन गर्न सक्छौँ, हामी ती कुराहरू नेपालमा तिमीहरू नेपाललाई चाहिँ आइटी हब बनाउन सकिन्छ, कसरी बनाउन सकिन्छ ती फन्डामेन्टको कुरा भयो, डेटा सेन्टर हामीले बनाउन सक्छौँ, नेपालले नै बनाउनु पर्छ भन्ने छैन, विदेशीले हामीले चाहिँ डेटा सेन्टरको ठाउँ, चिसो ठाउँ, यो सहरमा भन्दिनँ, सहरभन्दा पर जानुपर्छ क्या डेटा सेन्टरको लागि, जहाँनिर तपाईँको चिसो आफैमा माइनस छ, आफैमा जिरो छ, त्यहाँ उनीहरूको खर्च कम लाग्छ, होला ट्रान्सपोर्टेसनको एउटा कस्ट बढी पर्न सकिन्छ, यी कुराहरूलाई र रोजगारी, यी रोजगारीलाई कसरी रोक्न सकिन्छ त, यी फन्डामेन्टहरूलाई लिइकन चाहिँ मेन यो 3-4 अजेन्डा बोकिकन चाहिँ हामी त्यहाँ पुग्नेछौँ, र सायद गभर्मेन्ट पनि त्यसमा काम पनि गरिरहेछ र प्राइभेट सेक्टर र सरकार दुइटैको एउटै बाटो निक्लियो भने सायद अझ मोर बेटर हुन सक्छ जस्तो मलाई लाग्छ।
0: कार्यक्रम बदली नेपालमा क्यान महासंघका निवर्तमान अध्यक्ष हुनुहुन्छ रञ्जित पोदारज्यू अन्त्यमा आम उपभोक्ता व्यवसायी अथवा समग्र रूपमा यो जुन जुन यन्त्र उपकरण प्रयोगकर्ताहरू हुन्छ उहाँहरूलाई चाहिँ यहाँले छोटकरीमा दिने सुझावहरू के छ होइन दैनिक दिनमा हामीले प्रयोग बढ्दो छ अनि जस्तो एकपटक प्रयोग गरिसके पछाडि सामान चाहिँ हामीले चाहिँ कतिपय ठाउँमा त्यो अहिले त कबारमा बेच्ने अथवा सामान्य यसको चाहिँ उपयोगिता के छ होइन यो सुझाव सहित म पुर्याउन चाहे
1: राम्रो कुरा गर्नुभयो कति कुराहरू के छ भने हामी पैसा छ भन्दैमा नयाँ किनिहाल्छौँ कि या सानो केही कुरा बिग्रियो भने फोल्डिङहरूको लिउँ यी ग्याजेटहरू जति सक्दो हुन्छ कम मात्रामा किन्न राम्रो एउटा त व्यापारीलाई यो कस्तो भनिरहेछ भन्ने होला त्यो होइन एउटा ग्याजेटले हामी धेरै वर्ष चलाउन सक्छौँ कि
0: देशको अर्थतन्त्रको कुरा छ नि
1: अर्थतन्त्र कुरा छ र अर्को कुरो यो तपाईँको डम्पिङ साइड भइरहेछ आज कति कुराहरू तपाईँको सेकेन्ड ह्यान्ड ल्यापटप सेकेन्ड ह्यान्ड मोबाइल सेकेन्ड ह्यान्ड डेस्कटप यी कुराहरू भित्रिरहेछ जेन्युनली पाराले होइन नन जेन्युनली पाराले यो कुरालाई नेपाल सरकारले रोक्नुपर्ने ठुलो किनभने बाहिर खेल्ने कुरा हो हाम्रो देशमा ल्याएर डम्पिङ हाम्रो साइडमा होला छ महिना एक वर्ष चल्छ आज तपाईँको कुनै पनि ल्यापटप या कम्प्युटर न्यू सिरिजको किन्नु भयो भने त्यसको लाइफ पाँच वर्ष छ वर्ष सात वर्ष हुन्छ तर त्योभन्दा मुनि सिरिजमा तपाईँ जानुभयो भने उसको लाइफ त सकिसकेको छ त अब मार्केटमा गएर हेर्नुभयो भने ब्रान्डेड कम्प्युटरहरू थर्ड फोर फिफ्थ सिक्स जेनेरेसनहरूको मार्केटमा आइरहेछन् कहाँबाट आउँछ त्यो तपाईँको हाम्रो काम पनि छैन त्यसलाई भित्राउने फेरि पनि भित्रिरहेछ त्यो कुरालाई रोक्ने कसै कि डम्पिङ साइड नबनाऊ भोलिको लागि सक्दो ती मोबाइल ल्यापटप के छ भने पहिले भुनाउने कुरा गर्नुहोस् बनाएर अब हुँदै भएन भने नयाँ किन्नु पर्यो कि नयाँ किन्ने बित्तिकै त्यो तपाईँको डम्पमा गयो अर्थतन्त्र हाम्रो बाहिर गयो एकचोटि त गइसक्यो अर्कोचोटि जाँदाखेरि यी कुरालाई चाहिँ विचार पुर्याउनु पर्छ व्यापारी वर्गमा सधैँ एकै नाश हुँदैन व्यापार कहिलेकाहीँ डाउन हुन्छ कहिलेकाहीँ अप हुन्छ अहिलेको बेलामा सबै व्यापारीहरू आतिरहेको बेलामा छ डाउन छ अप पनि हुन्छन् किनभने ग्लोबली नै अहिले डाउन चलिरहेछन् कुनै कुनै टाइम यस्तो आउँछ र यसमा यही बेलामा जो टिक्यो टिक्यो उसले गरायो खर्च कम गर्ने होइन आमदानीका स्रोत यदि कम भयो भने खर्च पनि त्यही हिसाबले कम गरेर चाहिँ अगाडि बढ्नुपर्छ र युजरहरूलाई चाहिँ युजरहरूले सक्दो त्यो जुनै कुराहरू सोसियल मिडिया अहिले त सबभन्दा बढी सबै जानकारहरू हुन्छन् र नचाहिने कुरामा क्लिक गर्ने नचाहिने कुरामा भित्र नछिर्ने त्यो आफूले बुझिन्छ पनि यो मेरो लागि हो भने यदि हो भने त्यसलाई क्यान्सल गरेर र कुनै घटना तुरुन्तै दुर्घटनाहरू भयो भने सिआइबीलाई चाहिँ जानकारी गराउने कि तुरुन्तै जानकारी भयो भने उहाँहरूले चाहिँ त्यसलाई ट्याकल गरेर चाहिँ अगाडि बढ्न सकिने हुन्छ एउटा यो डिजिटल पेमेन्टका पनि ठुलो कुराहरू आइरहेछन् डिजिटल पेमेन्टमा चाहिँ स्क्याम भइरहेको अब सिआइबीले त्यो कुराहरू पनि हेरिरहेछन् यसको चाहिँ छुट्टै एउटा चाहिँ यन्त्र छुट्टै एउटा फन्डामेन्ट छुट्टै एउटा ग्रुप बनाएर डिजिटल पेमेन्टमा किन आजको दिनमा डिजिटल पेमेन्ट धेरै मात्रामा बढिरहेछ र सबैमा त्यही सङ्ग्रहमा हेरिरहेछ यसको युनिट चाहिँ एउटा छुट्टै बनाइदिनुपर्छ जस्तो मलाई लाग्छ त्यही अन्तर्गत नै डिजिटल पेमेन्टलाई चाहिँ तपाईँको कुनै पनि कुरा भयो भने तुरुन्तै किन ब्याङ्क पनि जगाइदै हुँदैन कहाँबाट पैसा थाहा छैन यो कुरालाई रोक्नलाई एकदमै जरुरीको विषय छ र साइबर सेक्युरिटीहरूका कुराहरूमा साइबरहरूमा जुन आक्रमणहरू जुन सोसियल मिडियामा तपाईँको एट्याकहरू व्यक्तिहरूमाथि भइरहेछन् ती कुराहरू चाहिँ जिल्ला प्रदेश बाहेक चाहिँ पुलिस जुन बिट छ चौकी छ जहाँ जहाँ छ त्यो ठाउँमा एउटा युनिटहरू चाहिँ नेपाल सरकारले खडा गर्नुपर्ने देखिन्छ सबैजना काठमाडौँ बिचमा मात्रै तपाईँको बसिरहेछ केही कुरा भयो भने त्यहाँ जानुहोस् यहाँ हुन्छ त्यहाँ एटलिस्ट एउटा ट्रेनिङ भएको मान्छे बसेर के भयो त तपाईँको यो डिटेलको त्यहाँबाट हेर्न सकिने के हो त त्यो हेरिकन उसलाई चाहिँ त्यसपछिका बाँकी फर्दर यदि नर्मल छ भने त्यहीँबाट सकायो होइन भने हामी माथि पठायो बिस्तारै त ऊ काम गर्दै गए पनि एक्सपर्ट हुँदै जान्छ त यो कुरा म हरेक ठाउँमा त्यो कुरा दियो भने मान्छेलाई के हुन्छ भने मैले आज यहाँ चोरी गरेँ तुरन्त पुलिस आइपुग्छ गएर अब यो त काठमाडौँ जान्छ कहिले कहाँ पुग्छ के म त्यतिखेरसम्म भागिसक्छु यी कुराहरूलाई चाहिँ नेपाल सरकारले पनि विचार गरिदिनुपर्छ
0: हस् यहाँलाई धन्यवाद सर कुराकानीको लागि उहाँ हुनुहुन्थ्यो कम्प्युटर एसोसिएसन अफ नेपाल ज्ञान महासंघका निवर्तमान अध्यक्ष रञ्जित पोदार उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि हुँदा हुन्छु।

0: палай цаги постоянца. Така юдахнико. Не тухам, но рукинца. अब इंटरनेट ढीले होना छिटो स्मार्ट और सुरक्षित इंट्रोड्यूसिंग वाईफाई 6 विथ सुविसु सुरक्षा
1: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
0: साथै सुविसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
1: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
0: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: सुनै 42
2: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 वटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ
3: प्रहरी सहयोग चाहिँदा 100
2: दमकलका लागि 101
3: एम्बुलेन्स सेवा चाहिँदा 102
2: ट्राफिक प्रहरीका लागि 103
3: बालबालिका खोज तलासका लागि 104
2: र विपद व्यवस्थापनका लागि 1177

0: टुलु एफएम 101.2 मेगाहर्ट्ज उज्ज्वल भविष्य को लागी हाम्रो अभियान
1: संचय सूर्य एफएम स्टूडियो टाइम
2: इट्स 9 PM रात को 9 बजे
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुतकुन नगर पालिका 5 सोलुकुम्बू
4: न्यू स्टार कलर लैब तथा ज्वालामय ऑफसेट प्रिंटिंग प्रेस सोलू दुतकुन नगर पालिका 5 सोलेरी सोलुकुम्बू विगत देखिने ग्राहक विश्वास जीती आयो न्यू स्टार कलर लैब तथा ज्वालामय ऑफसेट प्रिंटिंग प्रेस थप सेवाहरू का साथ में सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सीजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सीजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्टुनी पाल्चा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोड पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सोलुखुम्बु
5: हाम्रो के दोस्तर पक्रिनु भएको सर
6: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
7: हामी त जन्ती गएका त हौ सर
6: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
5: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
6: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
7: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
6: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
8: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
9: सुन हाम्रो मामुले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
10: हो र
9: होइन होला त्यस्तो त
10: सोइता तिमीहरूको के खास कुस कुरा हुँदैछ के भयो भन त
9: के भएन मिस
10: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
9: हुन्छ
11: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
12: नेपाल सरकार विज्ञापन

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास कल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: वन जंगल को छेउमा घर आँगन।

0: भित्र जाँदा आउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
2: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
4: खै जन्मदाता दिनुहोस् त
5: जन्मदाता गरेको छैन नि म्याडम
4: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
5: मलाई त थाहा नै थिएन म्याडम
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
6: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
7: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: ए बाबू नौ न मेरो त हातको टा अनुसार झमझम गर्छ विनाशले हैरान बनायो यो रूप पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिरेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843789652 9824417 18 9843349696 र 9861323472 आमजी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
4: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
3: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन हो
7: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चकमा
8: होंडा का विशेषता
9: जापानीज ऊर्जा प्रविधि उत्पादित
8: उत्कृष्ट माइलेज
9: राम्रो रिसेल मूल्य
8: टिकाऊ र भरपर्दो
9: अफ रोड का लागि पनि उपयुक्त
8: BS6 तथा नयाँ नयाँ वर्षन बजार में लंच भइरहेको
9: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
8: हाम्रा सेवाहरू
9: ओखलढुंगा र खोटाङ को बिक्तेल बजार बाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
8: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स का साथै सर्भिसिङ सेवा
9: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
8: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
9: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजाङ ओखलढुङ्गा
8: सम्पर्क नम्बर 0375902222 9852888002222 र 9842803000

सेवा भन्ने त सबै बिर्सिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहनशाह

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश नियुक्ति आऊ नेपाल सरकार विज्ञापन बोर्ड
4: सूचना सूचना सूचना टुट देखिए
5: यदि तपाईँको बस्नामा चौमसाप कोइताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768

0: छट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त मत चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर 6 तला काठमाडौँ। सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल किच्चेपाटी काठमाडौँ।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 1145 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश विखान तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखान र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखान तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडानगर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9816034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्दौ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: Not the rule of Sunday, but he gets his best night or day.

0: बाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पाद पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: आजको हुनेहरु सेनामा के भएको छिटो गर्दैन आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्दैन नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त नागौँसो कोलकातामा बस्ने जस्तै लक्षिन्छ त कोटेसी नागौँसो त भाइ के भएको तिमीलाई दिदी भन त
1: खै दिदी के भन्नु त साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि न भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लत लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
2: भारिसमा लज सुझदा गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले भारिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी छ
3: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभराई भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी गराइन्छ चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 097 91 97 63 97 104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु
0: हत्तेरिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त
4: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
0: ल सुन बहिनी सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई खोनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खुसो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
3: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुन्द नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00
4: सोनो दुपकुंड नगरपालिका पांच सैनिधि शुरू खुंबो
5: लगभग सब जना आई सकू आज को वड़ा स्तर को छलफल शुरू कर आज हमी पहिरो जानु पूर्व को लक्षण बारे में दिग्ग को कुरा सुन्छौं।
6: हेर्नुस भिरालो र सुक्खा जमीन में पानी रसौनी जमीन भुक्को फुल्ने ढाँजा फाट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमीन भासिने जस्ता लक्षण पहिरो का लक्षण हुन्।
7: ल पहिरो का पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वर को लीला पो समझेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि पहिरो जानु पहिले जमीन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानी को मूल सुक्ने वा धमिलो हुने रूख र बिजुली का पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
7: घर का सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घर का सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मैले नि सरी बुझ्नुपर्ने आफ्नै आँखाले सबै देख्दै मैले केही गलत कदम उठाउनु भन्दा अगाडि नै तपाईँ यो घरबाट निस्किहाल्नुहोस्
1: सुन्नु होइन निस्किहाल्नु परेको